0: लामी छामिस भारतीय सम्मान र औपचारिक स्वागतका साथ स्वदेश फर्कनु भएकै दिन परराष्ट्र मन्त्री विदेशमा भारत जानुभएको छ। भारत जानुअघि विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै उहाँले भारतसँगको सीमा विवादबारे भ्रमणका क्रममा छलफल हुने वा नहुने बारेमा स्पष्ट खुलाउनु भएन। नेपाल भारत सम्बन्ध सीमा विवाद तथा कूटनीतिक संवादका विषय अहिले पुनः चर्चाको केन्द्रमा रहेका छन्। सत्ता बाहिर रहँदा सीमा र राष्ट्रिय स्वार्थका विषयमा चर्को अभिव्यक्ति दिने नेताहरू अहिले सरकार र सत्तारूढ़ दलको जिम्मेवारीमा पुगेपछि कूटनीतिक संयमता अपनाउने पक्षमा देखिएका छन्। उनीहरूले बोलेर भन्दा पनि काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन्। तर त्यसको व्यावहारिक परिणाम भने अझै सार्वजनिक रूपमा देखिन केही समय लाग्ने देखिन्छ।
1: निजामतीमा पनि अग्रिम विदाको दुरूपयोग सम्पर्कमा छैनन् 7,059 कर्मचारी शीर्षकमा अनलाइन खबरमा खबर छ। निजामती कर्मचारीले पनि अध्ययन विधाको दुरूपयोग गरेको पाइएको छ। निजामती किताब खानाका अनुसार तलबी अध्ययन विधा, बेतलबी अध्ययन विधा, असाधारण विधा र बेतलबी गरी 7,059 कर्मचारीले विदा लिएका छन्। तर कति कर्मचारी काममा फर्किए वा फर्किएनन् भन्ने अभिलेख छैन। विदा लिएका कर्मचारी आध्यवादी गर्न आएका छैनन्। उनीहरू विभिन्न समयमा विदा लिएका कर्मचारी हुन्। धेरै पुराना पनि छन्। निजामती किताब खानाका महानिर्देशक समर कुमार पोखरेलले भन्नुभयो, सबैभन्दा धेरै कर्मचारी अध्ययन विदामा गएका छन्। किताब खानाको तथ्याङ्क अनुसार तलबी अध्ययन विदा लिएका 4,132 कर्मचारी काममा फर्किए वा फर्किएनन् भन्ने अभिलेख छैन। बेतलबी अध्ययन विदामा बसेका 1,445, असाधारण विदामा बसेका 1,449, असाधारण तलबी विदामा बसेका 7 र बेतलबी विदामा बसेका 18 कर्मचारी कहाँ छन् अत्तोपत्तो छैन। अध्ययन गर्दा कोही विदेशमा छन्, कोहीले राजीनामा दिएका छन्, कोही काममा फर्किएका पनि हुन सक्छन्, तर आध्यवधि गर्न आएका छैनन् महानिर्देशक पोखरेलको भनाइ छ। अघिल्लो वर्षसम्म 9,634 कर्मचारीले आध्यावधि गरेका थिएनन्। किताब खानाले ताकेताक गरेपछि यो वर्ष घटेर 7,000 आइपुगेको हो। निजामती सेवा ऐन र निजामती सेवा नियमावली अनुसार कर्मचारीले 3 महिनादेखि 5 वर्षसम्म अध्ययन विदा पाउने नियम छ। अध्ययन पूरा भएपछि सेवामा फर्किने कबूलियत गरिएको हुन्छ। निजामती सेवा ऐनको 40 गमा अध्ययन तालिम र अध्ययन भ्रमण पूरा गरेपछि सेवा गर्नुपर्ने अवधि तोकिएको छ। अध्ययन गर्ने, तालिम लिने र अध्ययन भ्रमणमा जाने निजामती कर्मचारीले पूरा गरेपछि अध्ययन तालिम वा अध्ययन भ्रमणमा जानुभन्दा अघि कार्यरत रहेको मन्त्रालय वा कार्यालयमा काममा फर्किनुपर्नेछ। 3 महिनासम्म विदामा बसेमा फर्किएर 1 वर्ष, 3 महिनादेखि 6 महिनासम्म विदामा बसेमा 1.5 वर्ष, 6 महिनादेखि 9 महिनासम्म विदामा बस्नेले फर्किएर 2 वर्ष सेवा गर्नुपर्ने भनिएको छ। हालसम्म 7,059 कर्मचारी काममा फर्किएर सेवा गरे वा गरेनन् भन्ने अत्तोपत्तो नभएको जनाइएको छ। नफर्किएका धेरैजसो कर्मचारी विदेशमै लुकेर बस्ने गरेको पाइएको छ। अध्ययन विदामा गएर नफर्किएमा विदामा बसेको अवधिमा लिएको सेवा सुविधा असुल गर्ने नियम रहेको छ। त्यसै गरी नियमावलीको नियम 62 असाधारण विदाको व्यवस्था पनि छ। यो नियम अनुसार कर्मचारीले सेवा अवधिमा 3 वर्षसम्म विदा पाउनेछन्। नियम 62 क्रममा बेतलबी विदाको व्यवस्था छ। यो नियम अनुसार भने एकैपटक वा पटक पटक गरी 5 वर्षसम्म विदा बस्न पाउने भनिएको छ। सरकारले विदामा बसेर नफर्किने कर्मचारीलाई 3 दिनको अल्टिमेटम दिएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्ययन विदा तथा असाधारण विदा सम्बन्धी अभिलेख राष्ट्रिय किताब खाना आज्ञावाधिक नभएका कर्मचारीले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र अनिवार्य रूपमा आफ्नो अभिलेख आज्ञावाधिक गराउन भनेको छ। केन्द्रीय स्तरका कार्यालयले आफ्नो निकायबाट विभिन्न समयमा अधीन विदा वा असाधारण विदा स्वीकृत भएका कर्मचारीको विवरण, विदा अवधि समाप्तिपछि कर्मचारी हाजिर भए नभएको अवस्था तथा अन्य आवश्यक विवरण राष्ट्रिय किताब खानासँग समन्वय गरी एकिन गर्न र तीन दिनभित्र अभिलेख आज्ञावाधिक गराउन अनुरोध गरिएको छ।
0: एसटीई परीक्षाका सयौं मोबाइल नष्ट, कानूनी प्रश्नको घेरामा प्रशासन शीर्षकमा कान्तिपुरमा समाचार छापिएको छ। बुधबार दिउँसो 1:48 सिराहा टुडी नामक फेसबुक पेजबाट 4:25 एउटा भिडियो पोस्ट भयो। उक्त भिडियोमा प्रहरीले केही थान मोबाइल पानीले भरिएको ड्रममा खसाल्दै गरेको देखिन्छ। सिराहा जिल्लाबाट एसईईमा नियन्त्रणमा लिएका मोबाइल जिल्ला प्रहरीद्वारा नष्ट शीर्षकमा अपलोड गरिएको उक्त भिडियो यो सामग्री तयार पार्दासम्म 5,60,000 भन्दा धेरैले हेरिसकेका छन्। भिडियोमा देखिएको उक्त दृश्य सिराहाकै हो। जिल्ला प्रहरी कार्यालय सिराहाको परिसरमा बिहान 496 थान मोबाइल र 5 स्मार्ट वाच अर्थात घड़ी नष्ट गरिएको हो। ती मोबाइलहरूलाई 24 घण्टासम्म पानीमा डुबाएर राखिएको र त्यसपछि फुटाएर नष्ट गरिएको हो। यसरी नष्ट गरिएका मोबाइलहरू मध्ये 7 आइफोन र 489 एन्ड्रोइड मोबाइल थिए। ती मोबाइल तथा घड़ीहरू करिब 1 करोड़ रूपियाँ भन्दा बढ़ी मूल्य बराबरका हुन्। यी मोबाइल र घड़ीहरू कुनै आधिकारिक मुद्दासँग सम्बन्धित नभई आपराधिक मुद्दासँग सम्बन्धित नभई एसईई र कक्षा 12 को परीक्षा संचालनका क्रममा विद्यार्थीहरूबाट जफत गरिएका थिए। परीक्षाका क्रममा जिल्लाका विभिन्न परीक्षा केन्द्रहरूमा प्रवेश गर्दै गरेको र परीक्षा दिइरहेको अवस्थामा विद्यार्थीहरूबाट ती सामग्री खोसिएको थियो। मधेस प्रदेशकी तत्कालीन शिक्षा मन्त्री रानी शर्मा तिवारीले परीक्षामा मोबाइल प्रयोग भएको पाइएमा नष्ट गरिने बताएकी थिइन्। सोही भनाईका आधारमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने जिल्ला परीक्षा समन्वय समितिले मोबाइल नष्ट गर्नका लागि एउटा उपसमितिले गठन गरेको थियो। शिक्षा विकास तथा समन्वय इकाई सिराहाका शाखा अधिकृत राजदेव यादवको संयोजकत्वमा जिल्ला प्रशासन, जिल्ला प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि सहितको 5 समिति गठन गरिएको थियो। यसरी मोबाइल नष्ट गरिँदा त्यससँगै आफ्ना धेरै सम्झनाहरू, महत्वपूर्ण कागजात तथा विभिन्न कुराका प्रमाणहरू पनि नष्ट भएको भन्दै विद्यार्थीहरूले गुनासो गरेका छन्। कान्तिपुर दैनिकमा समाचार छापिएको छ।

0: radio.
1: You are watching Nepali Radio Network. You are watching Nepali Radio Network.
0: नेपाली खबरमा अब भित्री पृष्ठका खबर. बेमौसमी वर्षा र पहिरोको जोखिमका कारण बीपी राजमार्गको काभ्रे पलाञ्चोक सिन्धुली सड़क खण्डमा रात्रिकालीन बन्दलाई निरन्तरता दिएको छ. जिल्ला सुरक्षा समितिको बैठकले यात्रुहरूको माग र दिन लामो भएको अवस्थालाई ध्यानमा राख्दै बन्दको समय दुई घण्टा खटाएर साँझ छ बजेदेखि बिहान चार बजेसम्म कायम गरेको छ. रसी खोलामा आउने बाढ़ीका कारण सड़क डाइभर्सन बगाउने जोखिम रहेकाले प्रहरीले राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ.
2: देश लेखेका कारण सात घण्टा प्रहरीको केरकारमा परि चर्चामा आएका नेपाल सरकारका सचिव कृष्णहरि पुष्करलाई उपराष्ट्रपति कार्यालयबाट शुक्रबार मन्त्री परिषद तथा प्रधानमन्त्रीको कार्यालयमा सोरुवा गरी जगेडामा राखिएको छ. प्रहरीको केरकारबाट बिहिबार अबेर रिहा भएको भोलिपल्ट पुष्करलाई प्रधानमन्त्री कार्यालयले जगेडामा राखेको हो. जगेडामा कामको जिम्मेवारी दिइँदैन. अब उनी जिम्मेवारी विहीन अवस्थामै अवकाशमा जाने सम्भावना देखिएको छ.
0: सरकारले बाँदर तथा अन्य वन्य जन्तुले कृषि बालीमा पुर्याइरहेको क्षति नियन्त्रणका उपाय खोज्न नागरिकबाट सुझाव संकलन शुरू गरेको छ. कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत गठित मानव वन्य जन्तु द्वन्द व्यवस्थापन प्राधिकारी दलले पन्ध्र दिनभित्र राय सुझाव उपलब्ध गराउन अनुरोध गरेको हो. बाँदर बदेल मिलगाई दुम्सी लगायतका वन्य जन्तुबाट हुने क्षति कम गर्ने उपाय र नीतिगत सुधारका लागि कार्यदलले सर्वसाधारण तथा विज्ञसँग सुझाव मागेको छ. मन्त्रालयका उपसचिव एवं कार्यदलका सदस्य शिला खेवालीले किसान पालिका सरकारवाला निकाय तथा विज्ञहरूको अनुभव र प्राविधिक सुझावका आधारमा व्यावहारिक तथा कार्यान्वयन योग्य समाधान खोज्न लागेको बताउनुभयो.
2: नेपालमा तीन साता यता क्यान्सर उपचारका लागि अत्यावश्यक औषधिहरूको चरम अभाव छ. ती औषधि तत्काल छिमेकी मुलुकहरूबाट मगाउने तयारी भइरहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ. औषधि मगाउन पत्र तयार भइसकेको र छिट्टै सम्बन्धित कम्पनीहरूलाई पठाइने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले जानकारी दिएकी छिन्.
0: शिक्षा तथा खेलकुद मन्त्रालयले आठवटा विश्वविद्यालयको उपकुलपतिको सर्टलिस्ट सार्वजनिक गरेको छ. त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय

0: 18 सनाको आवेदन परेको थियो।
1: सरकारले आर्थिक वर्ष 2083-84 को बजेट जेठ 15 गते सार्वजनिक गरेपछि बजारको गति लिने अपेक्षा गरिएको थियो। शक्तिशाली सरकारले ल्याउने बजेट पछि आम नागरिकदेखि निजी क्षेत्रसम्मको अपेक्षा पनि धेरै थियो, तर जेएनजी आन्दोलनपछि बजारमा आम नागरिकको चहल पहल देखिएको छैन। बजेटपछि पनि हरेक वर्ष नागरिकले मूल्यवृद्धि बेहोर्दै आइरहेका छन्। बजेटसँगै सरकारी कर्मचारीहरूको तलब बढ्ने तर निजी संस्था लगायतका लागत बढ़ेको भन्दै तलब बढ़ाउने भन्दा कर्मचारी कटौती गर्नेतर्फ केन्द्रित गरेको देखिएका छन्। त्यसैले बजार अहिले सुनसान छ भने न लगानी देखिएको छ न व्यापार बढ़ेको छ। आजका पत्र पत्रिकामा खबर छ।
2: सात महिना च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्च पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो राष्ट्रको खेल तपाईँको हातमा, आज नै डाउनलोड गर्नुहोस्।
0: अब विदेशका खबर। युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई रूस र युक्रेनबीच चलिरहेको चार वर्षभन्दा लामो युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ताको आह्वान गरेका छन्। जेलेन्स्कीले पुटिनसँग प्रत्यक्ष भेटवार्ताको प्रस्तावसहित खुला पत्र लेखेका छन्। पुटिनमा लेखिएको खुला पत्रमा जेलेन्स्कीले युरोपमा भइरहेको युद्धमा फेरि अमेरिकाको ध्यान कहिले जान्छ भनेर पर्खेर मात्रै बस्नु गलत हुने उल्लेख गरेका छन्। युक्रेनमा रूसको प्रत्यक्ष संवादबाट मात्रै शान्ति सम्भव हुने उनको तर्क रहेको सुनाइएको छ।
1: अब खेल र खेलाड़ीका प्रसंग। बागमती प्रदेशको टीम घरेलु मैदानमा सम्पन्न 16 केन्द्रीय राष्ट्रपति रमिङ सिल खेलकुद प्रतियोगिता अन्तर्गत टीम च्याम्पियन बन्न सफल भएको छ। यस्तै 19 वर्ष मुनिको T20 महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनी सुदूरपश्चिम र गण्डकी प्रदेशले विजय शुरूआत गरेका छन्।
0: अब विचार तथा विश्लेषण। समृद्ध नेपालका लागि पर्यटनमा नयाँ सोच शीर्षकमा नागरिक दैनिकमा दीपक जीएमको विचार छापिएको छ। पश्चिम राष्ट्रका पत्रकार साहसिक पर्यटक र अनुसन्धानकर्ता नेपाल आउन थाले। उनीहरूको एउटा अनौठो अनुभव गरे। देश गरीब थियो, सड़क थिएन, बिजुली थिएन, सुविधा थिएन, तर मानिसहरूको अनुहारमा मुस्कान थियो, गाउँघरमा आत्मीयता थियो, इमानदारीता थियो।
1: अवस्थ काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथ नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: सूचना संगीत र मनोरंजन को अटूट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
4: साहिनो समय सूचक अहिले बिहान को 6 बजे 6 AM यति बेला बिहानको 6 बजे। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: आज 2083 साल जेठ 23 गते शनिबार जुन 6 तारीक सन् 2026 नेपाल सम्बत 1146 अधिक जेठ कृष्ण पक्षको षष्ठी तिथि साझा खबरमा प्रमुख खबरका शीर्षकहरू राजदूत बन्न 3000 को आवेदन आयुक्तको संख्या घटाउन निर्वाचन आयोगको प्रस्ताव परराष्ट्र मन्त्रीको भारत भ्रमणमा नेपालको प्राथमिकताका विषयमा पनि संवाद हुने
1: पूर्व गृहमन्त्री गुरूङको सम्पत्ति छानबिन समितिले बुझाए प्रतिवेदन मानव अधिकार आयोगको प्रतिवेदन विरूद्ध एमाले पनि अदालत जाने स्थानीय तहको निर्वाचनका लागि राष्ट्रपा उम्मेद्वार छनौट गर्दै पुराना दल संगठन पुनर्गठनमा
0: धूलो दूध कारखाना 2.5 वर्षदेखि परीक्षण उत्पादनमै सीमित राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा श्रमिक महिला क्षमता विकाससँगै आर्थिक निर्णयमा पनि अघि बढ्दै
1: युक्रेनी राष्ट्रपति र रूसी राष्ट्रपति बीच प्रत्यक्ष भेटवार्ताको प्रस्ताव भेटका लागि अमेरिकी राष्ट्रपतिको पनि आग्रह द्वन्द्वले

0: भएको हाइटीमा 14,70,000 मानिस विस्थापित भएको आयोजनको भनाई
1: र एसियन गेम्स पुरूष छनौट क्रिकेटको सेमी फाइनलमा नेपाल ओमानसँग खेल्ने राष्ट्रपति रनिङ सिल्ड खेलकुदमा बागमती प्रदेश च्याम्पियन टी20 महिला क्रिकेटमा लुम्बिनी सुदूरपश्चिम र गण्डकीको विजय शुरूआत
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: साझा खबरको सबैभन्दा शुरूमा आयुक्तहरूको संख्या घटाउनको लागि निर्वाचन आयोगले नै प्रस्ताव गरेको प्रसंग
3: निर्वाचन आयोगले प्रमुख आयुक्त सहित पाँच सदस्यीय आयोगको संख्यालाई तीनमा घटाउने प्रस्ताव गरेको छ सरकारले संविधान संशोधनको प्रस्ताव तयार गर्नको लागि गठन गरेको कार्यदललाई आयोगले सुझाव पठाएर यस्तो प्रस्ताव गरेको हो संविधानको धारा 245 निर्वाचन आयोगमा प्रमुख आयुक्त र चारजना प्रमुख आयुक्त सहित चारजना आयुक्त रहने प्रावधान रहेको छ कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगको संरचना समय अनुकूल परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो संविधान संशोधनको प्रस्ताव तयार पार्न काम भइरहेको छ प्रधानमन्त्रीका सल्लाहकार असीम शाह नेतृत्वको कार्यदलले आयोगसँग सुझाव मागेको थियो आयोगले आफ्ना तर्फबाट सुझाव दिँदा आयुक्तको संख्या घटाउने प्रस्ताव गरेको छ विगत एक वर्षभन्दा बढ़ी समयदेखि आयोगमा एकजना कार्यवाहक प्रमुख र दुईजना आयुक्त रहेका छन् प्रमुख निर्वाचन आयुक्त र दुईजना आयुक्त मात्र राखेर आयोगको पुनर्संरचना गर्न सके सबैभन्दा उपयुक्त हुने उहाँले बताउनु भएको छ त्यस्तै प्रतिनिधि सभा प्रदेश सभा र स्थानीय तहको आवधिक निर्वाचनको मिति आयोगले तोक्ने प्रावधान संविधानमै राख्नुपर्ने आयोगले प्रस्ताव गरेको छ काम कर्तव्य अधिकारमा निर्वाचन संचालनदेखि निर्वाचनको मिति तोक्ने अधिकार समेत संविधानमै राख्नुपर्ने आयोगले बताएको हो यो विषयलाई आयोगले धेरै अघिदेखि उठाउँदै आएको छ अहिले आएको परामर्शमा सरकारले निर्वाचनको मिति तोक्दै आएको छ त्यस्तै राजनीतिक दलको नियमन तथा व्यवस्थापन आयोगले नै गर्ने गरी संवैधानिक व्यवस्था गर्नुपर्ने पनि आयोगको सुझाव रहेको छ प्रत्यक्षतर्फ प्रत्येक जिल्लाबाट एक एक जनालाई प्रतिनिधित्व गर्ने गरी 77 तथा समानुपातिकमा 28 गरेर प्रतिनिधि सभामा 105 सदस्यीय मात्र बनाउन सके राज्यलाई ठूलो भार कम हुने पनि आयोगले सिफारिश गरेको छ निर्वाचन आयोगले जिल्ला समन्वय समितिको व्यवस्था खारेजी गर्न तथा स्थानीय तहको निर्वाचन गैर दलीय गर्न पनि सुझाव दिएको छ यसैबीच प्रधान न्यायाधीश एवं प्रधान मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित गराउँदै शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव दिनुभएको छ प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकतामा गठित संविधान संशोधन बहसपत्र तयारी कार्यदलसँग हिजो भएको भेटघाटमा उहाँले यस्तो सुझाव दिनुभएको हो कार्यदलका संयोजक शाहसहितका सदस्यहरू सुझाव संकलनका क्रममा पूर्व प्रधान न्यायाधीश रेग्मीको बानेश्वर स्थित निवास पुग्नु भएको थियो रेग्मीले संविधान संशोधनको बहस चलिरहँदा संविधानको मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न नहुने बताउनु भएको छ कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीय प्रणाली कस्तो अवलम्बन गर्ने भन्ने बहस चलिरहेको बेलामा उहाँले हतारमा निर्णय गर्न नहुने र यथास्थितिमा रहनुपर्ने बताउनु भएको छ
1: पूर्व गृहमन्त्री एवं राष्ट्रपाका सांसद सुधन गुरूङको सम्पत्ति छानबिन गर्न गठित समितिले हिजो प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिवेदन बुझाएको छ समितिका संयोजक प्रतिवेदनमा पूर्व मन्त्री गुरूङको सम्पत्ति उहाँको आमदानीको स्रोत र ऋणका विषयमा छानबिन गरेर प्रतिवेदन तयार गरी प्रधानमन्त्रीलाई बुझाइएको बताएका छन् समितिले सम्पत्तिमा हकमा निर्वाचन आयोगमा 21 फागुनको निर्वाचन अघि बुझाइएको सम्पत्ति र गृहमन्त्री भएपछि सार्वजनिक भएको सम्पत्तिको पनि तुलना गरिएको छ एक सदस्यका अनुसार गुरूङको जग्गा अस्वाभाविक नदेखिएको र अन्य सम्पत्तिको पनि अस्वाभाविक रूपमा स्रोत नै नखुल्ने भन्न मिल्ने नपाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ विवादास्पद व्यवसायी दीपक भट्टसँग प्रत्यक्ष सम्बन्ध पुष्टि हुन नसकेको र उनीहरूबीच आर्थिक कारोबार भएको कुनै बैंकिङ विवरण नदेखिएको पनि प्रतिवेदनमा लेखिएको छ 45 पन्नाको प्रतिवेदनमा हामी नेपाल नामक संस्था मार्फत गरेका काम र आर्थिक गतिविधिका विषय पनि उल्लेख छ तत्कालीन गृहमन्त्री मन्त्री गुरूङको सम्पत्ति विवरण सार्वजनिक भएपछि त्यसको स्रोत खोजी गर्नुपर्ने आवाज उठिरहेको बेला विवादास्पद व्यवसायी भट्टसँग पनि उहाँको सम्बन्धलाई लिएर आलोचना भएको थियो। सार्वजनिक टीका टिप्पणी बढ़ेपछि गुरूङले 9 वैशाखमा गृहमन्त्रीबाट राजीनामा दिनुपरेको थियो। करिब 3 सातापछि 28 वैशाखमा मन्त्री परिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको नेतृत्वमा छानबिन समिति बनाएको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि नेउपाने सदस्य हुनुहुन्छ। छानबिन समितिका एकजना अर्का सदस्यका अनुसार गुरूङको नाममा धनकुटाको कार्की छाप भेडेटार क्षेत्रमा 19 रोपनी 15 आना जग्गा र बाबुका नाममा चितवनको भरतपुर 18मा 30 कट्ठा र बाजेको गोरखाको चुमुनुब्रीमा 221 रोपनी भएको पाइएको छ। पूर्व गृहमन्त्री गुरूङले समितिसँग बयान दिने क्रममा आफूले ठमेलमा होटेल व्यवसाय गरेको र त्यसको आमदानीको आधारमा सेयर र सुनमा लगानी गरेको बताउनु भएको छ। प्रतिवेदनमा गुरूङको बयान मात्रै 17 पन्नाको छ र नाम आएका अन्य व्यक्तिको बयान पनि केही पन्नामा राखिएको छ। प्रतिवेदनमा गुरूङले शेयर बजारमा गरेको लगानी बारे पनि विश्लेषण गरिएको छ।
3: भारतको औपचारिक भ्रमणमा गत सोमबार त्यसतर्फ लाग्नुभएका रासोपाका सभापति रवि लामिछानेले हिजो नेपाल फर्किँदै केही कुरा पत्रकार सम्मेलनमा भन्नुभएको छ। नयाँ दिल्लीमा मंगलबार र बुधबार उच्च स्तरीय राजनैतिक भेटवार्ता सम्पन्न गर्नुभएका लामिछाने हिजो लखनऊ हुँदै अयोध्या पुग्नु भएको थियो। अयोध्या स्थित भगवान श्री राम मन्दिरमा दर्शन तथा पूजा अर्चना गरेपछि उहाँ दिल्ली विमानस्थल हुँदै काठमाण्डू फर्किनु भएको हो। सीमा लगायतका कुनै पनि संवेदनशील विषय कूटनीतिक माध्यमबाटै समाधान गर्नुपर्नेमा जोड़ दिँदै उहाँले यस्ता मुद्दाहरू समाधानका लागि निश्चित चरण हुन्छन्, कूटनीतिक प्रक्रियामा आफ्नै विधि तथा अभ्यास हुन्छन्, त्यसमा धेरै हल्ला गर्न नहुने बताउनुभयो। यो विषय ढोल बजाएर समाधान हुने होइन, बरू कूटनीतिक संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्न सके समाधान हुन्छ। यसभन्दा अगाडि पुराना दलले गरेका गल्ती नै त्यही हो, त्यसैले त्यसलाई नदोहोर्याउने उहाँले बताउनुभयो। सीमासँग सम्बन्धित यस्ता संवेदनशील विषय सड़क सदन र मीडियाको चासो भन्दा पनि अझ जिम्मेवार र संवेदनशील कूटनीतिक प्रयास हुनुपर्ने उहाँले बताउनुभयो। पहिले धेरैजसो राजनैतिक भ्रमणहरू बन्द कोठामा हुने र विषयवस्तु सार्वजनिक नहुने, तर यसपटक छलफल पारदर्शी रूपमा अगाडि ल्याएको उहाँले बताउनुभयो। हामी लुकी छिपी वा अपारदर्शी सम्बन्धको पक्षमा छैनौं, नेपाल र भारत सम्बन्ध पारदर्शी र स्पष्ट विश्वासमा आधारित हुन्छ उहाँले बताउनु भएको छ। यसैबीच परराष्ट्र मन्त्री शिशिर खनाल औपचारिक भारत भ्रमणका क्रममा हिजो नयाँ दिल्ली पुग्नु भएको छ। उहाँलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्रालयका नेपाल तथा भूटान हेर्ने अतिरिक्त सचिव मनु महावर, नयाँ दिल्ली स्थित नेपाली दूतावासका कार्यवाहक राजदूत डाक्टर सुरेन्द्र थापा लगायतका अधिकारीहरूले स्वागत गर्नुभएको थियो। खनालले आज नयाँ दिल्ली स्थित हैदराबाद हाउसमा समकक्षी जयशंकरसँग औपचारिक द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि शिष्टाचार भेट हुने चर्चा भए पनि दुवै पक्षले यसलाई औपचारिक पुष्टि गर्न सकेको छैन।
1: चीनको कोरोला नाकाबाट भित्रिएका विद्युतीय सवारी साधन आयातमा कैफियत रहे वा नरहेको छानबिन गर्न अर्थ मन्त्रालयद्वारा गठित समिति मुस्ताङ पुगेको छ। भन्सार विभागका निर्देशक भूपाल राज साक्यको नेतृत्वमा रहेको 3 सदस्यीय टोलीले बेनी जोमसुम सड़क मार्ग हुँदै मुस्ताङ पुगेर अनुसन्धान शुरू गरेको हो। टोलीले पोखराको हिंजामा 98 पर्वतको कुस्मामा 17 र मुस्ताङको जोमसुम बस पार्कमा पार्किङ गरी राखिएका 266 विद्युतीय सवारी साधनको स्थल अनुगमन गरिसकेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालले जानकारी दिनुभयो। गत भदौदेखि संचालनमा आएको कोरोला नाकाबाट जेठको दोस्रो साता चिनिया कम्पनी बीवाईडीका 775 विद्युतीय सवारी साधन नेपाल भित्रिएका थिए, जसमध्ये 649 भन्सार जाँच पास भइसकेको छ। विद्युतीय सवारी साधन आयातमा भएको गडबडीबारे प्रधानमन्त्री कार्यालयले समेत चासो देखाएको छ। अर्थमन्त्रीले बजेट भाषण गरेकै फेरोमा परेर ती सवारी साधन ल्याइएको र त्यसमा कुनै बदनियत राखिएको हुन सक्ने भन्दै आलोचना बढ़ेपछि सरकारले समिति गठन गरेको हो।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा जनचेतना बढ़ेसँगै महिलाहरूमा पनि कृषिमा निर्णायक भूमिका
4: के गर्ने र के नगर्ने भन्ने सल्लाह त गर्छन् चलाउँछन्। हामी चाहिँ कृषि तालिमहरू टाउको निर्णय लिँदै अनाजहरू जहिले झोलमोलहरू बनाउने ओर्ने गरेर अनि विषादीबाट अलिक टाढा गर्ने भन्ने हिसाबले चाहिँ त्यो तरिकाले गरिएको छ।
1: मानवाधिकार आयोगको प्रतिवेदन विरूद्ध एमाले पनि अदालत जाने, स्थानीय तहको निर्वाचनका लागि रासोपा उम्मेद्वार छनौट गर्दै पुराना दल संगठन पुनर्गठनमा, राजदूत बन्न 3,000 आवेदन, धूलो दूध कारखाना 2.5 वर्षदेखि परीक्षण उत्पादनमै सीमित लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: कृषि भूमि व्यवस्थापन विकास कार्य गर्दा राम्रो हुन्छ गाउँ घर, ज्ञान सिप जोड्दा घाटे मैदान चरण क्षेत्र पानी का।

0: जलवायो बाँच्न मिल्छ जीवनको सत आयो।
1: हाम्रो जीवन वन र वन्यजन्तुसँग गाँसिएको छ, तर पछिल्लो समय मानव वन्यजन्तु द्वन्द बढेको छ। त्यसैले बस्ती र जंगल सुरक्षित राख्दै सह अस्तित्व कायम गरौं। वन वन्यजन्तु र समुदाय बीचको द्वन्द न्यूनीकरण गर्न जलवायु परिवर्तन र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनमा सबैले पहल गरौं। नीट्स नेपाल, WWF र CIN।
2: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरी तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर। कान्तिपुर दैनिकमा स्थानीय निर्वाचनको तयारी, रासपा उम्मेद्वार छनौटमा, पुराना दल संगठन पुनर्गठनमा शीर्षकमा खबर लेखिएको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रदेश र स्थानीय निर्वाचनमा बलियो जनमत ल्याउने रणनीतिमा उम्मेद्वार छनौट र स्थानीय बाचा तयार गर्न गृह कार्य थालेको छ। स्थानीय तहको निर्वाचन 2084 वैशाखको अन्तिम सातामा हुनेछ भने त्यसपछि प्रदेशको निर्वाचन हुनेछ। 2079 निर्वाचनमा रासपाले प्रदेश र स्थानीय तहमा भाग नलिएको ले अहिले स्थानीय जनप्रतिनिधि छनौटमा व्यस्त भएको हो। प्रदेश र स्थानीय तहमा रासपाका जनप्रतिनिधिहरू नहुँदा राष्ट्रिय सभामा पनि यो पार्टीको सदस्य रहेका छैनन्। राष्ट्रिय सभाको सदस्य प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले चुन्ने संवैधानिक व्यवस्था रहेको छ। रासपाले 10 वैशाखमा सहमहामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा स्थानीय निर्वाचन उम्मेद्वार छनौट रूपरेखा र क्याण्डिडेट छनौट क्लब सम्पादन समिति गठन गरी गृह कार्य शुरू गरेको छ। प्रदेश र स्थानीय सरकारले आम मानिसहरूलाई सकारात्मक प्रभाव पार्ने गरी नीति तथा कार्यक्रम बजेट ल्याउनुपर्नेछ। कांग्रेस महामन्त्री गुरूराज घिमिरेले भन्नुभएको छ, हामी संगठनको पुनर्गठनमा लागेका छौं। प्रशिक्षणमा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरू बराल लगायतका नेताहरूले निर्वाचनमा आगामी निर्वाचनमा कांग्रेसको रणनीतिको बारेमा पनि प्रशिक्षण दिनुभएको थियो। त्यस्तै गरी एमाले पनि 2 साता अघि केन्द्रीय सचिवालय बैठक बोलाएर स्थानीय निर्वाचन केन्द्रित गरी विभिन्न गतिविधि गर्नको लागि रणनीति लिएको छ। डिजिटल माध्यमबाट सदस्यता नवीकरणलाई अघि बढ़ाएको एमाले 753 वटै पालिकामा केन्द्रीय सदस्यलाई मिशन पार्टी जागरण कार्य विभाजन लगायतका कार्यहरूमा अगाडि बढ़ाइरहेको छ। त्यस्तै गरी कान्तिपुर दैनिकमै लगानी ढाँचा स्वीकृत भइसकेको बुढ़ी गण्डकी जलविद्युत प्राधिकरण मोडेलको खबर सीमा तामाङले लेख्नु भएको छ। सरकारले लगानी मोडालिटी स्वीकृत भइसकेको 1200 मेगावटको बुढ़ी गण्डकी जलविद्युत आयोजना प्राधिकरण मोडेलमा निर्माण गर्ने भएको छ। 15 जेठमा संसदमा अर्थमन्त्री वाघेले प्रस्तुत गर्नुभएको बजेटमा उक्त आयोजना अधिकार सम्पन्न प्राधिकरण मोडेलमा बनाउने उल्लेख गरिएको छ। त्यस्तै गरी पश्चिम एशिया द्वन्दको असर, बिटुमिन अभावले सड़क आयोजनाको काम ठप्प शीर्षकमा खबर लेखिएको छ। विमल खतेउडाले लेख्नु भएको छ यो खबर। पश्चिम एशिया द्वन्दका कारण बिटुमिन र डिजेलको मूल्य वृद्धि हुँदा विभिन्न सड़क आयोजनाको निर्माण काम ठप्प भएको हो। पछिल्लो समय तीव्र गतिमा काम भइरहेको अर्निगो राजमार्ग अन्तर्गत सूर्य विनायक धुलीखेल र धुलीखेल सड़क विस्तार कार्य प्रभावित बनेको छ। आयोजना अन्तर्गत 15.8 किलोमिटर सड़क खण्डमा चालू आर्थिक वर्षको पहिलो तहमै कालो पत्र गर्ने भनेर उल्लेख गरिएको थियो। सूर्य विनायक सांगा र सांगा धुलीखेल 7.5 किलोमिटर, सूर्य विनायक सांगा खण्डको ठेका आशिष कुमार श्रेष्ठ बन्दन भगवती जेबीले लिएको थियो, तर काम पूरा गर्न सकेको छैन। विभिन्न निर्माण सामग्रीको अभाव देखाइएको छ। त्यसैगरी नेपालमा उबरको औपचारिक प्रवेश, शीर्षकमा कृष्ण प्रसाईले खबर लेख्नु भएको छ। विश्वव्यापी राइडर हेलिङ कम्पनी उबरले हिजोदेखि नेपाली बजारमा औपचारिक प्रवेशको घोषणा गरेको छ। यससँगै नेपालमा संचालन हुने अन्तर्राष्ट्रिय राइड हेलिङ प्लेटफर्मको संख्या 4 पुगेको छ। कम्पनीले ट्याक्सी माण्डुसँग सहकार्य गरेर सेवा शुरू गरेको हो। नेपालमा कुन व्यावसायिक मोडल प्रभावकारी हुन्छ भन्ने मूल्यांकन गर्ने कम्पनीले विभिन्न मोडल परीक्षण गरिरहेको छ।
5: नागरिक दैनिकमा भयावह बन्दै सड़क दुर्घटना शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छ। दैनिक औसतमा 8 जनाको मृत्यु हुन्छ। राज्य उदासीन भएको र सड़क सुरक्षा कानून मस्यौदा 8 वर्षदेखि अलपत्र परेको बारेमा पनि खबरमा उल्लेख गरिएको छ। सीमा विवाद कूटनीतिक माध्यम मार्फत समाधान शीर्षकमा खबर छापिएको छ। निर्मल घिमिरेले अयोध्या भारतबाट लेख्नु भएको हो। जगेडामा कृष्णहरि पुष्कर शीर्षकमा अर्को खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहलाई सन्देश लेखेका कारण 7 घण्टा प्रहरीको केरकारमा परि चर्चामा आएका नेपाल सरकारका सचिव कृष्णहरि पुष्करलाई उपराष्ट्रपति कार्यालयबाट शुक्रबार मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयमा सरूवा गरी जगेडामा राखिएको हो। प्रहरीको केरकारबाट बिहिबार अबेर रिहा भएको भोलिपल्ट पुष्करलाई प्रधानमन्त्री कार्यालयले जगेडामा राखेको हो। जगेडामा कामको जिम्मेवारी दिइँदैन, अब उहाँ जिम्मेवार विहीन अवस्थामै अवकाशमा जाने अवस्था देखिएको छ। उहिले बन्दुक बोकेका भण्डारा अहिले माछा बेच्छन् शीर्षक गोल्डेन बुढाले जुम्लाबाट लेख्नु भएको खबर छ। जति राजनैतिक क्रान्तिका कुरा गरे पनि हरेक परिवारको आर्थिक उन्नति नभएसम्म देश समृद्ध हुन नसक्ने रहेको उहाँले बताउनुभयो। त्यसैले आफूले पनि जीवनस्तर उठाउन व्यापार रोजेको उल्लेख गर्नुभएको छ। आर्थिक क्रान्तिको बाटो रोजेको बताउनुभयो। अर्को खबर छापिएको छ, खुला ईपीजीको चापी शीर्षकमा राधा खनालले अन्नपूर्ण पोस्ट दैनिकमा लेख्नु भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमणको एक दिन अघि बिहिबार नेपाल भारत प्रबुद्ध व्यक्ति समूह ईपीजीको नेपाल तर्फका संयोजक डाक्टर भेषबहादुर थापाले ईपीजी प्रतिवेदन राखिएको दराजको साँचो परराष्ट्र मन्त्रालयलाई बुझाउनुभयो। मन्त्री खनाल र परराष्ट्र सचिव अमृत बहादुर राईले साँचो बुझ्नु भएको छ। ईपीजीको प्रतिवेदन तयार भएको 8 वर्षसम्म पनि दुवै देशका प्रधानमन्त्रीले बुझ्ने मेसो नमिलेपछि वयोवृद्ध थापाले सरकारलाई चाबी बुझाउनु भएको हो। अर्को खबर, क्यान्सरका औषधि बाहिरबाट मगाइँदै शीर्षकमा पवित्र सुनारले नागरिक दैनिकमा लेख्नु भएको छ। नेपालमा 3 साता यता क्यान्सर उपचारका लागि आवश्यक औषधिको चरम अभाव छ। ती औषधि तत्काल छिमेक मुलुकबाट मगाउने तयारी भइरहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जानकारी दिएको छ। नयाँ पत्रिका दैनिकमा इन्टरपोलको रेड नोटिसमा 98 नेपाली साना अभियुक्त धमाधम पक्राउ मोस्ट वान्टेडहरू मस्त शीर्षकमा खबर छापिएको छ। नवराज मैनाली लेख्नुहुन्छ, तुलनात्मक रूपमा साना तथा कम जटिल मुद्दाका अभियुक्तहरूलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा विभिन्न देशबाट सहजै पक्राउ गरी नेपाल ल्याइएको छ। तर यस विपरीत सहकारी ठगीका बैंकिङ कसुर मानव बेचबिखन र संगठित अपराधसम्मका गम्भीर अभियोग लागेका व्यक्तिहरू भने विदेशमा खुलेआम बसिरहेको पाइएको छ। अन्तर्राष्ट्रिय सहकार्य कूटनीतिक समन्वय र सुपूर्दगी सन्धिको कमजोरीका कारण गम्भीर अपराधका अभियुक्तहरू पक्राउ पर्नमा भएको पनि उल्लेख गरिएको छ। मानवाधिकार आयोगको प्रतिवेदन विरूद्ध एमाले आक्रामक शीर्षकमा सुरोजङ पाण्डेले लेख्नु भएको छ। एमाले राष्ट्रिय मानवाधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन विरूद्ध न्यायिक पुनरावलोकनका लागि अदालत जाने सहित उपलब्ध सबै कानूनी विकल्प प्रयोग गर्ने निर्णय गरेको छ। पार्टीले गरेको आन्तरिक छलफलका निष्कर्ष शुक्रबार हिजो सार्वजनिक गर्दै महासचिव शंकर पोखरेलले यसबारेमा जानकारी दिनुभएको हो। बजेटमा फ्युचर्स कन्ट्राक्ट नीति शीर्षकमा अजित अधिकारीले लेख्नु भएको खबर छ। पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर भइरहेको उतार चढ़ावलाई रोकी उपभोक्ताको भान्सादेखि राष्ट्रिय विकास निर्माणसम्म सहजता ल्याउन सरकारले नयाँ रणनीति अघि सारेको हो। अर्थमन्त्री डाक्टर सोनिम वागेलले 15 जेठमा संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट मार्फत इन्धनको मूल्य नियन्त्रण गर्न अन्तर्राष्ट्रिय स्तरमा अभ्यासमा रहेको फ्युचर्स कन्ट्राक्ट नीति लागू गर्ने अध्ययन गर्ने उल्लेख गरिएको छ। मूल्य स्थायित्व कायम गर्न फ्युचर्स कन्ट्राक्ट गर्न सम्बन्धमा आवश्यक अध्ययन गर्नेछौ बजेट वक्तव्यको मुद्दा नम्बर 56(9)मा भनिएको छ। यो निश्चित समयका लागि पहिले नै मूल्य तय गरी एउटै दरमा इन्धन खरिद गर्ने उच्च जोखिम र पूर्वानुमानमा आधारित सम्झौता रहेको पनि उल्लेख गरिएको छ। अर्को खबर धूलो दूध कारखानामा 2.5 वर्षदेखि परीक्षण उत्पादनमै सीमित शीर्षकमा मकवानपुरबाट पोस्टो राज अधिकारीले लेख्नु भएको छ। प्रदेश सरकारको 47 करोड़ लगानीमा 2.5 वर्ष अघि स्थापना भएको उद्योग सञ्चालनको मोडालिटी अझै टुंगिएको छैन। आगामी मौद्रिक नीतिको तयारीमा राष्ट्र बैंक जुटेको बारेमा पवन तिमल सिन्हाले लेख्नु भएको छ। राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागद्वारा जारी सूचना गर्दै सरकारवाला विज्ञ तथा सर्वसाधारणलाई सुझाव पठाउनको लागि अनुरोध पनि गरिएको छ। राजदूत बन्न 3000 आवेदन परेको बारेमा अनिल गिरी र दुर्गा दुलालले कान्तिपुर दैनिकमा लेख्नु भएको छ। नेपालको इतिहासमै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिका लागि गरिएको आह्वानप्रति अत्यधिक आकर्षण देखिएको छ। हिजो आवेदन दिने अन्तिम दिनसम्म 13 राजदूत तथा स्थायी प्रतिनिधि पदका लागि करिब 3000 आवेदन परेको छ। सरकारले 14 जेठमा योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गर्दै छनौट प्रक्रिया सम्बन्धी 7 पृष्ठ लामो कार्यविधि सहितको सूचना प्रकाशित गरेको थियो। परराष्ट्र मन्त्रालयका एकजना उच्च अधिकारीका अनुसार विभिन्न क्षेत्रका उम्मेद्वारबाट आवेदन प्राप्त भएको छ।
4: साझा खबरमा अब विदेशका खबर। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेस्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष भेटवार्ताको प्रस्ताव गर्नुभएको छ। पुटिनलाई लेखिएको खुला पत्रमा जेलेस्कीले युक्रेन र रूसबीचको प्रत्यक्ष संवादबाट मात्र शान्ति सम्भव हुने भएकाले पटक पटक आफूले वार्ताको लागि प्रयत्न गरेको बताउनु भएको हो। प्रस्तावित वार्ताको अवधिभर पूर्ण युद्ध विराम लागू गर्न पनि उहाँले आग्रह गर्नुभएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुवैजना नेताहरूलाई भेटेर शान्तिको रूपमा अगाडि बढ़नको लागि आग्रह गर्नुभएको छ। संयुक्त राष्ट्रसंघको आप्रवासी मामिला हेर्ने निकाय आईओएमले विभिन्न ठूला तथा साना द्वन्दले ध्वस्त भएको हाइटीमा 14,70,000 मानिस विस्थापित भएको बताएको छ। 1,29,00,000 जनसंख्या भएको दक्षिण अमेरिकाको सबैभन्दा गरीब देश हाइटी वर्षौंदेखि अस्थिरतामा जकड़िएको छ। शक्तिशाली सशस्त्र गिरोहरूको स्वार्थको लड़ाईका कारण हाइटीमा हत्या, बलात्कार, लुटपाट तथा अपहरण जस्ता जघन्य अपराधका घटनाहरू बढ़िरहेका छन्। आईओएमले यसको अध्यावधिक गणनाले क्यारिबियन देशमा बढ़दो मानवीय संकटलाई प्रतिविम्बित गरेको बताएको छ।
5: साझा खबरमा अब खेल खबर। नेपालले एसियन गेम्स पुरूष छनौट क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा ओमानसँग खेल्ने भएको छ। सिंगापुरमा भइरहेको प्रतियोगिताको लीग चरणको अन्तिम खेलमा हिजो हङकङले ओमानलाई 154 रनले पराजित गरेपछि सेमी फाइनल समीकरण पूरा भएको हो। नेपाल र मलेसिया समूह एको तथा हङकङ र ओमान समूह बीको क्रमशः विजेता र उपविजेता बन्दै सेमी फाइनलमा पुगेका छन्। नेपालले ओमान र मलेसिया हङकङसँग सेमी फाइनलमा प्रतिस्पर्धा गर्नेछ। दुवै सेमी फाइनल आइतबार हुनेछ। साबिक विजेता बागमती प्रदेशले 16 केन्द्रीय राष्ट्रपति रनिङ सील्ड खेलकुदमा च्याम्पियन ट्रफी उचालेको छ। हिजो सम्पन्न प्रतियोगितामा बागमतीले 6 खेलबाट 22 स्वर्ण, 21 रजत र 13 काँस्य पदक जितेको थियो। सुदूरपश्चिम प्रदेशले 19 स्वर्ण, 9 रजत र 14 काँस्य जित्दै दोस्रो तथा 12 स्वर्ण, 15 रजत र 18 काँस्य जितेको लुम्बिनी प्रदेश तेस्रो भएको छ। 5 स्वर्ण, 2 रजत र 18 काँस्य सहित गण्डकी प्रदेश चौथो हुँदा 4 स्वर्ण, 7 रजत र 17 काँस्य सहित कोशी प्रदेश 5 भएको छ। र 19 वर्ष मुनिको T20 महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनी सुदूरपश्चिम र गण्डकी प्रदेशले विजयी शुरूआत गरेका छन्। हिजोदेखि सुर्खेतको वीरेन्द्रनगरमा शुरू भएको प्रतियोगिता अन्तर्गत कालुङ चोक मैदानमा भएको पहिलो खेलमा पाउना टोली लुम्बिनीले घरेलु टोली कर्णालीलाई 54 रनले हराउँदै सुखद शुरूआत गरेको हो। वीरेन्द्रनगर मैदानमा भएको अर्को खेलमा सुदूरपश्चिमले पूर्वेली टोली कोशीमाथि 89 रनको जीतसहित प्रतियोगिताको शुरूआत गरेको छ। लुम्बिनीका लागि शोभिका शाहीले सर्वाधिक 19 रन बनाउँदा रिसाना विश्वकर्माले 17 र उमा चौधरीले 16 रनको योगदान दिनुभयो।
4: कृषिमा महिलाको श्रम धेरै तर निर्णयका लागि पुरूषमा निर्भरता। रिपोर्ट कार्टुन लगायतका सामग्री पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भिटानोट वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाव हिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 0152243552523।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम.
4: साझा खबरमा अब किसान महिलाका कुरा. खेतबारी खन्ने, बिउ रोप्ने, गोलमेट गर्ने, उत्पादन संकलन गर्ने, बजारसम्म पुर्याउने काममा महिलाको सक्रिय सहभागिता देखिन्छ. तर यति धेरै श्रम र जिम्मेवारी वहन गरे पनि अधिकांश महिला अझै आर्थिक रूपमा स्वतन्त्र बन्न सकेका छैनन्.
8: पाल्पाको पाङसेन आठ मदन पोखराकी 27 वर्षीय अनिता ठडराई 13 वर्षदेखि तरकारी खेती गर्दै आउनु भएको छ. 15 रोपनी क्षेत्रफलमा टमाटर, सिमी, करेला, काँक्रा र बोडी लगायतका तरकारी उत्पादन हुन्छन्. बाली लगाउने, गोडमेल गर्ने, टिप्ने र बजारसम्म पुर्याउने अधिकांश काम उहाँकै जिम्मामा छ. तर तरकारी बिक्रीबाट आएको रकम भने श्रीमान र ससुराले बुझ्ने गरेका छन्.
9: तरकारी उत्पादन भएपछि श्रीमान र ससुराले सल्लाह गरेर बेच्दै आउनु भएको छ. मैले गर्छु, बाँध्छु, खन्छु, टिपटाप गर्छु, बेच्ने ठाउँसम्म पुर्याउँछु. त्यही बारीतिरै बिजी हुन्छु बिहानदेखि साँझसम्म.
8: तिनौ गाउँपालिका छ कि सरिता जीसीको दैनिकी पनि उस्तै छ. उहाँको गोठमा 27 गाई छन्. गाईलाई दाना पानी खुवाउने, गोठ सरसफाई गर्ने, दूध दोहेर डेरीसम्म पुर्याउने सबै जिम्मेवारी उहाँकै हो. मासिक 4-5 लाख रुपियाँ बराबरको दूध बिक्री हुन्छ र त्यसबाट 1-1.5 लाख रुपियाँसम्म आमदानी हुन्छ. तर त्यो आमदानी आफ्नो इच्छा अनुसार खर्च गर्ने स्वतन्त्रता भने उहाँसँग छैन. उहाँलाई ती पशु वस्तु कतिमा बेच्ने, कसलाई बेच्ने भन्ने एकल निर्णय गर्ने अधिकार पनि हुँदैन. धेरै परिवारमा आर्थिक निर्णय गर्ने व्यक्ति पुरूष नै हुनुपर्छ भन्ने सोच अझै बलियो छ. महिलाले खेतीको काम गरे पनि पैसा सम्हाल्ने र खर्च गर्ने अधिकार पुरूषमा केन्द्रित हुने गरेको उहाँको भनाइ छ.
10: अब पैसा आउँछ, अब त्यत्रो 1.5 लाख महिनामा बच्छ, अनि त्यो पैसाबाट अब घर खर्च, अब आफूले कहिले काहीँ सानो तिनो खर्च गरेर त सुन्नु परेन गरिन्छ. अरू अलिक ठुलो खर्च गर्नु पर्यो नि, अब बुढा पनि सल्लाह गर्नुपर्छ, मान्छेकै सल्लाह गरेर गरिन्छ. अब
8: 44 वर्षीय लक्ष्मी रावतले पनि 1 दशकदेखि तरकारी खेती गर्दै आउनु भएको छ. 5 रोपनी क्षेत्रफलमा सिमी, बोडी, धनियाँ लगायतका तरकारी र करिब 70-80 वटा सुन्तलाका बोटबाट वार्षिक 5-6 लाख रुपियाँसम्म आमदानी हुन्छ. तरकारी, फलफूल, दूध र बाख्रा बिक्रीबाट आय आर्जन भए पनि रकम खर्च गर्ने निर्णय भने पारिवारिक सहमति बिना सम्भव हुँदैन. जग्गा, घर वा अन्य सम्पत्ति धेरैजसो पुरूषको नाममा हुन्छ, जसका कारण उत्पादनको स्रोतमा स्वामित्व नभएपछि त्यसबाट प्राप्त आमदानीको अधिकार पनि कमजोर हुने उहाँको अनुभव छ.
9: त्यो पैसा श्रीमानले नै राख्नुहुन्छ, केही काम पर्यो भने माग्छौ अनि चलाउँछौ, अनि ठूला ठूला कारोबार गर्न परे पारे पनि त्यतै लगानी गर्छौ, के गर्ने भनेर दुइटैको सरसल्लाहले चल्छौ.
8: मदन पोखराकी 51 वर्षीय तुलसी जीसी 3 दशक भन्दा लामो समयदेखि व्यावसायिक तरकारी खेतीमा सक्रिय हुनुहुन्छ. 6 रोपनी क्षेत्रफलमा टमाटर, सिमी, काँक्रा, खुर्सानी, फर्सी र आलू उत्पादन गर्दै आउनुभएकी उहाँ खेतीका सबै काममा अग्रसर हुनुहुन्छ. तर खेतीका लागि आवश्यक बिउ, मल, विषादी वा अन्य सामग्री खरिद गर्न बजार जाने जिम्मा भने अझै श्रीमानकै रहन्छ. बैंकिङ, बचत, लगानी, ऋण व्यवस्थापन जस्ता विषयमा पर्याप्त जानकारी र अवसर नपाउँदा पनि आर्थिक निर्णयमा आत्मविश्वासका साथ सहभागिता जनाउन नसकिएको उहाँ बताउनुहुन्छ.
9: के गर्ने र के नगर्ने भन्ने सल्लाह त गर्छन्, चलाउँछन्, हामीले चाहिँ कृषि तालिमहरू ताउको निर्माण लिँदै अनि आज जैविक झोलमलहरू बनाउने ओर्ने गरेर अनि विषादीलाई अलिक टाढा गर्ने भन्ने हिसाबले चाहिँ त्यो तरिकाले गरिएको छ.
8: यी प्रतिनिधि कथाले कृषि क्षेत्रमा महिलाको वास्तविक अवस्था उजागर गर्दछन्। उत्पादन प्रक्रियाको अधिकांश हिस्सा महिलाले भने पनि बजार पहुँच, मूल्य निर्धारण, आमदानी व्यवस्थापन र आर्थिक निर्णयमा उनीहरूको भूमिका सीमित छ. रिमा सोमय, सीआईएन रेडियो, मदन पोखरा, पाल्पा.
4: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
5: राजदूत बन्न 3,000 आवेदन, आयुक्तको संख्या घटाउन निर्वाचन आयोगको प्रस्ताव, परराष्ट्र मन्त्रीको भारत भ्रमणमा नेपालको प्राथमिकताका विषयमा पनि संवाद हुने.
4: पूर्व गृहमन्त्री गुरूङको सम्पत्ति छानबिन समितिले बुझायो प्रतिवेदन, मानव अधिकार आयोगको प्रतिवेदन विरूद्ध एमाले पनि अदालत जाने, स्थानीय तहको निर्वाचनका लागि राष्ट्रपा उम्मेद्वार छनौट, पुराना दल संगठन विस्तारमा.
5: धुलो दूध कारखानामा 2.5 वर्षदेखि परीक्षण उत्पादनमै सीमित, राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, श्रमिक महिला क्षमता विकाससँगै आर्थिक निर्णयमा पनि अघि बढ़दै.
4: युक्रेनी राष्ट्रपति र रूसी राष्ट्रपति पुटिनसँग प्रत्यक्ष भेटवार्ताको प्रस्ताव, भेटका लागि अमेरिकी राष्ट्रपतिको पनि आग्रह, ध्वन्दले ध्वस्त भएको हाइटीमा 14,70,000 मानिस विस्थापित भएको आईओएमको भनाई.
5: र एसियन गेम्स पुरूष छनौट क्रिकेटको सेमी फाइनलमा नेपाल ओमानसँग खेल्ने. राष्ट्रपति रनिङ सील्ड खेलकुदमा बागमती प्रदेश च्याम्पियन। साझा खबर कन्तीमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ वन वातावरण संरक्षणतर्फ। वातावरण संरक्षणका लागि फोहोर मैलाको जथाभावी विसर्जन गर्नु हुँदैन, अझ जलाएर त्यहाँ विसर्जन गर्ने प्रयास गर्नु अझ घातक मानिन्छ। यहाँ एउटा खुल्ला डाँडा जस्तो देखाइएको छ, दुईजना व्यक्ति छन्। एकजना व्यक्ति फोहोर डढाइरहेको क्षेत्रको नजिक छन् भने अर्को एकजना व्यक्ति फोहोर मलाई लेखिएको एउटा टुकडी जस्तो त्यहाँ देखिन्छ र त्यसतर्फ उनले दायाँ हातबाट केही हाल्दै गर्दा जहाँ फोहोर जलाइरहेका व्यक्तितर्फ औंलो ठड्याएर केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, फोहोर बाल्ने होइन नि, वातावरण स्वच्छ बनाउन त फोहोर यहाँ जम्मा गर्ने हो।
4: अवस्था प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई नीलप्रकाश चन्द्र दीपक आचार्य विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: प्रसारण भइरहेको बिहान 7:15 बजेको साहिलो खबरमा पुनः मगरको नमस्कार। साहिलो खबर सुरु गरौं अहिले समका प्रमुख समाचारका शीर्षकहरूबाट। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई तल्लो तहको उम्मेद्वारीमा रोक, प्रधानमन्त्री र सत्तारूढ दललाई विगत हेरेर अघि बढ्न पूर्व प्रधानमन्त्री खातीको सुझाव। पूर्व गृहमन्त्री गुरूङमाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन सरकारलाई बुझायो। अत्यावश्यक बाहेक विद्युतीय सामग्री नचलाउन विद्युत प्राधिकरण भरतपुरको अनुरोध। चितवन भरतपुरको कारागारमा कैदीलाई भाइरल ज्वरो। लेबनान र इजरायलका राजदूतले घोषणा गरेको युद्ध विराम हिजबुल्लाहद्वारा अस्वीकार। र एसियाली खेलकुदको पुरुषतर्फको छनौटमा नेपालले सेमी फाइनलमा ओमानसँग खेल्ने।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
2: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
3: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
2: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।

avevo cavor di star, ma राष्ट्रीय स्वतंत्र पार्टी का संघीय सांसद ले अब पार्टी को केन्द्रीय तह बाहेक अन्य कुनै पनि तल्लो समितिमा उम्मेद्वारी दिन नपाउने भएका छन्। निर्वाचन आयोगको पछिल्लो जानकारी र पार्टीको सांगठनिक नीति अनुसार संघीय सांसदहरूलाई पालिका, क्षेत्र, जिल्ला र प्रदेश तहको निर्वाचनमा उम्मेद्वार बन्न रोक लगाएको हो। पार्टीको आन्तरिक लोकतन्त्र र कार्य विभाजनलाई व्यवस्थित बनाउन यो कदम चालिएको बुझिएको छ। यस व्यवस्था अनुसार अब संघीय सांसदहरूले पार्टीको तल्लो तहका समितिहरूमा कार्यकारी पदका लागि प्रतिस्पर्धा गर्न पाउने छैनन्। उनीहरूले केवल केन्द्रीय तहको नेतृत्वमा मात्र आफ्नो दावेदारी प्रस्तुत गर्न सक्नेछन्। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलनको मिति र स्थान पनि तय गरेको छ। आगामी असार 7, 8 र 9 गते चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन भव्य रूपमा सम्पन्न हुने भएको छ। नेकपा एमाले जेएनजी आन्दोलन सम्बन्धी राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन विरूद्ध अदालत जाने भएको छ। एमाले महासचिव शंकर पोखरेलले शुक्रबार जारी गर्नुभएको विज्ञप्तिमा भदौ 23 र 24 गते भएको घटनाबारे तयार पारेको प्रतिवेदन पूर्वाग्रही, वदनियतपूर्ण र षड्यन्त्रमूलक रहेकोमा आपत्ति जनाउँदै आवश्यक परे अदालतसम्म जाने तयारीमा एमाले रहेको स्पष्ट पार्नुभएको छ। पूर्व प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री बालेन शाह र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूलाई विगत हेरेर अगाडि बढ़न सुझाव दिनुभएको छ। सरकारमा आएका नवयुवाले अघिल्ला कुरा तथा इतिहासलाई समेत मनन गरेर देश चलाउन राम्रो हुने उहाँले बताउनु भएको छ। निर्वाचन आयोगले काठमाण्डुमा गरेको केन्द्रीय समीक्षा कार्यशाला उद्घाटन गरेको कार्यक्रममा उहाँले गएको फागुन 21 सम्पन्न प्रतिनिधि सभा सदस्य चुनाव विश्वकै लागि अध्ययन गर्न लायक रहेको बताउनुभयो। चुनावबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आएको र नागरिकको मतलाई सम्मान गर्न पूर्व प्रधानमन्त्री कार्कीले आग्रह समेत गर्नुभएको छ। कार्यक्रममा पूर्व कानून न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले विषम अवस्थामा पनि सरकार आयोग र सरकारवालाको सहयोगमा शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न भएको स्मरण समेत गर्नुभयो। पूर्व गृहमन्त्री ओम प्रकाश आर्यले नवयुवा आन्दोलनको भावना अनुसार सुशासन कायम र राजनीतिक संस्कार कायम भई देशमा स्थायित्व कायम हुनुपर्नेमा जोड़ समेत दिनुभएको छ। पूर्व गृहमन्त्री सुदन गुरूङमाथि छलफल गर्न छानबिन गर्न समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। छानबिन समितिका संयोजक अच्युत प्रसाद भण्डारीले प्रतिवेदन प्रधानमन्त्री बालेन शाह समक्ष बुझाउनु भएको हो। गएको वैशाख 28 पूर्व न्यायाधीश भण्डारीको नेतृत्वमा महालेखा नियन्त्रक ओम शोभाकान्त पौडेल र महान्यायाधिवक्ताको कार्यालयमा सह न्यायाधिवक्ता अच्युत मणि न्यौपाने सदस्य रहेको समिति गठन भएको थियो। छानबिन समितिले गुरूङसँग बयान लिएर प्रतिवेदन तयार पारेको हो। व्यवसायी दीपक भट्टको लिबर्टी माइक्रो इन्सुरेन्स र स्टार माइक्रो इन्सुरेन्सको शेयर किनेको विषयमा समितिले छानबिन गरेको हो। भट्टको कम्पनीमा नाम जोडिएपछि गएको वैशाख 9 गुरूङले गृहमन्त्रीबाट राजीनामा दिनुभएको थियो। चितवनका डाक्टर भोजराज अधिकारी नेपाली कम्युनिष्ट पार्टीबाट अलग हुनुभएको छ। 2079 सालको निर्वाचनमा तत्कालीन माओवादीबाट चितवन क्षेत्र नम्बर 3 उम्मेद्वार समेत बन्नुभएको अधिकारीले राजनीतिक आबद्धताबाट अलग भएको घोषणा गर्नुभएको हो। उहाँले फेसबुकमा भने पेशागत क्षेत्रमा आफ्नो दक्षता र योगदानलाई अझ बढ़ी समाजसेवामा मुखरित हुने गरी र यसैमा आगामी समय बढ़ी समर्पित गर्ने गरी वर्तमान राजनीतिक आबद्धताबाट
निष्क्रिय हुँदै गरेको उहाँले बताउनु भएको हो। समय अब कुनै वादको आइडियोलोजी भन्दा विकासवादको प्रतिस्पर्धामा रहेको भन्दै उहाँले आगामी दिन पेसागत कर्मसँगै र समाज सेवाका अन्य आयामबाट योगदान गर्ने बताउनु भएको छ। अक्सफोर्ड कलेज गैराकोटको बसका चालकले मादक पदार्थ सेवन गरेर गाड़ी चलाएको कारण दुर्घटना भएको पुष्टि भएको छ। चितवनको भरतपुर महानगरपालिका 16 विजयनगर चोक स्थित भित्री सड़क खण्डमा अक्सफोर्डको बसको ठक्करबाट बिहिबार एक साइकल यात्रीको मृत्यु भएको थियो। चालकले मादक पदार्थ सेवन गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवले बताउनु भएको छ। उहाँले चालक र बस नियन्त्रणमा लिएको भन्दै पीड़ित परिवारका तर्फबाट जाहेरी दिने तयारी भएको बताउनु भए। दुर्घटनामा परेर भरतपुर महानगरपालिका 17 निवासी सुखराम चौधरीको मृत्यु भएको थियो। बिहिबार अपरान्ह करिब 4:15 बजे भएको दुर्घटनामा परेर चौधरीको घटनास्थलमा मृत्यु भएपछि केही बेर सो क्षेत्र तनावग्रस्त समेत भएको थियो। नवलपुरको गैराकोटमा रहेको अक्सफोर्ड कलेजको ना 1K7494 नम्बरको बसले साइकलमा सवार चौधरीलाई ठक्कर दिएपछि आक्रोशित स्थानीयले बस तोडफोड़ समेत गरेका थिए। जनप्रतिनिधिको रहबरमा पीड़ित पक्षसँग बिहिबार रातिसम्म वार्ता भएको थियो। दुर्घटनामा रहेको बस र चालकलाई ठूलो संख्यामा प्रहरी परिचालन गरेर सुरक्षा समेत दिएको थियो। कलेज परिवारले दिने क्षतिपूर्तिका विषयमा समेत सहमति नजुटेको अवस्था रहेको छ। जाहेरी र सहमति पश्चात सब परिवारले बुझ्ने बताइएको छ। बढ़दो गर्मीका कारण विद्युतको माग बढ़ेकाले अत्यावश्यक बाहेक अन्य विद्युत सामग्री नचलाउन नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण शाखाले अनुरोध गरेको छ। गर्मीमा विद्युतीय खपत बढ़ेसँगै प्रसारण तथा वितरण लाइन एवं ट्रान्सफर्मर ओभरलोड हुन गई भोल्टेजको समस्या देखिएकाले अत्यावश्यक बाहेक अन्य विद्युतीय सामग्री सञ्चालन नगर्न नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजेन्द्र कुमार चौधरीले बताउनु भएको छ। अहिले गर्मी बढ़ेसँगै ओभरलोड कारण ट्रान्सफर्मर पड्कने, तार पग्लने, जल्ने जस्ता समस्या आएकाले विद्युत

0: चैते धानमा नेक ब्लास्टको समस्या।
1: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
0: रोगको लागि अनुकूल मौसम,
1: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
0: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हरदीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने,
1: खेतमा पानी जमाइराख्ने,
0: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने,
1: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
2: रेडियो साइन 89.8 मेगाहर्ज।
3: साहिनो समय सूचक, अहिले बिहानको 7 बज्यो, 7 AM।
1: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको एकासी उच्च ज्वरो आउनु हो। यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खानेपानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौ।
0: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
4: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन।

0: सम्पर्क नम्बर 0656-493-495।
1: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
2: वन्य जन्तुको शिकार गर्ने,
3: पक्रने, पाल्ने,
2: ओसार पसार तथा
3: वन्य जन्तुको कुनै अङ्ग
2: बेचबिखन गर्ने जस्ता
3: कानूनले निषेध गरेका कार्यहरू नगरौं।
1: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
2: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैंडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
2: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
1: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
2: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
1: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
4: गैंडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ट्ज।

सदाकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर श्रद्धाङ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालोसर प्रयोगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भनी हामी तपाईँलाई गर्ने गरेका छौं। 9845975223 र 9805975223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz सदरनगर दुई टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz यसै कामना कोरिन्टार चितवनबाट, रेडियो साइनो 99.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनौर 90.7 MHz सुनौर नौलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलचला 96.4 MHz लिबङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz सेटोडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मनोजवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पार्श्वबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz निलकण्ठिन धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9845975223 र 9805975223 नम्बरमा तपाईँहरूले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। फोन गर्दा साल, महिना, गते र समयको विषयमा जानकारी गराउनुहोस्। भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौं। कार्यक्रम ज्योतिष वास्तुमा तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल जेठ महिनाको आज 23 गते, तदनुसार विशेषण 2026 जुन 6 तारिक, सक सम्वत 1948 नेपाल समुद्र 1146 अनलागा रोद्र नामक सम्वत उत्तरायण गृह मेटो आज शनिबार रहेको छ। अधिक मास जेठ कृष्ण पक्ष तिथि रहेको छ। आज षष्ठी तिथि रहेको छ। आज षष्ठी तिथि रहेको छ। 43 घडी 12 पला रहेको छ। नक्षत्रमा रहेको छ आज धनिष्ठ नक्षत्र रहेको छ। 57 घडी 58 पला रहेको छ। योगमा रहेको छ, विशेष गरी इन्द्र योग रहेको छ। 6 बजेर 6 घडी 27 पला, यानि कि बिहानको 7 बजेर 44 मिनटसम्म इन्द्र योग, तत्पान्त वैद्युतीय योग रहनेछ। करणमा रहेको छ ग्रह, करण रहेको छ 12 घडी 36 पला, विशेष गरी यानि कि बिहानको 10 बजेर 12 मिनटसम्म ग्रहकरण, तत्प्रान्त वणिज करण प्रारम्भ हुनेछ। चन्द्रमा मकर राशिमा, श्री सूर्यनारायण चाहिँ वृष राशिमा, आनन्दादि योगमा आज प्रवर्त योग रहेको छ। विशेष गरी आज बिहान सूर्योदय बिहानको ठिक 5 बजेर 10 मिनटमा भयो भने सूर्यास्त 6 बजेर 56 मिनटमा हुनेछ र आजको दिनमा घडी 13 घडी 46 पला रहनेछ। आज दिन विशेष रहेको छ। आज दुई पुष्कर योग, धनिष्ठ पञ्चक प्रारम्भ विशेष गरी भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई विशेष रूपमा जानकारी भने गराए र अब भने पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ भन्ने विषयमा जानकारी, त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय
अशुभ समय लाभ समय अमृत समय के कस्तो रहन्छ भन्ने विषयमा विशेष चर्चा भन्ने गर्नेछौ। आजको कालबेला एउटा बिहान रहेको थियो, यो कालबेला सकिएको छ, अहिले यतिखेर चाहिँ शुभ बेला प्रारम्भ भइसकेका छन्। आज बिहानको कालबेलाको समय रहेको थियो बिहानको 5:07:42 विशेष गरी बिहानको 6:51:24 कालबेला रहेको थियो, यो सकियो। अब कालबेला रहनेछ विशेष गरी साँझको 5:13:39 साँझको 6:57:22 चाहिँ आज कालबेला रहनेछ। यस्तै गरेर आजको शुभ बेला भनिरहेको छ बिहानको 6:51:25 बिहानको 8:35:07 आज शुभ बेला रहेको छ भने लाभ बेला रहेको छ दिउँसोको 1:46:14 दिउँसोको 3:29:57 लाभ बेला रहेको छ भने आजको लागि चाहिँ अमृत बेला विशेष दिउँसोको 3:29:57 साँझको 5:13:39 अमृत बेला भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी गराउँछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा भन्ने गर्नेछौ। सूर्य वृष राशिमा, चन्द्रमा मकर राशिमा, मंगल मेष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र मिथुन राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि मकर राशि आउँछ, धनिष्ठाको प्रथम चरण नाम आउँछ, गंगा गायत्री यस्तो नाम आउँछ, मध्यरानी राक्षस गण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पारा रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मिसादी बाह्र राशिफल।

0: मेष राशि उनीहरूको लागि आजको दिन प्रयत्न गर्दा सजिलो लक्ष्य पुग्न सकिन्छ। प्रतिष्ठा गरिएको काम बन्न समय लाग्नेछ। आफ्नो क्षेत्रमा राम्रो प्रभाव जमाउन सकिन्छ। नामदाम इनाम र प्रतिष्ठा कमाउने बेला रहेको छ। कीर्तिमानी काम गर्ने समय रहेको छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। सामाजिक दायित्व सबै बढ्न जाँदैछन्। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। सानातिर मनको धन लाभ हुने ग्रह गोचर भन्ने राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूको लागि आजको दिन सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर अरूको मन जित्न सकिन्छ। मेहनत गर्दा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना पनि रहेको छ। विगतका कमी कमजोरीमा सुधार आउनेछ। लगनशीलताले लाभ दिलाउनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। सानातिर नयाँ कामको प्रस्ताव आउँदै जाँदैछन्। शुभ चिन्तकले साथ दिने खालका योग हुने राशि वृषलाई आजको दिनमा विशेष देखिएको छ। मिथुन राशि उनीहरूको लागि आजको दिन स्वास्थ्य कमजोर रहनाले काम गर्न समय लाग्नेछ। जिम्मेवारी बढ्दै जाँदैछन्। तैपनि निम्न उपलब्धिमा चित्त बुझाउनु पर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यको लागि आहार विहारमा ध्यान पुर्याउनु होला। आलस्य त्यागेर मेहनत गर्दा फाइदा उठाउन सकिन्छ। सानातिर उपलब्धिको स्रोत पहिचान गर्न सकिन्छ। प्रत्याशित नतिजाले उत्साह जगाउनेछ। भाग्यले विभिन्न अवसर समेत जुराउने खालको योग हुने राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूको लागि आजको दिन रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय रहेको छ। अतिथि र आतिथ्यपूर्ण सत्कार पनि पाइन्छ। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। धन लाभ हुनेछ। विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिन्छ। कामको चापबाट पनि फुर्सद पाइन्छ। व्यवसायमा मनग्ञ र सामान्य आमदानी भइरहनेछ। साथी र स्वास्थ्य कमजोर रहनेछ र कामको चाप बढ्दै जानेछ। सञ्चित रकम खर्च गर्नुपर्ने पनि हुन सक्ने योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूको लागि आजको दिन पूर्व साथी कामले समाजमा स्थापित बन्न सक्छ। चुनौति पन्चाएर काम बन्न सकिन्छ। दिगो फाइदा हुने काममा जग बसाउने मौका मिल्नेछ। रोकिया काम बन्नाले मनको धन लाभ हुनेछ। आमदानी बढाउने काम शुरू गर्न सकिन्छ। सानोदेखि यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिको रूपमा सम्मान पाइन्छ। गृहस्थी यात्रा रमाइलो रहनेछ। आफन्तको साथले उत्साह समेत जगाउने खालको योग हुने राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूको लागि आजको दिन आत्मीय सजिलै लक्ष्यमा पुर्याउँदैछ। दिगो फाइदा हुने काम सम्पादन हुँदै जाँदैछन्। शुक्र समाचारले दिन उत्सवपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सन्तान वा अन्वयहरूको साथले हिम्मत दिलाउनेछन्। लगनशीलताले राम्रो उपलब्धि दिलाउनेछ। सानातिर प्रतिस्पर्धामा लाभ हुँदै जाँदैछन्। काममा भइरहेको अवरोध पनि हट्ने खालको योग भई राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूको लागि आजको दिन प्रयत्न गर्दा राम्रो उपलब्धि हात लागि हुनेछ। रोकियो काम बन्दै जाँदैछन् भने जिम्मेवारी समेत बन्न सक्छ। विशेष भेटघाटले काममा उत्साह बढ़ाउला। अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय रहेको छ। समस्या दर्शाएर पनि काम बढ़ाउन सकिन्छ। मेहनतले विस्तारै फाइदा दिलाउनेछ। सानोतिर नयाँ काम गर्ने अवसर जुट्नेछ। अध्ययन प्रगति हुनेछ र पेसा व्यवसायमा लाभ हुने खालको योग भए राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन नयाँ काममा हात हाल्ने समय रहेको छ। सानो प्रयत्नले पनि ठूलो काम बन्न सक्छ। कृषि कर्म र व्यवसायिक काममा मनगत धनलाभ हुनेछ। प्रशस्त धनार्जन गर्ने मौका मिल्नेछ। पराक्रम र उत्साह बढ़ जानेछन्। उद्योग र व्यापारमा विशेष फाइदाको योग रहेको छ। प्रतिस्पर्धी परास्त हुनाले कामको बाधा समाप्त हुनेछ। सानोतिर घरेलु समस्याले सताउन सक्छन्। विश्वास गरेका व्यक्तिबाटै धोका हुन सक्ने यो राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ।
2: धनुराशि
0: उनीहरूका लागि आजको दिन बोलीको प्रभाव बढ्दै जानेछन् भने अभिव्यक्ति कलालाई निखार्ने अवसर जुट्नेछ। चिताकाम सम्पादन हुँदै जानेछन्। पहिलेका कमजोरलाई पनि सुधार गर्ने मौका मिल्नेछ। मेहनतले सम्मानित शान्ति आउनेछ। मान सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धनलाभ हुनेछ। आमदानीको स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय रहेको छ। समयतिर नयाँ काम थाल्नु अघि विशेष ध्यान दिएर अगाडि बढ्दा राशि धनुलाई आजको दिन विशेष शुभ रहनेछ। मकर राशि उनीहरूका लागि आजको दिन मेहनतको परिणामले आत्मविश्वास बढाउनेछन्। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूले साथीले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिसँग भेटघाट हुनेछ। आकर्षण उपहार प्राप्त हुन सक्छ। रमाइलो जमघरको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने सानोतिर धनलाभ हुने योग भने राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूको लागि आजको दिन विशेष गरी कामका लागि रकम जोड गर्ने समय रहेको छ। आफन्त परिवारबाट टाढिनु पर्दै पनि दिन उपलब्धिमूलक रहँदैछ। टाढाका साथीभाइको निम्ति प्राप्त हुनेछ। तर अवसरको खोजीमा केही दोधुप भने गर्नुपर्ला। सानातिर सहयोगीहरूले साथ दिनेछन्। आमदानी बढाउने काम शुरू गर्न सकिन्छ। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। आफन्त र साथीभाइहरूसँग रमाइलो भेटघाट हुने खालको योग भने राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूको लागि आजको दिन मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिख र काम गर्दै मनका धन आर्जन गर्न सकिन्छ। प्रत्यक्ष नतिजाले उत्साह जगाउनेछ। थोरै लगाउनेबाट पनि नफा कमाउन सकिन्छ। विभिन्न भौतिक साधन जुट्दै जानेछन्। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय रहेको छ। सानोतिर केही खर्च बढ्नले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसपट पनि लिनुपर्ने हुन सक्ने योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विद्युत यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: ग्रह
0: अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845725223 र 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्दैन।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल 9845175223 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु

सर्वप्रथमपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौँ। आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफलका विषयमा जानकारी भने हामीले गराइसकेका छौँ। र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी भने गराउने बेला रहेको छ। तर म तपाईँलाई आज फेरि पनि पितृदोषको विषयमा जानकारी भने म तपाईँलाई गराउनेछु। पितृदोष लाग्यो भने के संकेत मिल्छ, पितृदोषको कारणले काममा, कार्यमा, परिवारमा के कस्तो खालका समस्याहरू आउनेछन् भन्ने विषयमा जानकारी भने म तपाईँलाई गराउनेछु। विशेष गरी तपाईँहरू सबैलाई थाहा छ, कार्यक्रम ज्योतिष वास्तुमा हामीले तपाईँको भूत वर्तमान र भविष्य, ग्रह भाग्यको विषयमा जानकारी भने गराउने गरेका थियौं। र कहिलेकाहीँ हामीले तपाईँहरूलाई यस्तै जानकारीमूलक र अति आवश्यकमूलक विषयमा पनि तपाईँहरूलाई हामीले जानकारी भने गराउने कोशिशमा रहेका छौं। र पितृदोषको संकेत र समाधान के कसरी गर्न सकिन्छ, हामी सबैको जीवनमा पुर्खाको ठूलो भूमिका हुन्छ। हामीले आज जे छौं, जस्तो छौं, त्यो हाम्रो पितृहरूको कर्म, संस्कार र आशीर्वादले सम्भव भएको भनेर मानिन्छ, बुझिन्छ। तर कहिलेकाहीँ जीवनमा समस्या, अडचन, अनौठा घटनाहरू दोहोरिरहँदा मानिसले पितृदोष भन्ने शब्द सुन्ने गर्दछन्। र पितृदोष भनेको के हो, सबै समस्या पितृदोष नै हो त, यो सबै कुराहरू भएको पितृदोषको कारणले गर्दाखेरि हो त, डराउनु पर्छ कि बुझ्नुपर्छ त यो पितृदोषको विषयमा, यो सबै पितृदोष हो, ओहो बर्बाद भएछ भन्ने कि अब पितृदोष हो कि होइन भन्ने कुराहरू बुझ्नुपर्छ भन्ने विषयमा विशेष म तपाईँलाई जानकारी गराउँछु। आज हामी यही विषयमा सरल र प्रष्ट वैज्ञानिक धार्मिक दृष्टिकोणबाट हामीले बुझ्ने कोसिस गर्नेछौँ। सबैभन्दा पहिला पितृ भनेको को हुन् भन्नेतर्फ लागौ। पितृ भनेको हाम्रा पुर्खाहरू, बुवा बाजे, बुढो बाजे मात्र होइन, हाम्रो सम्पूर्ण वंशका दिवंगत आत्माहरूलाई हामीले पितृको रूपमा बुझ्न सकिन्छ। दोष भनेको, पितृ भनेको कुरा बुझ्नुभयो, अब दोषको विषयमा जाउँ। दोष भनेको असन्तुलन, अधुरो कर्म अथवा असन्तुष्टिलाई दोष भनिन्छ। पितृहरू असन्तुष्टि हुनुहुन्छ, अधुरो कर्महरू गरिराख्नु भएको छ, त्यसलाई हामीले असन्तुष्टिको रूपमा पनि बुझ्न सकिन्छ। ज्योतिषमा पितृदोष तब भनिन्छ जब कुण्डलीमा सूर्य, राहु, केतु, शनि जस्ता ग्रहहरूको विशेष संयोजनले पुर्खाहरूसँग सम्बन्धित कर्मको प्रभाव देखाउने गर्दछ। विशेष गरी चाहिँ तर ज्योतिषले संकेत गर्ने हो, ज्योतिषी हामीले चाहिँ हामीले तपाईँलाई संकेत गराउँछौ त है, तपाईँलाई पितृदोष परेको छ भनेर हामीले संकेत गराउँछौ, तपाईँले त्यसको समस्याको समाधान तपाईँले आफै गर्नुपर्ने हुन्छ। धार्मिक दृष्टिकोणले विशेष गरी जब पुर्खाहरूको स्मरण, श्राद्ध, संस्कार, कर्तव्य छोडिन्छ, त्यसले वंशको ऊर्जा कमजोर बनाउने गर्दछ। यसकारण ओम देवताभ्य पितृभ्यश्च महायोगी भ्यैव च नमः स्वाहा ईश्वराय नित्यमेव नमो नमः, यो पितृ गायत्री हो, यो गायत्री हामीले जप गर्नुपर्ने हुन्छ। विशेष गरी चाहिँ अब विशेष गरी मुख्य प्रश्न छ, पितृदोष किन हुन्छ त, किन लाग्छ हामीलाई पितृदोष भन्दा, पुर्खाहरूको अधुरो कर्म, पुर्खाहरूले गर्न खोज्नु भएको कर्म थियो, हामीले पूरा गर्न सकेनौँ भने पितृदोष लाग्ने गर्दछ। जस्तै पितृ, जस्तै पुर्खाहरूको ऋणहरू छ, कसैलाई दिनुपर्ने ऋण हामीले तिर्न सकेनौँ, पुर्खाहरूको म यहाँ दान गर्छु, म यो काम गर्छु भन्ने कुराहरू मनमा थियो, त्यो उहाँहरूले चाहिँ पूरा नगरिकन उहाँको चाहिँ मृत्यु भयो भने ती अधुरा कर्महरू भए, जुनै पनि कामहरू अधुरा कर्महरू भए। वर्षमा गरिएको अन्याय, विशेष गरी चाहिँ श्राद्ध र तर्पणको उपेक्षा गर्छन् पितृहरूले, हामीले श्राद्ध तर्पण नगर्दाखेरि पनि यसले हामी विशेष रूपमा चाहिँ पितृदोष लाग्ने गर्दछ। परिवारभित्रको कलह, घरमा धेरै झगडा हुन्छ भने पनि पितृदोषको संकेतको रूपमा तपाईँले बुझ्न सक्नुहुन्छ। अकाल मृत्यु, असन्तुष्ट आत्मा, अकाल मृत्यु भए पनि आत्माहरू सन्तुष्ट हुँदैनन्, त्यस कारण गर्दा हामीलाई पितृदोष पनि लाग्न सक्छ। कहिलेकाहीँ हाम्रो कर्मभन्दा पनि वंशीय कर्मको असर हुन्छ। जस्तै
हामीले विशेष गरी चाहिँ विशेष गरी कुनै पनि कर्म हामीले गर्छौँ, गर्न खोजेका छौँ, मिहिनेत गरेका छौँ, तर पनि काम बनेको छैन। हाम्रो कर्मभन्दा पनि वंशको कर्मको असर गर्छ। त्यस कारणले गर्दा पितृदोषको शान्ति हामीले गर्नुपर्ने हुन्छ। श्राद्धहरू तर्पणहरू हामीले दैनिक रूपमा गर्नुपर्ने हुन्छ। जुन बेला आफ्नो पितृहरूको दिवंगत आत्माहरूको तिथि पर्दछ त्यो बेलामा हामीले छोड्नु हुँदैन। एक परिवारमा तीन पुस्तासम्म विवाह समस्या भयो भने पनि हामीले पितृदोषको रूपमा बुझ्न सकिन्छ। पछि पिण्ड जाँदा श्राद्ध निमित भएपछि स्थिति परिवर्तन हुन्छ। तर पनि म तपाईँले के भन्न चाहन्छु भने यी सबै समस्या भनेको पितृदोषबाट नै हुन्छ भन्ने चाहिँ होइन। फेरि अरू पनि संकेतहरू हुन सक्छन्। जस्तै गरी सन्तानमा समस्या आउनु पितृदोषको रूपमा बुझ्न सकिन्छ। हामीहरूले विवाह त भयो तर सन्तानमा समस्या आइराखेका छ, बाधाहरू छन्, गर्व रहने गर्व खेर गइराखेका छ भने पनि पितृदोषको संकेतको रूपमा हामीले बुझ्न सकिन्छ। विवाहमा ढिलाइ कुराहरू चल्ने, विवाहमा बाधाहरू अडचनहरू आइराख्ने, विवाहमा ढिलो हुने, घरमा लगातार रोगहरू पर्ने, जस्तै कसै कुनै सदस्यलाई चाहिँ घरमा रोग लाग्ने, उहाँलाई सन्चो भएपछि अर्कोलाई लाग्ने, अथवा उहाँलाई औषधि खाउन्जेल सन्चो हुने, त्यसपछि फेरि समस्या भइहाल्ने, लगातार रोगहरू औषधि उपचारमा खर्च भइराख्दा पनि पितृदोषको रूपमा हामीले बुझ्न सकिन्छ। आर्थिक समस्या कमाउनु भएको छ तर बचत भइराखेको छैन भने पनि तपाईँको चाहिँ विशेष गरी पितृदोष हुन सक्छ। कमाउनु ठूलो कुरो होइन, बचत गर्नु ठूलो कुरो हो। कमाउनु त महिनाको 1,00,000 रुपियाँ तपाईँले कमाउनु भएको छ तर बचत भने 10,000 पनि गर्न सक्नु भएको छैन भने त्यसलाई कमाई भन्न मिल्दैन, त्यो त सबै खर्च नै भइहाल्यो। कमाउनु ठूलो कुरो होइन, त्यसलाई बचत गर्नु ठूलो कुरो हो। घरमा अशान्ति भइराख्ने, श्रीमान श्रीमतीको बीचको सम्बन्ध बिग्रिराख्ने, झैझगडा भइराख्ने, माता पितासँगको सम्बन्धहरू बिग्रिराख्ने, झैझगडा भइराख्ने, अशान्ति हुने, बारम्बार एउटै दुःखद घटनाहरू घटिराख्ने, बारम्बार एउटै घटनाहरू घटिराख्ने, एउटै दुःख भइराख्ने, विशेष गरी चाहिँ अब सपनामा हामीले के बुझ्न सकिन्छ, सपना कस्तो खालको सपना आउँछन् पितृदोषबाट पितृदोष हुने व्यक्तिलाई भन्दा, पुर्खाहरू देखिन्, जस्तै पितृहरू कोही हाम्रो चाहिँ घरमा परिवारका सदस्यहरू मृत्यु भएको छ उहाँहरूलाई देखिराख्नु बारम्बार, पानी देख्नु होइन, त्यस्तै गरी तपाईँको चाहिँ मसान घाट देखिनुलाई पनि पितृदोषको रूपमा हामीले बुझ्न सकिन्छ। तर यहाँ अत्यन्त महत्वपूर्ण कुरा के छ भन्दा, यी संकेत मात्र निर्णय गर्नेको लायक पनि होइन। फेरि डाक्टरको जाँच जस्तै ज्योतिष पनि जाँच हो एउटा, यो चाहिँ यस्तो संकेत छ है तपाईँलाई यो हुन सक्छ भन्ने हो, तर कुण्डली नदेखाइकन यो कुरो थाहा हुँदैन। अब विशेष गरी चाहिँ हामीले यसको समस्या त यस्तो समस्या आएको छ, अब यसको समाधान के गर्ने होला त, कसरी अगाडि बढ्न सकिन्छ होला त भन्ने विषयमा पनि तपाईँलाई मनमा जिज्ञासा लागे पक्कै पनि, गुरुबारे समस्या यस्तो यस्तो हुन्छन्, पितृदोष भयो भने अकाल मृत्यु हुने, दुर्घटना आदि घरमा पक्का परिवारमा कसैको भएको छ भने पनि पितृदोष हुन्छ भन्नुभयो, घरमा श्राद्धहरू नगर्दाखेरि पनि, तर्पण आदि कर्म नगर्दाखेरि पनि पितृदोष हुन्छ भन्नुभयो होइन। अब यसको समस्याको समाधान के गर्ने त भन्दा, नियमित श्राद्ध गर्नुपर्छ। नियमित भन्नाले दिनदिनै होइन, फेरि नियमित भनेको हरेक तिथिमा श्राद्ध गर्नुपर्छ। बुवाको मृत्यु भएको छ भने बुवाको तिथिमा, आमाको मृत्यु भएको छ आमाको तिथिमा, अनि 16 श्राद्धमा पनि तपाईँले श्राद्ध गर्नुपर्छ, हजुरबा र हजुरआमाको पनि श्राद्ध गर्नुपर्छ। विशेष गरी चाहिँ जस्तै उदाहरणको लागि एउटा घरमा तपाईँ श्राद्ध गर्ने व्यक्ति हुनुहुन्छ भने तपाईँले श्राद्ध गर्नुपर्छ, 5 श्राद्ध गर्नुपर्छ वर्षको। बुवा आमा हुनुहुन्न भने, बुवा आमाको मृत्यु भइसकेको छ, हजुरबा हजुरआमाको मृत्यु भइसकेको छ भने तपाईँले वर्षमा 5 श्राद्ध चाहिँ गर्नै पर्छ। एउटा हजुरबाको तिथिमा गर्नु श्राद्ध, एउटा हजुरआमाको तिथिमा श्राद्ध गर्नु, एउटा बुवाको तिथिमा, एउटा आमाको तिथिमा, यी 4 भए, अनि 16 श्राद्धमा चाहिँ हजुरबाको तिथिमा श्राद्ध गर्नुहोस् तपाईँले। यसरी 5 श्राद्ध हुन्छ। यदि हजुरबाको तिथि श्राद्ध तपाईँले गर्नु भएको छैन, एक दिशा श्राद्ध हजुरबा गर्नु भएको छैन भने 16 श्राद्धमा फेरि तपाईँले हजुरबाको तिथिमा श्राद्ध गर्न पाउनुहुन्न। त्यो भएर तपाईँले वर्षमा कतिलाई श्राद्ध गर्नुहुन्छ तपाईँ यसमा कुरा बुझ्नु भएन भने तपाईँले विशेष गरी चाहिँ हामीलाई दिउँसो पनि फोन गरेर यसको विषयमा जानकारी तपाईँ लिन सक्नुहुन्छ। नियमित श्राद्ध भनेको तिथि तिथिमा श्राद्ध गर्नुपर्छ। औँसीमा तर्पण गर्नुपर्छ,
हरेक औँसी औँसीमा हामीले तुलसाको मठमा गएर पितृहरूलाई सम्झेर तर्पण गर्नुपर्दछ। पिण्डदानहरू गर्ने, हामीले गया जाने, देवघाटमा आएर पिण्डदानहरू गर्ने, तीर्थश्राद्धहरू गर्नु पनि हामीले गर्नुपर्छ। पिपल र तुलसीको सेवा गर्ने, पिपलमा जल चढाउने, तुलसीमा जल चढाउने, तुलसीको सेवा गर्ने, पिपलको सेवा गर्ने गर्नुपर्छ। ब्राह्मणहरूलाई बोलाएर भोजन गराउने, आफ्नो भान्जा भान्जीहरूलाई बोलाएर, ज्वाइँ चुलालाई बोलाएर भोजन गराउने गर्नुपर्छ। दान पुण्य कति सकिन्छ आफ्नो योग्यता क्षमता अनुसारको दानहरू पनि गर्नुपर्छ। अझै विशेष गरी सरल उपाय, एकदम सजिलो उपाय भनेको चाहिँ हामीले त्रिपिण्डी श्राद्ध गर्यौँ भने पनि यसमा विशेष राम्रो हुन्छ। र त्योभन्दा सजिलो उपाय हरेक औँसीमा तर्पण गर्ने, हामीले चाहिँ कागलाई खानेकुरा खुवाउने, गाईलाई कुकुरलाई भोजन गराउने, ओम सर्व पितृभ्यो नमः स्वधा भन्ने, नभए ओम देवता व्यपितृभ्यश्च महायोगी भयव च नमः स्वाहाय स्वधाय नित्यमेव नमो नमः भन्ने। परिवारमा सबैभन्दा ठूलो उपाय भनेको पितृदोषको, परिवारमा प्रेम राख्ने, रिस क्रोध नराख्ने, सम्मान एक अर्काले सम्मान गर्ने गर्ने र सत्य आचरण गर्ने। आचरण हाम्रो सत्य हुनुपर्छ विशेष गरी चाहिँ। विशेष गरी चाहिँ सत्य जीवनमा धेरै कारणले हुने गर्दछ। मिथक सबै समस्या पितृदोष हो। विशेष गरी चाहिँ मिथक ठूलो पैसा खर्च गर्ने गर्नै पर्छ भन्ने कुराहरू पनि हाम्रो गलत हो। फेरि सत्य भनेको श्राद्ध नै सबैभन्दा ठूलो पितृदोषको समस्याको समाधान हो। अब डराउनु पनि पर्दैन, हामी डर मान्नु पनि गलत हो फेरि। तर पितृ भनेका आशीर्वाद दिने हुन्, पितृ भनेका आशीर्वाद दिनुहुन्छ पितृहरूले चाहिँ। विशेष गरी चाहिँ अब हाम्रा प्रिय श्रोताहरूको चाहिँ प्रश्न के हुन सक्छ भन्दा, धेरैले के सोध्नुहुन्छ हामीलाई र धेरैले के सोचिराख्नु भएको छ अहिले भन्दा, कुण्डली त्रिना नहेरिकन पितृदोष भन्न मिल्छ र? मेरो उत्तर छ, मिल्दैन। सही अध्ययन आवश्यक हुन्छ, त्यही भएर कुण्डली देखाएपछि मात्रै यसको सही निर्णय हामीले बन्न भन्न सकिन्छ। विशेष गरी चाहिँ आज हामीले पितृदोष को वास्तविक अर्थ, संकेत र समाधान हामीले बुझ्ने कोसिस गरेका छौं। पुर्खा भनेका डर होइनन् है, उहाँहरू हाम्रो आधार, हाम्रो शक्ति र हामीलाई आशीर्वाद दिनको लागि तम तयार भएर बस्नु भएको हुन्छ। विशेष गरी चाहिँ मन्त्र मैले भनेको छु, यो मन्त्र जप गर्दै गर्नुहोस्। विशेष गरी चाहिँ तपाईँले यो कुरा बुझ्न सक्नुहुन्छ। अब सबैभन्दा राम्रो सजिलो भनेको त्रिपिण्डी श्राद्ध गर्नु पनि असाध्यै राम्रो हुन्छ। हेर्नुहोस्, हामी हिन्दू संस्कृतिमा पितृलाई अत्यन्त सम्मान गर्ने गर्दछौं। तर कहिले काहीँ त्रिपिण्डी भन्ने शब्द धेरैले सुन्नुहुन्छ, तर यसको वार्षिक अर्थ र महत्व आवश्यकता धेरैलाई स्पष्ट हुँदैन। यो त्रिपिण्डी भनेको के हो भन्ने कुरा आवश्यक र अर्थ चाहिँ तपाईँले धेरैले नबुझ्नु भएको पनि हुनसक्छ। त्रिपिण्डी भनेको के त, पितृदोषकै उपाय हो त यो। त्रिपिण्डी भन्नाले पितृदोषको उपाय गर्छ त, कसले गर्नुपर्छ यो त्रिपिण्डी श्राद्ध, कहिले गर्नुपर्छ र कसरी गर्नुपर्छ, यस विषयमा हामी सरल र गहिरो प्रामाणिक तरिकाले हामीले तपाईँले बुझ्नेछौ त्रिपिण्डी भनेको के हो। सबैभन्दा पहिले त्रिपिण्डी शब्दको अर्थ बुझौँ हामी चाहिँ। विशेष गरी चाहिँ त्रिपिण्डी भनेको के हो भन्ने शब्दको अर्थ हामीले बुझ्नु जरुरी छ। त्रि भनेको तीनटा भयो, त्रि भनेको तीन, पिण्ड भनेको पिण्डदान, अन्नको अर्पण। त्रिपिण्डी तीन प्रकारका पितृलाई एकै पटक गरिने विशेष श्राद्धलाई हामीले त्रिपिण्डी श्राद्ध भन्ने बुझ्न सकिन्छ। धार्मिक मान्यता अनुसार चाहिँ विशेष गरी कहिले काहीँ वंशका केही आत्माहरू नियमित श्राद्धबाट पनि तृप्त हुन सक्दैनन्। जस्तै मैले भने नि तपाईँलाई, नियमित श्राद्ध गर्नु, तिथि तिथिमा श्राद्ध गर्नुभयो भने पनि कुनै कुनै कसै कसैको चाहिँ आफ्नो चाहिँ पितृहरू चाहिँ तृप्त नभएर होइन आश गरिराख्नु भएको हुन्छ, यो दिन्छन् कि मलाई त्रिपिण्डी गर्दै हुन्थ्यो कि भन्ने हुन्छ। कसैको सप्ताह लगाउँदाखेरि पनि यो समस्याको समाधान नभएको हुन सक्छ, तर त्रिपिण्डीले समस्याको समाधान गराउँछ भन्ने कुराहरू चाहिँ हाम्रो शास्त्रमा उल्लेख भने विशेष गरेको छ। त्रिपिण्डी श्राद्ध विशेष गरी पितृदोष भनेको चाहिँ अकारण मृत्यु भयो,
दुर्घटना आदि भएर अकाल मृत्यु भयो, असामयिक घटनाहरू घटे, विशेष गरी चाहिँ यो त्रिपिण्डी गर्नुपर्छ हामीहरूले चाहिँ। अब एघारौं दिनको दिन चाहिँ मृत्यु भएको एघारौं दिनको दिन चाहिँ हामीले नारायण बलि भन्ने कर्म गर्नुपर्छ। नारायण बलि भन्ने कर्म एघारौं दिनको दिन गर्यो भने गर्न पाइयो, सपिण्डी गरिसकेपछि नारायण बलि कर्म गर्न पाइँदैन। यो कुरो पनि तपाईँहरू पहिला प्रष्ट हुनुहोस्। कसै कसैले कुनै कुनै गुरुले के भन्नुहुन्छ भन्दा नारायण बलि गर्नुहोस् न भइहाल्छ नि राम्रो हुन्छ भनेर भन्नुहुन्छ। तर नारायण बलिको अर्थ के हो भन्दा विशेष गरी चाहिँ नारायण बलि कर्म गर्दाखेरि कसको नाममा नारायण बलि गर्ने उसको नाम उच्चारण गर्नुपर्छ। अनि हामीले मृत्यु भएको बाह्रौं दिनको दिन चाहिँ हामीले सपिण्डी गरेर प्रेतबाट पितृ पङ्क्तिमा हामीले झारिसकेका हुन्छौँ, उहाँलाई उचाले माथि माथिल्लो पोस्टमा पुर्याइसकेका हुन्छौँ। होइन, प्रेत भनेको तल्लो पोस्ट भयो, पितृ भनेको उच्च श्रेणीको पोस्ट भयो। यसरी कुरा बुझ्नु होला तपाईँले, मैले बुझाउन खोजेको तपाईँलाई। अनि तपाईँले त्रिपिण्डी साथ जस्तै नारायण बलि कर्म फेरि तपाईँले गर्नु पर्यो, दुई वर्षपछि गर्न खोज्नुभयो, मृत्यु भएको दुई वर्षपछि तपाईँले नारायण बलि कर्म गर्न खोज्नुभयो भने नारायण बलि कर्ममा हामीले प्रेत भनेर उच्चारण गर्नुपर्छ। नारायण बलिमा हामीले प्रेत भनेर उच्चारण गर्नुपर्छ। जस्तै हामीले बाह्रौं दिनको दिन त मृत्यु भएको बाह्रौं दिनको दिन त हामीले उहाँलाई चाहिँ हाम्रा पितृहरूलाई पुर्खाहरूलाई चाहिँ हामीले के गर्यौँ भन्दा पितृ पङ्क्तिमा प्रवेश गरायौँ, उच्च श्रेणीमा हामीले राख्यौँ। अनि फेरि तपाईँको चाहिँ दुई वर्षपछि फेरि हामीले उहाँलाई घटाएर प्रेततिर झार्यौँ भन्दा त्यो राम्रो होइन। एकचोटि पितृ पङ्क्ति भएको व्यक्तिलाई फेरि हामीले प्रेतमा झार्न मिल्दैन हो। त्यो भएर हामीले नारायण बलि गर्दाखेरि एघारौं दिनको दिन नारायण बलि गर्ने हो, अथवा बाह्रौं दिनको दिन गर्दाखेरि पनि सपिण्डी गर्नुभन्दा पहिला हामीले नारायण बलि कर्म गरिसक्नुपर्छ। अनि मात्रै हामीले के गर्नुपर्छ भन्दा तेह्रौं दिनको कामहरू हामीले गर्न पाइन्छ। त्यही भएर तपाईँले कि त एघारौं दिनको दिन नारायण बलि कर्म गर्नुहोस्, कि त गर्दै नगर्नुहोस् नारायण बलि कर्म। बीचमा एक वर्षपछि, डेढ वर्षपछि, दुई वर्षपछि, पाँच वर्षपछि, दस वर्षपछि गर्न मिल्दैन। किनकि हाकिमलाई पिउनमा झार्न हुँदैन। हेर्नुहोस्, पिउनको जागिरबाट चाहिँ योग्यता क्षमता पढेर मिहिनेत गरेर हाकिम हुनुभएको छ, अनि फेरि हाकिमलाई चाहिँ पिउनमा झार्न त पाइएन। हेर्नुहोस् होइन, त्यस्तै गरी प्रेतबाट पितृमा हामीले लग्यौँ बाह्र दिनको दिन, तर फेरि हामीले पछि पितृबाट फेरि प्रेतमा झार्न मिल्दैन। यसमा विशेष तपाईँले ध्यान दिनुहोला। हामीले श्राद्धहरू गर्न छुट्यो भने पनि पितृदोष लाग्ने गर्दछ, वंशमा कुनै असन्तुष्टि भयो भने पनि पितृदोष लाग्ने गर्दछ। यस्तो अवस्थामा गरिने भनेको विशेष श्राद्ध भनेको त्रिपिण्डी श्राद्ध हो। यसले तीन पुस्त वा तीन श्रेणीका अतृप्त पितृलाई शान्ति दिने विश्वास गरिन्छ। यसमा विशेष गरी चाहिँ महत्वपूर्ण भनेको त्रिपिण्डी सामान्य श्राद्ध होइन, यो विशेष कर्म हो। यसको विशेष श्राद्धको विशेष कर्म, विशेष प्रकारका तीर्थ पिण्ड हुन्छन् यसमा, होइन, एउटा तिलको पिण्ड हुन्छ, एउटा तपाईँको जौको पिठाको पिण्ड हुन्छ, एउटा चामलको पिठाको पिण्ड हुन्छ। तीनवटा पिण्ड हुन्छन् यसमा चाहिँ विशेष गरी चाहिँ। यसको बारेमा पनि पछि फेरि म तपाईँलाई कुनै बेलामा व्याख्या गर्नेछु। अब किन आवश्यक पर्दछ त त्रिपिण्डी श्राद्ध भन्दा? परिवारमा लगातार समस्या आउने, सन्तानमा बाधा, विवाहमा ढिलाइ, आर्थिक अस्थिरता, बारम्बार दुःख घटनाहरू घटिराख्ने, विशेष गरी चाहिँ त्रिपिण्डी श्राद्ध हामीले गर्नुपर्दछ। तर सम्झनुहोस्, त्रिपिण्डी डरले होइन, श्रद्धाले गर्ने श्राद्ध हो। श्रद्धा भावको द्वारा सम्पूर्ण आफ्नो बन्धुहरूलाई बोलाएर त्रिपिण्डी श्राद्ध गर्नुपर्छ। एक परिवारमा लगातार सन्तान समस्या त्रिपिण्डीपछि मानसिक शान्ति र पारिवारिक सुधार ल्याउने गर्दछ। यो विशेष गरी चाहिँ सबैले गर्नुपर्दछ, सबैले गर्नु पर्दैन। त्रिपिण्डी आवश्यक हुन्छ जब, कहिले आवश्यक हुन्छ भन्दा नियमित श्राद्ध छुटेको छ भने, वंशमा अकाल मृत्यु भएको छ भने, पुर्खाको नाम थाहा छैन भने, विशेष गरी चाहिँ र ज्योतिष गुरुहरूले चाहिँ त्रिपिण्डी गर्नुहोस् अथवा पितृदोष परेको छ भन्नुभयो भने यो गर्न मिल्छ। कसले गर्ने त अब त्रिपिण्डी श्राद्ध कसले गर्ने भन्दा जेठो छोराले गर्ने, परिवारको प्रतिनिधि भएर पुरोहित मार्गदर्शनमा यो हामीले गर्न सकिन्छ। महत्वपूर्ण कुरा भनेको कुण्डली हेरेर वा विद्वानसँग सल्लाह गरेर मात्र यो हामीले गर्नुपर्ने हुने गर्दछ विशेष गरी चाहिँ। अब त्रिपिण्डी हामीले कहाँ गर्ने त, कसरी गर्ने त भन्दा देवघाटमा गएर गर्न सक्नुहुन्छ त्रिपिण्डी श्राद्ध, गयामा गएर गर्न सक्नुहुन्छ, तपाईँ घर परिवार नजिकै कोही कुनै तीर्थ खोलाहरू छन् भने त्यहाँ गएर गर्न सक्नुहुन्छ, पवित्र नदी किनारमा पनि गएर तपाईँले यो विशेष गरी चाहिँ गर्नुपर्ने हुन्छ। विशेष गरी चाहिँ संकल्प गर्नुपर्छ, पिण्ड निर्माण, तर्पण, उच्च
मन्त्रहरू उच्चारण गर्ने ब्राह्मण भोजनहरू गराउनु पर्दछ। मैले अघि भनेको थिएँ तपाईँलाई चामलको, तिलको र जौको विशेष गरी चाहिँ पिण्डहरू हामीले दिनुपर्ने दिनुपर्दछ। विशेष गरी चाहिँ विशेष गरी तीनटा पिण्ड भनेको एउटा अज्ञात पितृलाई, एउटा मातृपक्षलाई, एउटा पितृपक्षलाई हामीले दिनुपर्ने गर्दछ। ओम सर्व पितृभ्यो नमः स्वाहा भन्ने, नभए ओम देवताभ्य पितृभ्यश्च महायोगी भैव च नमः स्वाहाय स्वाहाय नित्यमेव नमो नमः। अब त्रिपिण्डी नगरे जीवन बिग्रिन्छ भन्ने पनि गलत हो। फेरि श्रद्धा सबैभन्दा ठूलो भाग हो, धेरै खर्च गरेर गर्नुपर्छ भन्ने पनि छैन। यदि तपाईँलाई चाहिँ विशेष गरी त्रिपिण्डी गर्न मन लागेको छ भने पितृदोष छ अथवा छैन यसमा तपाईँले विशेष गरी तपाईँले गर्न सक्नुहुन्छ। ठूलो खर्च चाहिन्छ त भन्दा चाहिँदैन, सरल तरिकाले पनि यसलाई हामीले गर्न सकिन्छ। सबैलाई त्रिपिण्डी आवश्यक छ त भन्दा आवश्यकता अनुसार मात्र हामीले गर्नुपर्ने हुन्छ। डर लाग्ने कर्म भनेको डर लागेर हामीले गर्ने होइन, शान्ति र कृतज्ञताको कर्म गर्नुपर्दछ। हामीले पितृहरूलाई चाहिँ हामीले आशीर्वाद दिनुहोस् भनेर पितृलाई सम्मान गर्नको लागि गर्नुपर्ने हुन्छ। विशेष गरी चाहिँ श्रोताको प्रश्न, विशेष गरी धेरै श्रोताहरूले हामीलाई फोन गर्नुहुन्छ र धेरै सोध्नुहुन्छ सपना आएपछि त्रिपिण्डी गर्नुपर्छ भन्दा सपना संकेत मात्र हो, निर्णय भन्ने गर्न सकिन्न। हामीले कुण्डली नहेरिकन, चिना नहेरिकन विशेष गरी चाहिँ हामीले यो गर्न मिल्दैन। आज हामीले त्रिपिण्डी श्राद्धको वास्तविक अर्थ महत्व विधि बुझ्यौँ, हामीले छोटो बुझ्यौँ, फेरि धेरै बुझेको छैनौँ किनकि कार्यक्रममा हाम्रो धेरै समय हुँदैन, त्यस कारणले गर्दा छोटो हामीले विधि बुझ्यौँ। यसमा चाहिँ हामीले पुर्खा भनेका समस्या होइनन्, उहाँहरूको उहाँहरू हाम्रो जड, हाम्रो शक्ति र हाम्रो आशीर्वाद हुनुहुन्छ पुर्खाहरू भनेको चाहिँ। यदि आवश्यक भए श्राद्ध विधि र सही ज्ञानसहित गर्नुहोस् र विशेष गरी चाहिँ पितृ देवताभ्य पितृभ्यश्च महायोगी भैव च नमः स्वाहाय स्वाहाय नित्यमेव नमो नमः। यो मन्त्र तपाईँले दैनिक रूपमा स्मरण गर्नुहोस्, औँसीको विषयमा विशेष गरी चाहिँ माता पिता हुनुहुन्न भने विशेष तपाईँले गर्न सकिन्छ भन्ने विषय पनि जानकारी हामी तपाईँलाई गराउनेछौँ। पितृदोषको विशेष हामीले कर्महरू हामीले गर्नुपर्ने हुन्छ। त्रिपिण्डी श्राद्ध कहिले गर्ने त, कुन समयमा गर्ने भन्ने पनि तपाईँको मनमा लागेको हुनसक्छ। कहिले गर्ने, कुन महिनामा गर्ने, कहिले गर्ने, कसरी गर्ने भन्ने पनि तपाईँको विशेष गरी चाहिँ लागेको हुनसक्छ। त्यसै गरी त्रिपिण्डी श्राद्ध भने विशेष गरी चाहिँ कुन कुन तिथिमा भन्दा कृष्ण पक्षको, जस्तै गरी अष्टमी, एकादशी, त्रयोदशी, पञ्चमी, विशेष गरी औँसीको दिन पनि हामीले गर्न सकिन्छ। तर औँसीको भनेर विशेष गरी पुस्तकमा औँसी चाहिँ अमावस्या भनेर लेखेको छैन, तर औँसी पनि हामीले गर्न सकिन्छ। विशेष गरी चाहिँ विशेष गरी माघ महिनामा हामीले गर्न सकिन्छ, विशेष गरी पुष महिनामा हामीले गर्न सकिन्छ, त्यस्तै गरेर चाहिँ मङ्सिरमा गर्न सकिन्छ। कार्तिक मङ्सिर पुष माघ यी चार महिना छन्। विशेष गरी चाहिँ यसको कृष्ण पक्षमा गर्ने हो, फेरि मङ्सिर महिनाको कृष्ण पक्षमा, पुष महिनाको कृष्ण पक्षमा, कार्तिक महिनाको कृष्ण पक्षमा र माघ महिनाको कृष्ण पक्षमा, यी चार महिनाको कृष्ण पक्षमा अष्टमी, एकादशी, त्रयोदशी, पञ्चमी पनि हामीले गर्न सकिन्छ। यसमा विशेष गरी चाहिँ यदि पितृ पक्ष पर्खन नसक्ने अवस्था छन् भने हरेक महिनाको अमावस्या गरी विशेष गरी चाहिँ तपाईँ यो चार महिना चाहिँ छुट्नुभयो तपाईँ गएर पाउनु भएन तर अति आवश्यक छ नगरी भएको छैन असाध्यै बाधा आइरहेका छन् भने अरू अरू महिनाको पनि पितृ पक्ष भनेको कृष्ण पक्षमा हामीले गर्न सकिन्छ। विशेष गरी चाहिँ यदि तपाईँले गया जान खोज्दै हुनुहुन्छ भने गयामा गएर गर्नुहोस्, देवघाटमा गर्नुहोस्, गोकर्ण आदि स्थानमा गर्ने भनेर पनि हामीले बुझ्न सकिन्छ। पुरोहितको सल्लाह अनुसार जुनसुकै शुभ दिनमा पनि गर्न सकिन्छ तर कृष्ण पक्षको यो तिथिमा हामीले तपाईँले गर्नुपर्ने हुन्छ। विशेष गरी चाहिँ विशेष गरी त्रिपिण्डी श्राद्ध गरिसकेपछि तपाईँले कृष्ण पक्षको अष्टमी, पञ्चमी, त्रयोदशी कुनैमा एउटा तिथिमा गर्नुभयो त्रिपिण्डी श्राद्ध भने हो त्यसकै औँसीको दिन तपाईँले मालय श्राद्ध गर्नुपर्ने हुन्छ। फेरि कुरा बुझ्नु भने मालय श्राद्ध भनेको जुन सोह्र श्राद्धमा गर्ने श्राद्ध हुन्छ हो त्यो श्राद्ध तपाईँले गर्नुपर्छ औँसीको दिन। अनि औँसीको दिन तपाईँले मालय श्राद्ध गरिसकेपछि त भोलिपल्टदेखि त फेरि तपाईँको चाहिँ के लाग्यो भन्दा शुक्ल पक्ष लाग्यो हो, शुक्ल पक्ष लागिसकेपछि अग्नि रुद्री जुराएर हवन गर्ने, सत्यनारायणको पूजा लाउने, गीता विश्व सहस्र नामहरू पाठ गराउनु पर्छ तपाईँले हो। यति गराउनु भयो भने पितृदोषको समस्याको समाधान, जरैबाट समस्याको समाधान हुन्छ। सम्पूर्ण पितृ खुसी भएर रमाएर बस्नुहुन्छ,
विशेष गरी तपाईँले त्रिवेणी श्राद्धको विशेष रूपमा मैले तपाईँलाई व्याख्या गरेँ। विशेष गरी चाहिँ तपाईँले चाहिँ अब यसमा पनि अझै केही कुरा जान्न मन लागेका छन्, अहिले यसमा तपाईँले चाहिँ केही कुराहरू चाहिँ सोध्न मन लागेको छ, यसमा मैले बोल्दाखेरि तपाईँले बुझ्नु भएन भने पनि तपाईँले बुझ्ने तरिकाले बुझ्नु सोध्नको लागि प्राइभेट रूपमा कुरा गर्नको लागि पनि तपाईँले हामीले दिउँसो फोन गरेर सोध्न सक्नुहुन्छ। 9845275223 र 9856275223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भन्ने गर्न सक्नुहुन्छ। फोन गर्दा साल महिना गते र समयको विषयमा जानकारी तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। साल महिना गते र समयको आधारमा भूत वर्तमान र भविष्यको बारेमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउँदैछौ। कार्यक्रम ज्योतिष वास्तु हामी अन्त्य अन्त्यतिरमा आइसकेका छौँ। कार्यक्रम ज्योतिष वास्तु भनेको हरेक दिन बिहान ठिक 7 बजीदेखि लगभग हामी तपाईँहरूसँग 8 बजीसम्म रहने गरेका छौँ। आजको लागि कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजेमा कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्मको लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

这个大大大。

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो इट्स 8 AM
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ। नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ, समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊ। गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
4: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
5: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु।
6: किन खोज्नु भएको होला हजुर? पर्नुभयो
5: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
6: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
5: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
6: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
7: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्य

0: कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
1: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
2: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
3: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
2: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
3: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
2: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
3: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
2: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, खसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
4: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 056-493-495।
5: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुप नगर। आज कति दिन रे?
6: 3 दिन भयो।
5: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
6: केही हुनु नुवा, सुनै नहुनी होइन कि, सफा गरी भइहाल्यो नि।
5: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
6: नुवा, महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा सुन्न नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
7: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
5: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
1: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
2: डेंगु ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको 1 हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा घिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फूलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
3: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश। चैते धानमा नेट ब्लास्टको समस्या।
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
3: रोगको लागि अनुकूल मौसम:
2: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
3: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
2: खेतमा पानी जमाइ राख्ने:
3: वेभिस्टिन वा डेरो साग 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
2: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर, पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
1: रेडियो साइन 89.8 MHz। तपाईको आफ्नै शैक्षिक संस्थाका कुरा, कहिले शैक्षिक समस्याका कुरा, कहिले शैक्षिक सरोकार वालाका कुरा, यो हो कार्यक्रम शिक्षा र सरोकार।
9: हरेक शनिबार बिहान 8 बजे
1: मात्र पश्चिम चितवनको आवाज रेडियो साहिनो 89.8 MHz मा।

0: नमस्कार, पश्चिम चन्द्र आवाज रेडियो साइनोको प्रस्तुति कार्यक्रम शिक्षा र सरोकार कार्यक्रम लिएर म प्रस्तुता विश्वराज आर्याल उपस्थित भइसकेको छु। शिक्षाको माध्यमबाट समाजमा रूपान्तरण हस्तान्तरण गर्न सकिन्छ भन्ने उद्देश्यका साथमा पश्चिम चितवनको आवाज रेडियो साइनोको आफ्नै उत्पादनमूलक कार्यक्रम शिक्षा र सरोकार हो। हरेक अवस्थामा हामीले शिक्षा क्षेत्रमा आफ्नो उर्वर समय बिताउनुभएका व्यक्तित्वहरूलाई, चाहे त्यो भर्चुअल रूपमा होस् अथवा चाहे त्यो फिजिकल रूपमा होस्, उहाँलाई रेडियो साइनोमा नै आमन्त्रण गरी उहाँका विचारहरू प्रस्तुत गर्ने गरेका छौं। यसै सन्दर्भमा आजका हाम्रा अतिथि हुनुहुन्छ ईश्वर बोहरा, सक्रिय अंग्रेजी शिक्षक, पठार मावि खैरेनी नगरपालिका चितवन। उहाँ तनहुँको भानु नगरपालिका वार्ड नम्बर 11 रहेको त्रिभुवन माविमा पनि लामो समय सहायक प्रभाव भएर काम गर्नुभएको अनुभव उहाँसँग छ। त्यसै गरी भानु 11 रहेको त्रिभुवन क्याम्पसमा पनि सहायक प्राध्यापक भएर अंग्रेजी विषयको बारेमा अध्यापन गराउनुभएका यस्ता स्रष्टालाई आजका अतिथि हुनुहुन्छ। सर्वप्रथम उहाँलाई पश्चिम चितवनको आवाज रेडियो साइनोमा स्टुडियोमा उहाँलाई आमन्त्रण गर्न चाहन्छु। उहाँ भर्चुअल रूपमा भेटिसक्नु भएको छ। ईश्वर सर नमस्कार।
1: नमस्कार हजुर, नमस्कार सर। सर नमस्कार।
0: पश्चिम चितवनको आवाज रेडियो साइनोमा हार्दिक स्वागत गर्न चाहन्छु सर।
1: धन्यवाद सर।
0: यो शिक्षा जस्तो पवित्र क्षेत्रमा सरको चान्स हो कि चोइस हो, मेरो जिज्ञासा छ।
1: विश्व सरलाई यो कार्यक्रममा मलाई जोडाउनुभयो, यो कार्यक्रम शिक्षा र सरोकार मैले पनि धेरै हेर्दै गर्छु। सरको यो कार्यक्रम मार्फत चाहिँ धेरै राम्रा एउटा चाहिँ शिक्षा सम्बन्धी सरले चासो राखेर विभिन्न समयमा विभिन्न बौद्धिक वर्गलाई सरले आमन्त्रण गर्नुहुन्छ। सर्वप्रथम सरको यो शिक्षा र सरोकार कार्यक्रममा मलाई जोडाउनु भएको सरलाई धेरै धन्यवाद छ। र रेडियो साइनो कार्यक्रमलाई पनि म धेरै धन्यवाद दिन चाहन्छु। र यो वास्तवमा शिक्षा क्षेत्रमा मलाई पहिलेबाट सर एकदम इन्ट्रेस्ट लाग्ने, यो सरहरूले पढाउँदाखेरि पनि म पनि भोलि शिक्षक भएर विभिन्न ज्ञान गुणका कुराहरू सिकाउन पाए हुन्थ्यो भन्ने मलाई एक दुईजना सरहरूले धेरै प्रभाव पार्नुभयो। र म त्यसै भएर नै मैले प्लस टूमै अब मैले चाहिँ एउटा एजुकेसन लिएर पढेँ। त्यसपछि मैले डिप्लोमा त्यसो गरेर मास्टर्स डिग्री पनि मैले एजुकेसनमै सिद्धाएँ। र मलाई चाहिँ पहिलेबाट असाध्यै यो आफू अगाडि बसेर अनि विभिन्न के अरे चाहिँ पछाडि विद्यार्थीहरू अगाडि कसरी पढाउन सकिन्छ होला, कसरी पढाउन के अरे चाहिँ शिक्षण गराउन सकिन्छ होला भन्ने मलाई पहिलेबाट खुल्तुल लाग्थ्यो। नभए यहाँ देशमा धेरै क्षेत्रहरू जाने अवसर पनि मलाई नभएको होइन थियो। तर मैले एजुकेसन लिएरै वास्तवमा शिक्षा एउटा चाहिँ समाजको चाहिँ एउटा ज्योति हो र हामीले चाहिँ समाजमा धेरै कुराहरू आमूल परिवर्तन गर्न सकिन्छ भनेर बाल बालिकालाई पढाउने रहर मेरो पहिलेबाट थियो। त्यसै भएर नै मैले यो शिक्षा क्षेत्रमा प्रवेश गरेको हो सर।
0: सरको अध्यापन क्षेत्रमा सबैभन्दा पहिला शुरू गर्नुभएको विद्यालय कुन हो र अनुभव कस्तो रह्यो सर?
1: मैले 2057 साल यो चैत्र 1 मैले श्री प्रभात मावि तनहुँसुर अहिले भानु नगरपालिका वार्ड नम्बर 6 पर्छ, मैले त्यहाँबाट यो शिक्षण क्षेत्रको शुरूआत गरेको। मैले त्यहाँ यो निमावि अंग्रेजी शिक्षक पदमा अस्थायी सेवा मैले 3 काम गरेँ। अनि त्यसपछि 2060 सालमा मैले फेरि यो राष्ट्रिय माई मयको आफ्नै गाउँको विद्यालयमा मैले प्राविमा स्थायी तहमा नाम निकालेँ। त्यसपछि मैले त्यहाँ लगभग 2 पढाएँ। त्यसपछि फेरि मैले 2063 सालमा निमावि अंग्रेजी स्थायी तहमा फेरि मेरो नाम निक्लियो। त्यसपछि म जनसहयोगी मावि समजुर फेरि अहिलेको भानु 13 र त्यति बेलाको चाहिँ 37 गाविस थियो, त्यहाँ मैले फेरि 2 पढाएँ। त्यसपछि फेरि म सरुवा भएर फेरि म यो अरणीको मावि निर्लुङमा आएँ। त्यसपछि सर म यो त्रिभुवन मावि जुन भानु 11 अहिले भानु 11 छ, असाध्यै राम्रो विद्यालय र चर्चित विद्यालय र यो गोविन्दराज जोशीले स्थापना गरेको, उहाँ चाहिँ सुरुमा उहाँ प्रधानाध्यापक हुनुहुन्थ्यो। त्यो विद्यालय असाध्यै राम्रो विद्यालय पनि हो र 16-17 मैले त्यहाँ अवसर पढाउने अवसर पाएँ। त्यसपछि फेरि त्यही एउटै कम्पाउन्ड रहेको त्रिभुवन क्याम्पसमा पनि मैले सहायक प्राध्यापकको रूपमा अंग्रेजी विषय पढाउने धेरै अवसर पाएँ। त्यसपछि म हालसाल यो आफ्नो घरायसी परिस्थिति गर्दा यो पठार माविमा अहिले म आएको छु। पठार मावि पनि असाध्यै राम्रो विद्यालय छ। मैले यो म यो पढाउने क्रममा असाध्यै राम्रो विद्यालयमा मैले पढाउने अवसर पाएँ, धेरै ज्ञानगुण कुराहरू सिक्यो र केही समय मैले लगभग धेरै लामै समय मैले चाहिँ त्रिभुवन माविमा यो सहायक प्राध्यापकको रूपमा सहायक प्राध्यापकको रूपमा पनि मैले काम गरेँ। यो प्रशासनको रूपमा पनि केही आफूले सिक्ने अवसर पनि पाए र यो शिक्षण अनुभव लगभग मेरो 25-26 वर्षको शिक्षण अनुभव छ खाइ र अस्थायी गरेर र मैले धेरै विद्यार्थीहरू पनि उत्पादन गरेँ समाजमा राम्रा राम्रा विद्यार्थीहरू पनि मैले उत्पादन गरेको छु र यो शिक्षण पेसा आफ्नोमा अत्यन्तै गौरव हुँदो रहेछ किनभने आफूले पढाएका बाल बालिकाहरू विभिन्न क्षेत्रमा जाने अहिले जुन क्षेत्रमा जान्छन् आफ्नो बाल बालिका नै भेटिन्छन् तसर्थ पनि मैले फिल्ड मैले चाहिँ चुज गरेको मैले अघि सरलाई भनिसकेँ मैले जान्ने अवसर धेरै ठाउँमा पाएको थिएँ तर मलाई चाहिँ यो प्लस टू एजुकेसन दिएर पढ्नुको उद्देश्य मैले धेरै टिचरहरूबाट प्रभावित भएरै मैले अनुभालेको र शिक्षण अनुभव मेरो लगभग 25-26 वर्षको अनुभव छ र मलाई म अहिले खुसी नै छु म अघि पनि मलाई लाग्छ 25-26 वर्ष पढाए पनि अब लगभग 50 वर्ष पनि पुग्न लाग्यो तैपनि अहिले थाकेको छैन ऊर्जा छ अहिले पनि कक्षा कोठामा प्रवेश गरिसकेपछि विद्यार्थीहरू देख्ने बित्तिकै मलाई चाहिँ यो 50 मिनटको पिरियड पनि मलाई 5 मिनट जस्तो पनि लाग्दैन अत्यन्तै अध्यापन गर्ने आफू पनि के अरे चाहिँ यो तयारीका साथ र मैले अहिले अघि भने कठारमाथि एउटा आफैमा त्यो एउटा अब्बल प्रभाव पनि हुनुहुन्छ धेरै सरका चाहिँ धेरै कुराहरू हामीले सिक्ने अवसर पनि पाएका छौँ र त्यो त्यहाँ चाहिँ हजुरको चाहिँ हामी विभिन्न तयारीका साथ हामी कक्षा कोठामा प्रवेश गर्छौँ र सरलाई यही यो शिक्षा र सरकार मार्फतै जानकारी गराउँ लगातार 3 वर्ष खरेल नगरपालिकामा 8 कक्षामा सामुदायिक विद्यालय र संस्थागत विद्यालयहरूमा प्रथम स्थान पनि हासिल गरेको छ त्यसै गरी अहिले यो भर्खरै भएको हाम्रो चाहिँ एसी रिजल्ट पनि 3 वर्ष राम्रै छ यस वर्ष त खरेल नगरपालिकामै के अरे चाहिँ सामुदायिक विद्यालय संस्थागत गरेर चाहिँ प्रथम पनि भएको छ त्यसै गरी मलाई लाग्छ अहिले चितवन जिल्लाभरि नै 5 स्थानमा चाहिँ जिल्ला समन्वय निकालेको मैले 5 स्थानमा देखेको थिएँ र अहिले तसर्थ यो शिक्षण अनुभव अब कहिले कुनै विद्यालय कहिले कुनै विद्यालय मलाई लाग्छ मैले धेरै विद्यालयहरू चाहिँ पढाउने अवसर पाएँ धेरै बाल बालिकाहरू उत्पादन गर्ने अवसर पाएँ त्यसले गर्दा शिक्षण पेसामा लगाउन 25-26 वर्षको मसँग अनुभव छ सर
0: धन्यवाद सर कति राम्रो आफ्नो अनुभव बताउनु भयो सरसँग मेरो जिज्ञासा के रह्यो भने हिजो तपाईँ आफू विद्यार्थी भएर शिक्षण सिकाइ क्रियामा अगाडि बढ्दा हो आफू शिक्षक भएर विद्यार्थी शिक्षण सिकाइ कार्यमा अगाडि बढ्दाको अन्तर के पाउनुहुन्छ बताउन अनुरोध गरे
1: ईश्वर ईश्वर पहिला चाहिँ हजुरको आफू विद्यार्थी कालमा शिक्षकहरू चाहिँ अब अलिकति मन लाग्छ अहिले अहिले र अहिले पनि फरक चाहिँ अलिकति जमाना फरक छ अब कि विद्यार्थी त्यस्तै भएको हो भने चाहिँ पहिला चाहिँ हामी अत्यन्तै अनुशासित थियौँ सरहरू अगाडि विद्यार्थीहरू धेरै पढेको जस्तो हामीलाई अनुभव हुन्थ्यो हामीसँग अनुशासन पनि थियो र यो परिश्रम गर्ने अत्यन्तै हामीसँग बानी थियो सरहरूले दिएका कुराहरू पनि टिपोट गर्ने हामीले चाहिँ खोजनीति गर्ने बानी थियो हामीमा किनभने हामीले त्यति साह्रै मेटेरियल पनि हामीले पाउँथेनौँ र म अहिले आफू शिक्षक भएर बिदा पनि अहिले पनि अत्यन्तै कठिनै छ वास्तवमा बच्चाहरू अहिले टाढा छन् मलाई लाग्छ तपाईँको चाहिँ अहिले बच्चाहरू अब अलिकति यो प्रविधिको 21 शताब्दी पनि हो यो र बच्चाहरू अहिले आफैमा पनि यो जेनेरेसनले गर्दाखेरि पनि बच्चाहरू धेरै टाढा छन् मलाई लाग्छ विद्यार्थीभन्दा हामी धेरै तयारी हुनुपर्छ भन्ने मलाई लाग्छ किनभने शिक्षा यो शिक्षण पेसा भनेको चुनौतीको पेसा पनि हो हामी अगाडि उभिरहँदा बच्चा धेरै अहिले टाढा बच्चाहरू पछाडि उभिरहेका छन् र म त भन्छु वास्तवमा हामी पढाउन भन्दा पनि सिकाउन जाने पढाउन भन्दा पनि हामी सिकाउन जानुपर्छ अहिले र टिचर चाहिँ गाइडिङ साइड भन्छ अहिले अब बढी केवल बच्चा नै बढी जाने भने हामीले एउटा गाइडलाइन दिने मात्रै हो अहिले र यो अब हजुरलाई सानो उदाहरण पनि भनौँ तपाईँको चाहिँ हामी अब अहिले पनि हामी केही शिक्षक साथीहरू अब तपाईँलाई त नभनौँ अब धेरै राम्रो शिक्षकहरू अहिले त यो शिक्षा सेवा आयोग पास गरेर पनि आइरहनु भएको छ तपाईँको अहिले मास्टर्स डिग्री भन्दा कोही पनि कम छैन तैपनि हामी यस्ता कोही यस्ता शिक्षकहरू छौँ तपाईँको चाहिँ हामी मोबाइल आयो भने हामी स्कुल हेरेर पनि जाँदैनौँ तर त्यो बच्चा यति टाढो छ तपाईँको चाहिँ 5 मिनट आफ्नो के अरे चाहिँ बच्चाले भेटायो भने फेरि बाउको आमाको डरले मलाई फेरि मोबाइल लिँदा बाउ आमाले केही गरिहाल्छ कि भनेर डरले हेर्दाखेरि पनि बच्चा पुरै त्यो मोबाइलमा संसार तारिसकेको हो अहिले त्यति टाढो बच्चा हाम्रो पछाडि हुन्छ अहिले त्यसर्थ त्यो शिक्षण पेसा अहिले म हिजो विद्यार्थी रहँदा पनि र अहिले म शिक्षक हुँदाखेरि पनि मलाई लाग्छ हामी चाहिँ सधैँ चाहिँ हामी अपडेट हुनुपर्छ विद्यार्थी टाढा छन् र अहिले हामी चाहिँ एउटा कुनै किनभने मलाई अब हामी चाहिँ शिक्षण गरिरहँदाखेरि अब विद्यार्थीले के सोचेको भन्दा हाम्रो टिचर राम्रै छ टिचरले जे बोले ठिक छ भन्ने हुन्छ तसर्थ हामीले लेख्दा होस् हामीले क्लासमा पढाउँदा होस् आफ्नो पूर्व तयारीका साथ चाहिँ जानुपर्छ वास्तवमा त्यति सजिलो छैन शिक्षण पेसा र यो अब एउटा अचम्म खालको अरूभन्दा पृथक पेसा पनि यो शिक्षण पेसा एउटा गर्व गर्न लायकको पेसा पनि छ किनभने हाम्रै हामीले पढाएका विद्यार्थी विभिन्न क्षेत्रमा जान्छन् जान्छन् भेटिन्छन् र त्यस्ता बच्चाहरू हरेक क्षेत्रमा अब हामीले भोलि डाक्टर इन्जिनियर पाइलट सबै उत्पादन गर्ने भोलि शिक्षक नै उत्पादन गर्ने पनि त्यही शिक्षक नै हो तसर्थ अहिले शिक्षण गरिरहँदा मलाई लाग्छ सजिलो छैन सर गाह्रै छ किनभने अहिले यति गाह्रो छ कि हाम्रा बच्चाहरू धेरै हामीमा धेरै टाटा छन्, हाम्रो सोचहरूमा धेरै टाटा छन्। त्यसले गर्दा हिजो म विद्यार्थी कालमा पनि

0: अब किनभने यो मटेरियलबाट केही मेटेरियल पाइन्थ्यो सरहरूले जे भन्नु त्यो कुरा नै अब त्यही कुरा हो भनेर हामीले त्यसैमा उसमा हामीले चाहिँ हिजो क्वेसन आयो भने आन्सर दिनुपर्ने स्थिति थियो भने अहिले चाहिँ बच्चाहरू फेरि यो आइटीको अब अहिले जेनेरेसन गर्दाखेरि पनि बच्चा टाटा भएको हुँदा शिक्षण पेसा अहिले पनि गाह्रै छ त्यसले गर्दा मन लाग्छ शिक्षण पेसा सजिलो छैन सर.
1: यो लकडाउन भन्दा अगाडिको शिक्षण सिकाइ र लकडाउन भन्दा पछिको शिक्षण सिकाइमा अन्तर सरले के पाउनुभयो सरको कुरा आफ्नो जिज्ञासा रहेछ.
0: एकदम सरले असाध्यै राम्रो प्रश्न गर्नुभयो. अब सरले चाहिँ यो प्रश्न मलाई गर्नु जस्तो पनि लाग्थ्यो. बच्चा लकडाउन भन्दा अगाडि बच्चा आइटीसँग परिचित थिएन. अहिले लकडाउन भन्दा पछाडि जुन चाहिँ यो लकडाउन भयो तपाईँको चाहिँ बच्चा चाहिँ असाध्यै आइटीसँग परिचित अब अनिवार्य रूपमा चाहिँ घरमा तपाईँको चाहिँ यो नेट इन्टरनेटको जडान र बच्चाहरूलाई अनिवार्य रूपमा त्यो डिभाइसको चाहिँ प्रयोग गर्नुपर्छ भन्ने पनि भयो र बच्चाले धेरै कुराहरू मलाई लाग्छ यो अवसर पनि हो बच्चाले धेरै कुराहरू सिक्यो र त्यसले गर्दाखेरि पनि बच्चाले अरू केही होइन बच्चाले खोज्न जाने अब खोज्न जानेको हुँदा हामी त्यही शिक्षण गराइरहँदाखेरि हाम्रा कुन बच्चाले इक्जामिनेसन गर्नुभयो सरले ठिक बोलेको गएन सरले शिक्षण सही गराएको छ कि छैन भन्ने कुरा चाहिँ बच्चाले चेक गर्ने साधन बन्यो. त्यसले गर्दा मलाई लाग्छ हिजो त्यस्तो केही पनि थिएन. हामी पनि अब तपाईँको जति यो लकडाउन पछाडि हामी पनि धेरै कुराहरू परिचित भयौँ धेरै कुराहरूमा हामी पनि अगाडि बढ्यौँ. तसर्थ यो लकडाउन पछाडि लकडाउन अगाडिको शिक्षण जुन थियो हिजो चाहिँ लकडाउन अगाडि चाहिँ एउटा किताबी ज्ञानको मात्रै कुरा हुन्थ्यो अब थोरै मेनुलाई मात्रै बच्चा निर्भर हुन्थ्यो भने अहिले पछि यो लकडाउन भइसके पछाडि चाहिँ बच्चा चाहिँ धेरै कुराहरू यो आइटीसँग परिचित भयो र बच्चाहरूले खोज्ने बानीको विकास भयो र हामीले शिक्षण गरिरहँदा पनि सरले त्यसले चाहिँ कस्तो किसिमको शिक्षण गरिरहेछ सरले सही पढाएको छ प्रमाण जाँच्ने माध्यम पनि बन्यो. त्यसले गर्दा र पक्कै चाहिँ लकडाउन र लकडाउन पछिको पढाइ चाहिँ अब शिक्षण सिकाइ प्रक्रिया धेरै डिफरेन्स छ सर. अहिले त्यो देखिरहेको छ
1: हामीले यो देशमा भाषाको बारेमा पढाएका छौँ कि भाषा सिकाएका छौँ सर.
0: हामीले भाषाको बारेमा भन्दा पनि हामीले भाषा सिकाए पनि छौँ. अब किनभने बच्चालाई सबभन्दा कोही पहिलो कुरा भाषा पढ्न र चाहिँ पढ्नै सिकाउनु पर्नेछ भन्ने कुरो चाहिँ हामीले पढाउनु भने हामीले भारत भाषा सिकाएको छौँ भन्ने कुरा लाग्छ मलाई. भाषा यो जति हामीले अब सामान्य रूपमा सोच्दाखेरि पनि भाषाको पनि धेरै कुराहरू छन् धेरै तपाईँको चाहिँ त्यहाँ ग्रामेटिकल कुराहरू छन्. अब तपाईँको चाहिँ भोलि गएर त्यहाँ चाहिँ एउटा चाहिँ कम्युनिकेसन कुरा कन्फिडेन्स चाहिँ आफ्नो भाषाहरू शुद्ध बोल्ने कुराहरू पनि छन्. भाषा आफैमा पनि एउटा जटिल कुरा पनि हो त्यहाँ पनि विविध प्राविधिक कुराहरू पनि भित्र रहन्छन्. त्यसले गर्दा हामीले भाषा पढाउनु हुँदैन भाषा सिकाएको छौँ हामीले बच्चालाई.
1: अब यो पठन संस्कृतिको विकास हुनुपर्नेमा किन यसो घट्दै गएको छ सर. अब जीपीए 4 आएको छ तर बच्चामा यति धेरै राम्रो किसिमको संस्कार हामीले आस्थै गरे अनुसारको अवस्था आएको छैन यसलाई सुधार कसरी गर्न सकिएला भन्ने मेरो जिज्ञासा.
0: यसो त मैले सर अघि नै भनिसकेँ हामीले पढ्नुभन्दा पनि बच्चालाई सिकाउनुपर्छ व्यावहारिक ज्ञान पनि सिकाउनुपर्छ. अब अहिले कस्तो भयो भने तपाईँको चाहिँ सबैभन्दा हुन त फेरि यो पेन्सिल टेस्टमै अलिनअल भन्ने हुँदो रहेछ. हामीले बच्चालाई चाहिँ व्यावहारिक ज्ञान सरले एकदम सही प्रश्न गर्नुभयो. हामीले जब बच्चाले खोजी पिएको छ तर खोजी पिएको बच्चाको स्ट्यान्डर्ड मापन गर्दाखेरि उसले सिके नसिकेको सिकेको कुरा अथवा चाहिँ उसले जुन रूपमा सिक्नुपर्ने हो त्यो कुरा उसले पढ्दा सिकेको छैन भन्ने प्रश्न जस्तो लाग्छ मलाई. सरले चाहिँ खोजी पिए त आयो र त्यसको स्ट्यान्डर्ड गर्दाखेरि त्यो बराबरको के अरे चाहिँ छ कि छैन भन्ने कुरा चाहिँ तपाईँको चाहिँ बच्चाले चाहिँ देखाउनु. तर बच्चालाई चाहिँ व्यावहारिक ज्ञान चाहिँ हामीले बढी सिकाउनुपर्छ र जब बच्चाले खोजी पे ल्याए अनुसारको स्तर चाहिँ बच्चामा हुनु पर्यो. अब त्यो चाहिँ अब बच्चामा चाहिँ भयो भने बल्ल सिकाइ चाहिँ हामीले सोचे जस्तो चाहिँ सिकाइ हुन्छ. बच्चाले जब खोजी पे ल्याइ र बच्चाको चाहिँ खोजी भोलि गएर 11-12 पढ्दा होस् भोलि गएर फ्युचरमा होस् बच्चाले जुन त्यही कन्स्टेन्टमा जानु पर्यो कमसे कम खोजी पे ल्याइसकेको बच्चा भोलि गएर फेरि चाहिँ तपाईँको चाहिँ 3.26 अथवा चाहिँ 3.0 भन्दा तल कमाउनु भएन त्यो कन्स्टेन्ट जानुपर्छ भन्ने कुरा पनि हो. र अर्को साथसाथै कुरा भोलि बच्चा चाहिँ फ्युचरमा फुल्ली 4 GPA ल्याएको बच्चा चाहिँ भोलि फ्युचरमा अब देशलाई चाहिने जनशक्ति र राम्रो उत्पादन होस् भन्ने पनि हो सरको जस्तो लाग्छ मलाई. हामीले बच्चालाई चाहिँ इक्जाम ओरिएन्टेड मात्रै भन्दा पनि व्यावहारिक ज्ञान सिकाउने र सबभन्दा ठुलो कुरा चाहिँ यस्तो हुँदो रहेछ. हामीले व्यावहारिक ज्ञान सिकाउने हामीले व्यावहारिक ज्ञान सिकाउनु पर्यो र साथसाथै बच्चालाई चाहिँ अहिले सरले भन्नु भाषाको कुरा पनि तपाईँको चाहिँ भाषा बच्चाले जस्तै अङ्ग्रेजी मतलब इङ्ग्लिस पढाउने मान्छे अङ्ग्रेजी पढाउने मान्छे तपाईँको इङ्ग्लिस पढाउँदाखेरि बच्चालाई ल्याउन सक्छ बच्चा पास हुन्छ पास नै ठुलो कुरा होइन. तर बच्चालाई चाहिँ तपाईँको चाहिँ भोलिबाट त्यो ल्याङ्ग्वेज सामान्य कम्युनिकेट गर्न सक्ने, सामान्य आफ्नो इन्ट्रोडक्सन दिन सक्ने, र हामी सामान्य कुराहरू केही केही बच्चाले चाहिँ तपाईँको सामान्यभन्दा सामान्य कुरा पनि बच्चाले चाहिँ अब के अरे चाहिँ जान्नुपर्ने स्थिति आयो भने बल्ल त्यो चाहिँ ज्ञान भयो. नेपालीको पनि बच्चा पास हुन्छ आफ्नो ठाउँमा छ, तर बच्चालाई चाहिँ नेपालीको पनि त्यहाँ विभिन्न कुराहरू त्यो भित्र रहेका हुन्छन्, ती कुराहरू सिकाउनु, सामाजिक पनि व्यवहारिक कुराहरू सिकाउनु, र त्यो कमसे कम खोजीकै ल्याएको बच्चा चाहिँ एउटा अलिक क्याप्टन र केही समथिङ अरूभन्दा डिफरेन्स चाहिँ के हुनु स्वभाव नै हो. सरले यो प्रश्न राख्नु चाहिँ एकदम चाहिँ स्टान्डर्डै कुरा हो. मेरो विचारमा चाहिँ बच्चालाई उनीहरूले राखेको जिपिएको साथसाथै त्यो स्ट्यान्डर्ड मापन चाहिँ उसलाई व्यवहारिक ज्ञान, एउटा संस्कार, उसलाई एउटा सामाजिक ज्ञान चाहिँ सबै सिकाउनु जरुरी छ जस्तो लाग्छ मलाई. सर
1: अब यो देशमा कार्यक्रम व्यवहारमा लागु गर्नुभन्दा नारामा स्लोगानमा आधारित हुन्छ सर, किनभने प्र्याक्टिकल भनेर भनिन्छ. प्र्याक्टिकल नगराइकन, थिम बेसका कुरा नगराइकन शिक्षकले आफ्नै पोटोको खुल्टीबाट प्र्याक्टिकल मार्क दिने गरिन्छ. त्यस कारणले हामीले अभ्यासको माध्यमबाट शिक्षण सिकाइलाई प्रयोग गरी गराउन सकिन्छ भने नारा प्रयोग गर्ने, तर विद्यार्थीलाई प्रयोजन कार्य नदिकन पोटोको खुल्टीबाट नम्बर दिने काम गरेर र विद्यार्थीको स्ट्यान्डर्ड मेन्टेन गर्नको लागि मार्क्सको डिजिटल नम्बरबाट विद्यार्थीलाई मापन गरिन्छ. त्यसमा सरको भनाइ के छ? मेरो
0: एकदम सर बेसिक लेभलमा हजुरको चाहिँ 50 नम्बर प्र्याक्टिकल, 50 नम्बर थ्योरी भन्छ, तर त्यो 50 नम्बर प्र्याक्टिकल पनि त्यहाँ विद्यार्थीको हाजिरी, तपाईँको चाहिँ नियमितता, विद्यार्थीले गरेको प्रोजेक्ट हो, विद्यार्थीले गरेको होमवर्क हो, त्यसै गरी विद्यार्थीले चाहिँ कक्षामा गर्ने क्रियाकलाप सम्पूर्ण आधार मानेर हामीले 50 नम्बरको नम्बर दिने हो. र 19 को सवालमा, 11-12 सवालमा चाहिँ हाम्रो तपाईँको चाहिँ 75 नम्बरको हाम्रो चाहिँ इक्जाम छ भने 25 हामीले प्र्याक्टिकल दिन्छौँ. सरले भने जस्तो कतिपय विद्यार्थीहरू एकदम सही हो. अब यो बच्चाको हेरेर, टाउको हेरेर, त बच्चाको चाहिँ अब हेल्लो हिसाब अनुसार चाहिँ नियरेस्ट फोन हेरेर बच्चा कतिको नजिक छ, बच्चाको चाहिँ कतिको के अरे चाहिँ यसलाई दिँदा यो हुन्छ भनेर दिने चलन छ, एकदम सही कुरा हो. प्र्याक्टिकल तपाईँको चाहिँ आफैमा एउटा चाहिँ एकदम व्यवहारिक ज्ञान दिने सब्जेक्ट हो मलाई लाग्छ. यसरी चाहिँ यसले गर्दा चाहिँ बच्चाहरू हामीले अब बच्चाले लिखितमा अब एट भनौँ न 6-7 कुरा गरौँ, 50 नम्बर बच्चाले 8 नम्बर पनि ल्याउनु, तर लिखितमा चाहिँ 50 के अरे प्र्याक्टिकल चाहिँ 50 मार्क्स हामीले दिइरहेका हुन्छ. अब त्यसले गर्दा तपाईँको चाहिँ यो त्यति राम्रो हुँदैन मलाई लाग्छ. बच्चाको चाहिँ त्यो हरेक मापदण्डहरू तोकिएको छ, त्यो मापदण्डलाई आधार मानेर हामीले दियौँ भने बल्ल हाम्रो व्यवहारिक तपाईँको चाहिँ सिकाइ पनि हुन्छ. बच्चाले फेरि यति राम्रो छ कि यो बच्चालाई चाहिँ तपाईँको त्यो हरेक अहिले चाहिँ मतलब मैले पनि भने इङ्ग्लिस पढाउने मान्छे हरेकमा प्रोजेक्ट वर्क भनेर दिएको छ. त्यो प्रोजेक्ट वर्क यति व्यवहारिक छ, यदि तपाईँको चाहिँ यति सान्दर्भिक छ, बच्चाले धेरै कुराहरू त्यहाँबाट सिक्नुहुन्छ. एउटा युनिट 1 चाहिँ लास्टमा गएर प्रोजेक्ट वर्क छ, त्यो प्रोजेक्ट वर्क चाहिँ पुरै त्यो युनिटलाई नै समेट्ने गरेर प्रोजेक्ट वर्क छ. यदि हामीले त्यो दियौँ भने बच्चाले धेरै कुराहरू सिक्न सक्छ. र हामीले सरले भने जस्तो गुजीबाट मात्रै र एउटा चाहिँ 25 मार्क्समा बच्चा ठिक छ यसलाई दिने भनेर मात्रै दिनु भन्दा पनि कमसे कम बच्चालाई चाहिँ हामीले एउटा सामान्य तपाईँको चाहिँ उसलाई चाहिँ एउटा चाहिँ प्रोजेक्ट वर्कमा आधारित गरेर कुनै हामीले एउटा के अरे चाहिँ प्रोजेक्ट वर्कको चाहिँ गरेर लिएर आऊ भनेर हामीले दियौँ भने, अथवा त्यहाँ विभिन्न क्राइटेरियाहरू छन् हामीले अब मैले गर्छ सेसनको सुरुवातमै अब तिमीले 50 नम्बर चाहिँ लेखेर ल्याउने हो र 50 नम्बर चाहिँ विभिन्न क्राइटेरिया अनुसार दिने भनेर बच्चालाई पहिले सूचित गरेर, र त्यो जसरी चाहिँ एउटा मापदण्ड छ त्यो मापदण्ड अनुसार लियो भने पक्कै पनि यसमा आकर्षक चिन्छ. तर यो सिधै गोजीबाट नम्बर हाल्दाखेरि मलाई लाग्छ टिचर बच्चा दुवैलाई राम्रो हुँदैन. तसर्थ चाहिँ हामीले चाहिँ प्र्याक्टिकल बेच्नै रहेर त्यहाँका सूचकहरू छ त्यो सूचकहरूलाई आधार मानेर नै नम्बर दिनुपर्छ जस्तो लाग्छ मलाई. अब अहिलेको त लिसनिङ स्पिकिङ कुराहरू पनि छन्, तपाईँलाई लिसनिङ स्पिकिङ पनि हामीले गराउने सुना नेपालीमा सुनाइ बोलाइ भइहाल्यो. अस्पतालमा पनि साइन्समा पनि हरेक त्यहाँ चाहिँ मापदण्डहरू सूचकहरू छन् त्यो सूचकहरूलाई आधार मानेर पक्कै पनि हामीले चाहिँ इक्जाम लियो भने बच्चाले पनि केही कुरा सिक्छ, बच्चा पनि अनुशासित हुन्छ, बच्चालाई पनि खोज्ने बानीको विकास हुन्छ, र पक्कै पनि हामीले चाहिँ शिक्षण सिकाइ सुधारमा चाहिँ एउटा प्रभावकारी शिक्षण सिकाइ हुन्छ, र टिचरलाई पनि एउटा गर्व हुन्छ, विद्यार्थीहरूले पनि धेरै कुराहरू सिक्छन् जस्तो मलाई लाग्छ.
1: यसमा मैले सरसँग के जिज्ञासा राखेँ भने शिक्षकले मेहनत गर्नुभएको छ अनि शिक्षक सिधाइ कार्यमा अभिभावकको भूमिका त्यति राम्रो नदेखिएको देखिन्छ, अनि रिजल्ट हेर्दाखेरिमा कमजोर आयो, कम मार्क्स देखेपछि अनि अभिभावकले शिक्षकलाई गाली गर्ने प्रचलन छ. कर्तव्यहरूकै अधिकार हो, मेरो अधिकार के हो, मेरो कर्तव्य के हो भनेको अब हामीले जानकारी कहिले गराउनेछ, र सचेतनामूलक अभिभावक शिक्षाको विकास कसरी गर्ने होला?
0: एकदम सर चाहिँ अति नै राम्रो प्रश्न गर्नुहुन्छ सरले. मलाई लाग्छ सर यो अभिभावक शिक्षाको कमी नै हो वास्तवमा, र हाम्रो पनि एउटा कमजोरी हो, हामीले पनि अभिभावकलाई बुझाउन नसक्दैन। र सबैभन्दा बढी त अभिभावक पनि बढी सचेत हुनु पर्यो, हामीले अभिभावक सचेत मलाई लाग्छ प्रत्येक विद्यालयमा सेसन शुरूआत सँगै नभए बिच बिचमा पनि यो अभिभावकलाई शिक्षा सम्बन्धी अथवा चाहिँ कार्यक्रम दिनैपर्छ। कसैलाई थाहा पढेर के हुन्छ र वास्तवमा पढाइले के गर्छ र भन्ने कुराहरू धेरै अभिभावकको मुखबाट आइरहेको हुन्छ। अरू कुरा तपाईँको चाहिँ घर आएपछि परिस्थिति पनि कोही अभिभावक त्यति अब अलिकति नपढे लेखेको अभिभावक पनि हुन्छ र म अब अलिकति चाहिँ तपाईँको चाहिँ अभिभावक चाहिँ वास्तवमा त्यो बच्चाप्रति चाहिँ त्यति उ नहुने, कोही बच्चा फेरि भन्ने भने त्यही कुनै फेरि अभिभावक त्यस घरमा त्यस्तै भए पनि फेरि कोही बच्चा अब्बल पनि भइरहेको हुन्छ। तसर्थ हामीले चाहिँ यो अभिभावक सचेतना कार्यक्रम चाहिँ पटक पटक हामीले चाहिँ मजा राख्नुपर्छ र वास्तवमा यो हाम्रो बच्चा भोलि गएर पढ्यो भने तपाईँलाई पनि एउटा सुख हुन्छ, बच्चाले पनि एउटा राम्रो ज्ञान हासिल गर्छ, बच्चा सही संस्कारमा जान्छ, वास्तवमा बच्चाले धेरै कुराहरू सिक्छ जान्छ, भोलि यो समाजको विकास गरे पनि यही बच्चाले हो। र तपाईँको बच्चा चाहिँ तपाईँ चाहिँ दैनिक रूपमा चाहिँ सक्यो त तपाईँ महिनाको रूपमा नभए पनि तपाईँ चाहिँ महिनाको एक दुईपल्ट पनि भिजिट गर्नुहोस् आउनुहोस्। अब तपाईँ बच्चा घरमा कसरी पढिरहेको छ तपाईँ त्यसै गरी चाहिँ वास्तवमा टिचर भन्दा पनि बढी चाहिँ बाहिरी कमाई पनि केही छैन, शिक्षकले हाम्रै बच्चाको लागि गरे हो, ऊ दिनरात खटेको छ भन्ने अभिभावक पनि हामीले पाएका छौँ। त्यो चाहिँ अभिभावक चेतना आएको अभिभावकले भनेको छ, जसले भने जस्तो चाहिँ एकदम अभिभावक शिक्षाको नै कमी छ। हामीले अभिभावक शिक्षा राम्रोसँग दिन सक्यौँ भने यी समस्याहरू पनि भोलि समाधान हुँदै जाँदैछन्। र अहिले त मलाई चाहिँ धेरै अभिभावक पनि चेतना आइसकेका थिए, धेरै अभिभावकले बुझिसक्नु भएको छ, बच्चा पनि मेरो बच्चाको चाहिँ भविष्य वास्तवमा शिक्षकले नै खाइ नखाइकन शिक्षकले चाहिँ धेरै खटेको छ, शिक्षकले दिएको छ भन्ने अभिभावकहरू मैले भेटेको छु। क्रमशः सुधार हुँदै गएको छ, मलाई लाग्छ विकासको क्रम पनि छ, यो सुधार आउला सर केही समयपछि।
1: जस्तो म लामो समय युरोपमा बसेको हुनाले मेरो छोराछोरी पनि युरोपमा पढेका हुनाले त्यहाँ गएर के हुन्थ्यो भने त्यहाँको भाषामा यस्तो आभोलेस हुन्थ्यो सर, यो भनेको अभिमुखी कार्यक्रम एक वर्षको शिक्षाको योजना ओरिएन्टेसन क्लास पहिले नै अभिभावकलाई ल्याएर गराइन्थ्यो र एउटा अभिभावकले वर्षमा दुईचोटि त्यो क्लासमा गएर पढ्नु पर्थ्यो सर। त्यसपछि त्यो अवस्थामा पनि शिक्षकले कसो पढाउँछ र मेरो बच्चाको अवस्था के थियो भन्ने किसिमको जानकारी थियो। त्यस्तै गरेर र हाम्रो देशमा पनि अब त्यसको परिकल्पना सायद होला, पछि होला हामी आशा गरौँ। तर पाठ्यक्रम भनेको शिक्षाको मेरुदण्ड हो भनेर थ्योरी पढाइयो सर, त्यो सचेत भएको अभिभावकलाई पनि राष्ट्रिय उद्देश्य यो रहन्छ शिक्षाको भन्ने किसिमको सचेतना कार्यक्रम दिन नसकेको हुनाले शिक्षकलाई दोष दिने काम भएको हो कि कसो होला सर?
0: एकदम पक्कै पनि छ, यो पाठ्यक्रमले सम्पूर्ण क्षेत्र ओगटेको हुन्छ, यसले अभिभावक विद्यार्थी सबैको चाहिँ प्रतिनिधित्व गरेको हुन्छ, एकदम सरले सही कुरा गरेको हुन्छ भन्ने मैले अघि नै भनिसकेँ सरलाई। यो हामीले अभिभावक शिक्षा नै कार्यक्रम सर, जस्तै अमेरिकाको एउटा उदाहरण लिएर आउनुभयो, वास्तवमा हामीले पनि मैले अघि नै भनिसकेँ यो हाम्रो शैक्षिक क्षेत्रको सुरुवातमा नै हामीले यो वर्ष यो योजना अनुसार लाँदैछौँ, बच्चाहरूलाई यसरी फेरि हामीले शिक्षा अध्यापन गर्दैछौँ, तपाईँको राय सल्लाह के छ र तपाईँहरू चाहिँ हाम्रो के अरे चाहिँ हाम्रो महिनाको एकपल्टको दुईपल्टको तपाईँहरू जतिखेर पनि तपाईँलाई चाहिँ विद्यालयमा आएर विभिन्न प्रश्नहरू राख्ने तपाईँहरूसँग ढोका खुला छ र वास्तवमा यो हामी पनि एउटा त्रिकोणात्मक सम्बन्धमा नगइकन शिक्षक विद्यालय अभिभावक नगइकन कुनै पनि बाल बच्चाको र विद्यालयको विकास हुन सक्दैन। तसर्थ चाहिँ तपाईँहरू चाहिँ बेला बेलामा चाहिँ भिजिट गर्नुपर्छ र अहिले पहिले अभिमुखीकरण मतलब सही सत्रको सुरुवात नै हामीले राख्नुपर्छ, पछितिर पनि कुनै औचित्य होइन। र हामीले त्यो वर्षभरिको वार्षिक योजना तपाईँको त्यो वर्षभरिको योजना हाम्रो योजना यो छ है भनेर पक्कै पनि राख्यौँ भने चाहिँ अभिभावक र अहिलेको मैले अघि नै सरलाई भने अहिले धेरै चेतना आएको छ। अहिले पनि अब सरलाई मैले उदाहरण दिएँ कठारमारीमा तपाईँको चाहिँ हाम्रो बिहान साढे नौ बजेबाटै विद्यालय चाहिँ तपाईँ चाहिँ सुरुवात हुन्छ हाम्रो र बेलुका हामी चाहिँ लगभग पाँच बजे पछाडि पनि एउटा एक्स्ट्रा पिरियड हाम्रो के अरे चाहिँ आठ नौ दस कक्षामा छ र हामीले अभिभावकसँग चाहिँ यो वर्ष हामीले यो बच्चालाई चाहिँ अलिकति नजान्ने भनौँ न अब कक्षामा हुँदा हुँदै पनि गर्दा गर्दै पनि नसिक्ने बच्चाहरूलाई चाहिँ हामी एक्स्ट्रा समय पढाउँछौँ है भनेर हामीले नै राख्दाखेरि अभिभावक असाध्यै राजी खुसी भएर सबै अहिले सही गरेर जानुभयो। तसर्थ हामीले सही सत्रको सुरुवात नै गरे हो र मलाई लाग्छ विद्यालय चाहिँ जब हाम्रो वैशाख 21 गतेको दिनबाट हामीले सही सत्र सुरुवात गर्यौँ त्यो दिनदेखि नै बेलुकाले सबै विद्यार्थीहरू अभिभावकले चार बजेपछि खाजा बोकेर आउनुहुन्छ र तपाईँको चाहिँ यति राम्रो छ तपाईँको चाहिँ र शिक्षकहरू आफ्नो हामी अरू विद्यार्थी घर जान्छौँ तर चाहिँ हाम्रो चाहिँ आठ नौ दसको बच्चा चाहिँ गएर भइसकेको हुन्छ तर शिक्षक जानुहुन्छ र हामीले नतिजा ल्याउनको लागि नै हो। भोलि गएर तपाईँकै बाल बालिकाको चाहिँ भविष्य बनाउन हो भनेर हामीले चाहिँ अभिभावकसँग प्रस्ताव यो वर्ष हाम्रो यो छ भनेर योजना भनेर भन्यो। अभिभावकले खुसी हुनुहुन्छ, बिहान पनि 9:30 बजे नै बच्चा पठाउनुहुन्छ, बेलुका 5 बजेसम्म बच्चा 5:30 बजेसम्म बच्चा बस्छ। यसले पक्कै पनि बिस्तारै हामीले चाहिँ यो पाठ्यक्रमले राखेका उद्देश्यहरू हामीले चाहिँ यसलाई मिट गर्नको लागि अथवा यो उद्देश्य पूरा गर्नको लागि चाहिँ हामीले सरले भने जस्तै हामीले चाहिँ शैक्षणको शुरूआत नै यो अभिभावक अभिमुखीकरण कार्यक्रम, त्यसपछि गएर चाहिँ अभिभावक शिक्षा कार्यक्रम विभिन्न कार्यक्रमले प्रभाव पर्छ। किनभने हाम्रो देशै एउटा चाहिँ भर्खर विकसन अनडेभलप कन्ट्री डेभलपिङ कन्ट्री हो, विकास अब बाहिर देशको तुलना जस्तो गरेर पनि हुँदैन, बिस्तारै विकास हुँदैछ। हिजो कस्ता अभिभावकहरू बेहोरियो मैले किनभने 25-26 वर्ष भइसक्यो पढाउनु थालेको, मैले कुनै विद्यालयमा कस्ता अभिभावक बेहोर्यो कहीँ वास्तव के गर्यो, अब मलाई चाहिँ पहिलाको तुलनामा अहिले धेरै अभिभावकहरूमा चेतना आइसकेको छ। पक्कै पनि हामी सबै मिल्यौँ भने विद्यालयको बाल बालिकाको चाहिँ शिक्षा क्षेत्रमा विकास गर्न सकिन्छ। सरले भने जस्तो चाहिँ हामीले गर्नुपर्छ भन्ने मलाई पनि लाग्दछ।
1: जस्तो स्तर उन्नतिको लागि 0 क्लासको व्यवस्था गर्न सकेदेखि कमजोर विद्यार्थीहरूको अवस्थालाई शिक्षा सिकाइमा कसरी अगाडि बढाउन सकेको छ?
0: यो प्रकार अब यो एकदम पक्कै पनि सरले राखेको प्रश्न एकदम राम्रो छ। हामीले वास्तवमा यो चाहिँ अहिले यो खरेल नगरपालिकाले पनि एउटा चाहिँ होमवर्क क्लास भनेर राखेको छ, जुन त्यस्ता बच्चाहरूलाई चाहिँ तपाईँको चाहिँ एक्स्ट्रा अब अहिले त्यहाँ चाहिँ प्राइमेरी लेभललाई भनौँ न त यो 3-4-5 कक्षालाई चाहिँ बेलुका यो होमवर्क कार्यक्रम भनेर राखेको छ, त्यसले पनि धेरै सुधार भइरहेछ। र अझै पनि तपाईँको 0 लेभलका बच्चाहरूलाई चाहिँ हजुरको अब मलाई लाग्छ टोल टोलमा एउटा सरलाई मैले एउटा चाहिँ यो हजुरको चाहिँ यो शिक्षा सरोकार मार्फत रेडियो साइनो मार्फत मैले हजुरलाई जानकारी गराएँ, टोल टोलमा एउटा चाहिँ शिक्षा एउटा चाहिँ समिति जस्तो एउटा शिक्षकको सबैको समिति जस्तो बनाएर अनि हाम्रो चाहिँ विभिन्न सार्वजनिक विधाहरूमा भयो, अनि त्यस्तै गरी तपाईँको चाहिँ अब हाम्रो कुनै शनिबार विशेष गरेर शनिबार आइतबार नै अब हामीले गएर चाहिँ त्यहाँ 0 लेभलका बच्चाहरूलाई चाहिँ केही समय दिने, त्यति मात्रै होइन त्यहाँ अहिले किनभने हाम्रो 11-12 कक्षा पढेका भाइ बहिनीहरू पनि धेरै हुन्छन्, त्यस्ता भाइ बहिनीहरूलाई पनि हामीले प्रयोग गराउन सकिन्छ। हामीले केही टोल टोलमा गएर यसो सहयोग गरेर भन्न पनि सकिन्छ, नभए पनि वास्तवमा अब स्थानीय सरकारले पनि अब केही सोच राखेर टोल टोलमा चाहिँ एउटा विभिन्न शिक्षा समितिहरू बनाएर एउटा उपसमितिहरू बनाएर अनि त्यहाँ त्यस्ता बच्चाहरूलाई चाहिँ हामीले यदि गर्यो भने पक्कै पनि विद्यालय र अब त्यस्तो त्यहाँको दुईटैको संयोजन भयो भने पक्कै पनि सुधार ल्याउन सकिन्छ।
1: अब हामीले प्रकृति संस्कृति प्रविधि सृष्टि र समृद्धिलाई भरपूर प्रयोग गर्दै यही माटो र यही सम्भावना छ भन्ने किसिमको शिक्षा सिकाउनुको सट्टामा युरोप र अमेरिकाका लेबरहरूलाई नै शिक्षा सिकाएको के गर्यो सर, यो ब्रेन ड्रेनलाई रोक्न कसरी सकिएला?
0: पक्कै पनि सरले एकदम असाध्यै राम्रो प्रश्न गर्नुभयो। मैले त सुन्छु अब टियुमा चाहिँ यो मेडिकल पढ्नको लागि विदेशका अब विद्यार्थीहरू पनि त्यहाँ आउँछन् भन्ने पनि मैले सुनेको छु। अब पक्कै पनि नेपालको शिक्षा अत्यन्तै राम्रो छ, यो एउटा सिस्टम र नीतिगत र प्रणालीगत रूपमा केही हल्का चाहिँ तपाईँको मात्रै सुधार यो सरकारले अलिकति चाहिँ सेवा सुविधा दिएर केही अलिकति टाइट अब हुँदै पनि छ र गरिदिने भने अब्बल शिक्षकहरू हुनुहुन्छ। यो मलाई लाग्छ अब हामी धेरै अब यहाँ पढिसकेपछि खालि विदेश विदेश मलाई त यो विदेश विदेश भए पनि हामीले बिस्तारै रोक्नु पनि पर्छ र त्यसको लागि पनि एउटा हरेक ठाउँमा चाहिँ हामीले विद्यार्थीलाई पनि एउटा चाहिँ सचेत गराएर नेपालमा पनि केही गर्न सकिन्छ। वास्तवमा यति राम्रो एउटा सुन्दर देश छ, एउटा चाहिँ प्रकृति दिएको चाहिँ हरेक चिज चाहिँ यहाँ नपाउने भन्ने के छ र हामीले यहीँ पनि केही गर्न सकिन्छ। धेरै पनि अब युरोप तपाईँको चाहिँ का कन्ट्रीहरू पनि अब त्यागेर आएको अवस्था पनि छ भनेर हामीले उदाहरण दिने र यहीँ नेपालमै केही गर्न सकिन्छ। नेपाल एउटा चाहिँ यस्तो राष्ट्र हो जुन राष्ट्रमा हामीले चाह्यौँ र गर्न चाह्यौँ भने जे कुरा पनि यहीँ छन् र वास्तवमा हामी एउटा चाहिँ दक्ष जनशक्ति उत्पादन भएर विदेश विदेशी भन्दा पनि नेपालमै बरु केही गरौँ, नेपालमै गरेर केही देखाउँ, उदाहरणीय काम गरौँ भनेर चाहिँ हामीले एउटा क्लासमा पनि विद्यार्थीलाई मोटिभेट गर्न अत्यन्तै जरुरी ठानेको छु मैले। हजुरको चाहिँ हामी यस्तो शिक्षकले चाहिँ अब यो उदाहरण विभिन्न उदाहरणहरू दिएर र गर्नु पनि पर्छ। वास्तवमा हाम्रो देश हामीले नबनाए कसले बनाउँछ? विद्यार्थीहरूलाई पनि हामीले अत्यन्तै मोटिभेट गरेर नेपालमै बसौँ बसौँ, नेपालमै यही केही गरौँ गरौँ जस्तो चाहिँ हामीले गराउनु पर्छ जस्तो मलाई लाग्छ। सधैँ चाहिँ विदेशी भूमिमा गएर पैसाकै लागि मात्रै लोभ होइन, वास्तवमा पैसा ठुलो कुरा पनि होइन, वास्तवमा इज्जत मान सम्मान र यो देशलाई मा केही गर्नु, देशलाई नै बचाउनु, हामी नेपाली भनेर गौरव भएर बाँच्नु चाहिँ ठुलो कुरा हो भनेर शिक्षामा केही हामीले गराउन सक्छौँ। र मलाई लाग्छ यो विद्यार्थीलाई चाहिँ एउटा यो नैतिक शिक्षा भन्ने चाहिँ विषय चाहिँ मलाई अनिवार्य राख्नुपर्छ जस्तो लाग्छ। त्यसले पनि धेरै चाहिँ हामीले विद्यार्थीलाई मोटिभेट गराउँछ र गर्नु पनि पर्छ। फेरि हामीले नगरे कसले गर्ने? तसर्थ अब यो र प्रविधिमूलक शिक्षामा बढी जोड दिने पनि गर्नु पर्यो। त्यो गर्यो भने पनि हामीले चाहिँ गर्न सकिन्छ। प्रत्येक तपाईँको चाहिँ कमसे कम नागरिक विद्यालयहरूमा हामीले प्रविधि शिक्षा गर्ने, अब त्यति गरी हाम्रो चाहिँ अब त्यो एउटा चाहिँ कृषिको देश भनेर भनिन्छ, हाम्रो कृषि प्रधान देश भनिन्छ। अहिले हजुरले थाहा भएर हजुर त पहाडतिर कति घुम्न आएको छ, त्यो धेरै चाहिँ पहाडका जग्गाहरू धेरै रहेका छन्। वास्तवमा अहिले चाहिँ सबै चाहिँ तपाईँको चाहिँ पिडिसीको कारणले गर्दा बुढाबुढी मान्छेर गाउँघरतिर छन्। यति राम्रो वातावरण छ, यति राम्रो चाहिँ चिज छ, र हामी जस्ता तपाईँको चाहिँ जनशक्तिहरू चाहिँ उत्पादन गरेर अब यो रहेका बाह्र जग्गाहरूलाई पनि अब एउटा खेतीको जमिन बनाउने, कृषिमा पनि बढी जोड दिने र हरेक चाहिँ हामीले प्रविधिमा पनि जोड दिने गर्यो भने पक्कै पनि यो क्रम रोकिन्छ र हामी सबै नेपालमै बस्नुपर्छ, नेपालमै राम्रो गर्नुपर्छ भन्ने कुरा चाहिँ विद्यालयमा हामी जस्ता शिक्षकहरू अधिकांश शिक्षकहरूले पनि विद्यालयलाई मोटिभेट पनि गर्नुपर्छ र काम पनि गर्नुपर्छ भन्ने लाग्छ।
1: सरले पनि यो कुरालाई उजागर गर्नुभएको थियो, शिक्षक केवल सहजकर्ता मात्र होइन, शिक्षक एउटा रिसर्चर बन्नुपर्छ। शिक्षा सिकाइमा मैले आँखा बन्द गरेँ भने यो विद्यार्थीको जीवन अन्धकारमा हुन्छ र मैले पाप गरेको हुनसक्छ भन्ने किसिमको शिक्षकलाई अनुभूति कसरी गराउन सकिएको छ?
0: पक्कै पनि सर, वास्तवमा मैले अघि नै भने शिक्षण पेसा यति गौरव पेसा छ, अरू पेसा भन्दा तपाईँको चाहिँ अत्यन्तै एउटा चाहिँ समाजमा एउटा चाहिँ इज्जतदार पेसा, तपाईँको चाहिँ एउटा समाजमा चाहिँ एउटा हामी एउटा चाहिँ हात्ने पेसा हरेक ठाउँमा। अब सरलाई मैले अघि नै भने एउटा सामान्य निवेदन लेख्न परे पनि शिक्षक कहाँ होला भनेर शिक्षकलाई नै गुहार गरिन्छ। एउटा सीतामा भ्रमण कोही बिरामी भयो भने पनि शिक्षक कहाँ छ भने त्यो शिक्षकले जाने होला भनेर शिक्षकलाई नै गुहार गरिन्छ। हरेक ठाउँमा तपाईँको झगडा गरेर दुईजना झगडा गर्नु त्यो शिक्षकले मिलाउँछ भने शिक्षकले एउटा शिक्षक लाग्छ। शिक्षक कलाकार पनि हो, शिक्षक पनि एउटा लयर पनि हो, शिक्षक एउटा डक्टर पनि हो, सबै पेसा चाहिँ शिक्षकले एउटा शिक्षक त्यति सम्मानित पेसा हो समाजमा, किनभने सबै कुरा शिक्षकले विश्वास गर्छन्। तसर्थ हामीले के अरे कक्षा कोठामा हामीले प्रवेश गर्दाखेरि पनि विद्यार्थीको मनोभावना बुझेर विद्यार्थीलाई चाहिँ तपाईँको चाहिँ एउटा सबै कुराहरू चाहिँ एउटा चाहिँ उसको उमेर क्षमता सबैलाई हामीले बुझेर हामीले शिक्षण गर्नुपर्छ र त्यसरी हाम्रो चाहिँ कक्षा कोठामा चाहिँ प्रवेश गर्नुपर्छ। शिक्षक कुनै चाहिँ एउटा चाहिँ तपाईँको चाहिँ एउटा त्याग गरेर चाहिँ एउटा आफ्नो यो विद्यार्थीहरूलाई चाहिँ एउटा मोटिभेट गराएर विद्यार्थीलाई चाहिँ एउटा हाँसी खुसी बनाएर विद्यार्थीलाई चाहिँ हामीले चाहिँ एउटा राम्रो किसिमको चाहिँ दक्ष जनशक्ति उत्पादन गर्ने रूपमा हामीले लिएको हुँदा हामी एउटा शिक्षक चाहिँ त्यहाँ गएर चाहिँ एउटा म त भन्छु हामी मास्टर होइन, कुनै एउटा टिचर चाहिँ एउटा चाहिँ तपाईँको चाहिँ त्यहाँ चाहिँ विद्यार्थीलाई चाहिँ कुनै किसिमको डर त्रास देखाएर होइन, हरेक विद्यार्थीको मनोभावना बुझेर त्यहाँ विद्यार्थी गरिब विद्यार्थी पनि त्यही हुन्छ, अलिकति क्षमता कम भएको पनि त्यही हुन्छ, भिन्न क्षमता भएको व्यक्ति पनि त्यही हुन्छ, अब्बल विद्यार्थी पनि त्यही हुन्छ। तर हरेक विद्यार्थीको मनोभावना बुझेर हामीले यदि शिक्षण गर्यौँ भने पक्कै पनि शिक्षक पनि शिक्षण सिकाइ पनि प्रभावकारी हुन्छ, त्यति मात्रै होइन र शिक्षक पनि एउटा चाहिँ राम्रो यति राम्रो टिचर हो भनेर चाहिँ भोलि गएर विद्यार्थीहरूले पनि के अरे चाहिँ यो टिचर यति राम्रो हुनुहुन्छ भन्ने हामीले देखिरहनु भएको छ। कति टिचरहरू कहीँ कहीँ यति राम्रो विदाय हुँदाखेरि विद्यार्थीहरू तपाईँको चाहिँ छोडेर नसक्ने रूपमा चाहिँ विद्यार्थीले चाहिँ एउटा चाहिँ रोइरहेका हुन्छन्, विद्यार्थीले चाहिँ टिचरलाई त्यति माया गरेर ममता दिइरहेका हुन्छन् र हामी चाहिँ टिचर बन्नुपर्छ। वास्तवमा हामी चाहिँ एउटा चाहिँ एउटा कमान्डर जस्तो होइन कि हामी चाहिँ एउटा शिक्षक तपाईँको त्यहाँ मैले अघि नै भने हामी चाहिँ पढाउन गएको होइन, हामी सिकाउन गएको एउटा चाहिँ विद्यालय चाहिँ गाइड चाइल्डको रूपमा बसेर विद्यालयलाई हामी एउटा सहजीकरण गर्ने हरेक विद्यार्थीहरूको चाहिँ कोही विभिन्न क्षमता भएको विद्यार्थीहरूभित्र प्रवेश गरेको कोही आर्थिक रूपमा कमजोर भएको हुन्छ सबैलाई बुझेर समेटेर सबैको चाहिँ रुचि चाहना अनुसार उमेर अनुसार क्षमता अनुसार चाहिँ हामीले शिक्षण गर्यौँ भने पक्कै पनि यो शिक्षण सिकाइ प्रभावकारी पनि हुन्छ, हामीले सोचे जस्तो पनि हुन्छ, हाम्रो अभिभावक पनि खुसी हुन्छन्, रिजल्ट पनि राम्रो आउँछ र सबै कुरा चाहिँ हामी चाहिँ एउटा शिक्षक बन्न लागेको हुन्छ। शिक्षक पेसा चाहिँ आफ्नो गर्विलो पेसा हो र एउटा सोच्यौँ भने अत्यन्तै चुनौतीको पेसा पनि हो। शिक्षक बन्न त्यति सजिलो छैन, जो पनि शिक्षक बन्न सक्दैन र पाउँदैन पनि। तसर्थ हामीले त्यसरी शिक्षण गर्यो भने पक्कै पनि समाजमा पनि विद्यार्थी पनि हामी सबै चाहिँ एउटा हाई भएर चाहिँ हामीले बस्न सक्छौँ भन्ने मलाई चाहिँ लाग्छ।
1: अब सरसँग मैले धेरै जिज्ञासा राखेँ, त्यसै जिज्ञासा अन्तर्गत सर एउटा कुशल शिक्षक र कुशल अभिभावक हुनुहुन्छ, किनभने अहिले 2083 सालको एससीमा 2082 सालको एससीको रिजल्टमा सरको छोरीले जिपीको ल्याउन सफल भइन्, उनी प्रति पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ। अब त्यो जिपीए फो ल्याउने किसिमको वातावरण सरले कसरी बनाइदिनुभयो, हरेक अभिभावकले यो कुरा सरबाट सिक्यौँ भन्ने मेरो जिज्ञासा।
0: ओके, एकदमै धन्यवाद सर। अब सरले पनि थपाइसक्नु भएको रहेछ, नयाँडी माईबाट अहिले 2022 सालको एससी परीक्षामा चाहिँ मेरो छोरी इशारा बोराको चाहिँ पोजिटिभ आयो, र मैले मेरो छोरीको चाहिँ भर्ना सुरुवातै मैले सरकारी विद्यालयबाटै गरेको हुँ। सरलाई मैले जानकारी गराउँ, राष्ट्रिय माभि मयाखु भानु 11 त्यो विद्यालय पढ्छ, मेरो छोरीको नर्सरी मलाई लाग्छ केजी पनि त्यही हो, र त्यसरी विभिन्न विद्यालय अब एउटा चाहिँ आफ्नो परिस्थिति छोरीलाई चाहिँ मैले अब चितवन ल्याउनु पर्ने मेरो एउटा बाध्यता भयो, र छोरी चितवन आइसके पछाडि अब छोरीले चाहिँ नयाँडी माईमा नाम निकालिन्, र म आफू पनि शिक्षक र मेरो म्याडम पनि शिक्षक शिक्षण पेसामा हुनुहुन्छ, र हामी अब यो दुवैजनाले अब छोरी आफैमा पनि अत्यन्तै मेहनती थिइन्, र छोरी मेहनती मात्रै नभइकन एउटा असल अभिभावकले एउटा संस्कार पनि र तपाईँको एउटा चाहिँ उसलाई वातावरण पनि दियो भने दुवै कुरा मिल्यो भने प्रत्येकै राम्रो हुँदो रहेछ। र मैले अब छोरीलाई चाहिँ मेरो जुन चाहिँ अत्यन्तै मेहनती पनि थिइन् र मैले उनलाई चाहिँ अब चाहिने जति मेटेरियलहरू उनलाई पर्ने आवश्यकताका कुराहरू चाहिँ मैले चाहिँ उनलाई दिन्थेँ, र मैले भन्थेँ उनलाई चाहिँ तिमीलाई मेटेरियलहरू के दिनु पर्यो र वातावरण के दिनु पर्यो भन्ने सवालमा चाहिँ छोरीले चाहिँ मलाई उनले के भन्थ्यो मैले त्यो चाहिँ मेटेरियलहरू मैले लिएर आइदिन्थेँ, र सबभन्दा ठुलो कुरा भनेको उनलाई चाहिँ एउटा चाहिँ हामीले चाहिँ शैक्षिक वातावरण चाहिँ राम्रो हामीले एउटा चाहिँ संस्कार चाहिँ घरमा दिएका थियौँ, र उनीको पढाइ चाहिँ बेलुकी लगभग 12 बजेसम्म उनी पढ्थ्यौँ, र भोलिपल्ट उनी 4 बजेतिर फेरि पढ्थ्यौँ, र उनको चाहिँ मैले अत्यन्तै उनलाई चाहिँ लेखेर पढ्ने बानी गरेर लेखेर पढ्यो भने चिरस्थायी पनि हुन्छ, यो भोकान्ति विद्याभन्दा पनि अब बढी लेख्ने भन्दा लेख्ने चाहिँ बढी गर भनेर चाहिँ भन्थे, र कहिलेकाहीँ उनले फेरि चाहिँ म आफूलाई चाहिँ मैले पढेको बाबालाई यति चाहिँ फेरि हेर्नुहोस् त मैले कतिको पढेँ भनेर पनि मलाई पनि कहिलेकाहीँ चेक गर्थ्यो, र एउटा फेरि अब नयाँडी माविका शिक्षकहरूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु, किनभने यो हाम्रो घर आएपछि बलले मात्रै नभएको र छोरीको बलले पनि त्यहाँ पनि एउटा राम्रो संस्था किन नारायण माभि आफैमा अपल पनि छ, र सामुदायिक विद्यालय जुन देशभरिकै अहिले पनि अब 37 जनाले जिपिए ल्याउने मध्ये मेरो एउटा छोरी पनि त्यहाँ हो, र मैले चाहिँ छोरीलाई चाहिँ यो हरेक समय चाहे बिदाको दिन होस् मैले घरमै एउटा चाहिँ कुनै चाहिँ एउटा समारोह भए पनि तिमी चाहिँ पढ्नु चाहिँ रेगुलर पढ्नुपर्छ है, कुनै दिन पनि पढाइ चाहिँ छोड्नु हुँदैन, अब कहिले चाहिँ 5-7 दिन डिस्टर्ब होला कि विभिन्न कार्यक्रम, तर चाहिँ पढ्ने कुरा चाहिँ तिमीले छोड्नु हुँदैन है भनेर चाहिँ मैले चाहिँ उनलाई भन्थेँ, र बेला बेला मैले उनलाई ऊर्जा पनि दिन्थेँ, बेला बेला मैले उनलाई चाहिँ विभिन्न उदाहरण पनि दिन्थेँ, र वास्तवमा सबैभन्दा ठुलो कुरा पढाइयो छोरी, पढाइभन्दा ठुलो कुरा केही पनि छैन, र तिमीले पढ्यौ भने नै सबैको नाम एउटा चाहिँ बाबुआमाको भयो समाजको पनि इज्जत रहन्छ र देशकै पनि इज्जत रहन्छ भनेर मैले विभिन्न समयलाई मोटिभेट गर्ने काम पनि गर्थेँ, र मैले चाहिँ म प्रायः गरी लगभग पढ्दाखेरि छोरीसँगै नै हुन्थेँ, मैले छोरी पढिरहँदा म आडै बसेर चाहिँ पढेको पनि सुन्थेँ मैले, र उनले चाहिँ मैले चाहिँ अब छोड्थिनँ त्यसरी चाहिँ, अब हामीसँगै चाहिँ उनले पढ्दाखेरि म पनि आडैमा बसेर पढ्थेँ, र कोही नबुझेको कुराहरू चाहिँ कोड गरेर अन्डरलाइन गरेर भोलि गएर चाहिँ सरलाई सोधिहाल्ने, जुन बुझिनँ त्यो कुरा चाहिँ भोलिपल्ट सोधिहाल्ने किनभने सरले भन्नुहुन्छ पनि भनेर पनि भन्थे, र उनी एउटा लेखेर पढ्ने बानी र कुनै पनि नबुझेको कुरालाई कोड गर्ने शिक्षकसँग गएर तुरुन्तै चाहिँ प्रश्न गरिहाल्ने बानीको विकासले गर्दाखेरि पनि अहिले यो खोजी लिएर आउनु चाहिँ नानी चाहिँ सफल भएकी हुन्, र एउटा यो नानीको प्रेरणाको स्रोत पनि हो एउटा, र मलाई लाग्छ राम्रै संस्कार दिएका थियौँ जस्तो लाग्छ।
1: धेरै धन्यवाद सर। अब यो इन्ट्रान्स लेभलको पढाइ विद्यार्थीहरूमा लङ टर्म नरहने र इन्टरभ्यू लेभलको बेसको पढाइ हामीले परिकल्पना कहिले गर्न सकिन्छ नेपालमा भन्ने मेरो जिज्ञासा।
0: एकदम सर, पक्कै पनि यो सरले एकदम राम्रो प्रश्न गर्नुभयो, वास्तवमा हाम्रो यो कम्युनिकेटिभ मेथडबाटै बढी चाहिँ हामीले चाहिँ पढ्यौँ भने आदान प्रदान, मैले भन्छु म त शिक्षक चाहिँ कम बोल्नुपर्छ, विद्यार्थी नै बढी बोल्ने बढी बोल्यो भने विद्यार्थी बढी एक्टिभ गरायो भने धेरै कुराहरू सिकिन्छ, वास्तवमा टिचर एक कुरो मात्रै बोल्यो भने पनि बच्चाले धेरै कुरा सिक्दैन, र हामी इन्ट्रेक्सनै गर्ने भाइ दोहोरो चाहिँ कम्युनिकेटै गर्ने, र बच्चालाई बढी हामीले एक्टिभ गराउने, बच्चा नै बढी बोलोस्, मैले अघि नै भने हामी टिचर हुनुको एउटा गाइडिङ साइड मात्रै, टिचर एउटा वे देखाइदिने मात्रै हो, बढी बच्चालाई नै एक्टिभ गराउने, यदि गऱ्यौँ भने पक्कै पनि सिक्छ र त्यो लेभलको पढाइ हुनु पनि अब जरुरी छ. हामी कक्षामा प्रवेश गर्दाखेरि पनि हामीले चाहिँ हामी बढी टोरो बोलिरहँदाखेरि पनि बच्चालाई बोर लाग्न सक्छ, तर बच्चालाई नै बढी एक्टिभ गराउने र बच्चालाई नै बढी चाहिँ हामीले सक्रिय गरायौँ भने पक्कै पनि यो चिरस्थायी पनि हुन्छ र बच्चाले कुरा पनि सिक्छ. प्रब्लम पनि त्यही छ, सल्भ पनि बच्चाबाट. हामीले प्रब्लम पनि बच्चाले क्रिएट गर्यो र सल्भ पनि बच्चैबाट गरोस्, त्यो गरे पनि यो सिकाइ पनि चिरस्थायी हुन्छ, परमानेन्ट हुन्छ, लङ लास्टिङ पनि हुन्छ. त्यसले गर्दा हामीले त्यो लेभलको सिकाइ चाहिँ अब हामीले गर्नु अत्यन्त जरुरी पनि छ. यदि हामीले त्यो लेभलको पढाइ गऱ्यौँ भने क्लासमा कति नबोल्ने बच्चा पनि तपाईँको चाहिँ बोल्छ, पार्टिसिपेट हुन्छ, एक्टिभेट हुन्छ. त्यसो भयो भने पक्कै पनि हामीले चाहिँ यो शिक्षण सेवा प्रभावहरू बनाउन पनि सकिन्छ. त्यो शिक्षण अब गर्नु जरुरी पनि छ.
1: अन्तमा मैले सरसँग राख्नु छुटेका जिज्ञासा र शिक्षामा यो कुराले गर्दा अझै राम्रो गर्न सकिन्छ, प्रभावकारी शिक्षण सिकाइ हुन सक्छ भन्ने कुरालाई समराइज गर्न हार्दिक अनुरोध गरेछ.
0: पक्कै पनि सर, अब यो अहिले हरेक विद्यालयहरूमा तपाईँको चाहिँ मैले अब सरलाई पनि मैले धेरै कुराहरू सरले सुन्नु, मैले सकेँ कति जाने कति जानेन, मैले आफै लागेको कुरा मन लागेको कुराहरू व्यक्त गर्ने अवसरले अवसर दिनुभयो र यो एउटा चाहिँ अनुभव हुनु जरुरी छ सर. र अर्को कुरा हामीले चाहिँ यो अभिभावकहरू चाहिँ पटक पटक विद्यालयमा भिजिट गर्ने, आफ्ना बच्चाहरूको बारेमा सोध्ने पनि जरुरी छ. त्यतिमान नभइकन सम्बन्धित निकायको, सरकार निकायको, किनभने लगानी सरकारकै छ, ध्यान जानु पनि जरुरी छ. र वास्तवमा हामी सबै नै मिलेर विद्यालय बन्ने कुरा हो. र यो सरकारले चाहिँ एउटा शिक्षकहरूलाई पनि पुरस्कार दण्ड त्यति मात्रै होइन, शिक्षक शिक्षकमा रहेका चाहिँ बढुवा कुराहरू पनि छन्, बढुवा गर्ने कमसम शिक्षक. म यो तपाईँको चाहिँ म 25-26 वर्ष निमागीमा भइसकेँ, मैले तृतीय श्रेणीको स्थायी शिक्षक पदमा नियुक्ति भएको, अहिलेसम्म एक त बढुवा पनि छैन. अब मैले मन लाग्छ रिजल्ट मेरो कुनै वर्ष पनि कमी पनि छैन मेरो आफ्नो तहको. कमसे कम चाहिँ यो एउटा बढुवाको प्रावधान पनि राख्ने र वास्तवमा दण्ड र दण्ड पुरस्कारै भन्छु त्यो पनि सजाय राख्ने र अरू कुरा यो सम्बन्धित निकायको चाहिँ बेला बेलामा अत्यन्तै अनुगमनको जरुरी छ. र चाहिँ त्यसपछि गएर हामी विभिन्न विद्यालयहरू बिच एउटा अन्तर्क्रिया इन्ट्रेक्सन गर्ने कार्यक्रम गर्ने, राम्रा विद्यालयको असल अभ्यास पनि हामीले सिक्ने, जस्तो हामी सिक्दैनौँ हामी सानो हुँदैनौँ र हामीले चाहिँ सोध्ने खोज्ने बानीको दुखिन अत्यन्तै विकास गर्नुपर्छ. राम्रा विद्यालयको पनि हामीले धेरै कुराहरू अनुसरण गर्नु पनि जरुरी छ र हामीले चाहिँ विद्यालय बिच इन्ट्रेक्सन गर्ने, भिजिटिङ गर्ने, विभिन्न समयमा चाहिँ सम्बन्धित सरकारहरू चाहिँ तपाईँको चाहिँ अन्तर्क्रिया गर्ने र त्यसपछि गएर यो टिचरलाई चाहिँ एकदम अप टु डेट बनाएर राख्ने, नयाँ नयाँ कार्यक्रमहरू आइरहेका छन् भने टिचरलाई पुग्नु चाहिँ सही सालको सुरुवातमै यस्तो कार्यक्रम छ है भनेर पनि दिने, पाठ्यक्रम कतिपय टिचरलाई पाठ्यक्रमको बारेमा जानकारी छैन पाठ्यक्रम बारेमा जानकारी गराउने, अथवा क्वेसन त्यति मात्र होइन तपाईँको क्वेसन चाहिँ यो निकाल्ने तरिकै थाहा छैन, कसैलाई त्यो विशिष्टीकरण तालिकै थाहा छैन, त्यसको पनि तपाईँको चाहिँ टिचरहरूलाई चाहिँ यदि हामीले चाहिँ गराउन सक्यौँ भने पक्कै पनि मन लाग्छ राम्रो हुन्छ. र शिक्षकलाई चाहिँ एउटा लगभग सहीसँग सुरुवातमै सम्बन्धित निकाले ओरिएन्टेसन क्लासहरू लिएर र ऊर्जावान बनाएर शिक्षकलाई पठाउने गर्ने र त्यति मात्रै होइन, फेरि अहिले त एउटा प्रविधि अपरिहार्य छ. तपाईँको चाहिँ प्रविधि नभइकन अहिले तपाईँको चाहिँ मैले अघि नै भनिसकेँ विद्यार्थी पनि हामीभन्दा धेरै प्रविधिमा अगाडि छन्, त्यसले गर्दा शिक्षकहरूलाई प्रविधि मैत्री बनाएर प्रविधि युक्त बनाउनु जरुरी छ. हरेक विद्यालयमा तपाईँको चाहिँ कमसम शिक्षकलाई केही पनि आफ्नो प्रश्न चाहिँ आफै निकाल्न सकोस्, कुनै पनि कुरा तपाईँले खोजेर चाहिँ क्लासमा चाहिँ दिन सकोस्, त्यो चाहिँ अत्यन्तै जरुरी छ मैले देखेको. त्यसले गर्दा सरको चाहिँ यो शैक्षिक सरोकार र यो हाम्रो चाहिँ रेडियो श्रेणी मार्फतै सरले मैले जानकारी गराएँ कि हरेक विद्यालयमा कमसे कम शिक्षकलाई आइटीसँग परिचित गराएर आफ्नो कुनै पनि कुरा कहाँ छ भनेर खोजेर चाहिँ प्रेजेन्टेसन गराउन सक्ने खालको ट्रेनिङ दिनु पनि अत्यन्तै जरुरी छ. मैले सरलाई चाहिँ रेडियो सरको रेडियोको माध्यमबाट चाहिँ यही कुरा जानकारी गराएँ. धेरै कुराहरू भन्न बाँकी थियो, फेरि सरसँग फेरि पुनः जोडियो भने फेरि यस्ता कुराहरू चर्चा राख्ने नै छु.
1: ईश्वर सर मैले भनिहालेँ, शिक्षक रहेन भने शिक्षक जागिरै रहे, जागिरै शिक्षकलाई प्रविधिमा जोड्ने भन्ने मेरो कार्यक्रम थियो, त्यस अन्तर्गत पनि ईश्वर सरमा जोडेका हौ. नेपालका 2000 भन्दा बढी शिक्षकलाई आइसिटीमा रिटेन गराइसक्यो. अब मेरो आफ्नो सफ्टवेयर पनि नेपालका स्मार्ट स्कुलको सफ्टवेयर 300 वटा भन्दा बढी विद्यालय प्रयोगमा ल्याएका छन्. अब हामीले हाम्रो संवादको माध्यमबाट, हाम्रो अनुभव अनुभूतिको माध्यमबाट शिक्षक सिकाइमा प्रभावकारिता रहोस् र यही धरती यही माटो यहाँ नै सुगन्ध छर्न सकिन्छ भन्ने शिक्षाको विकास गर्न सकियोस्. भन्ने पनि मेरो आफ्नो व्यक्तिगत चाहना पनि हो ईश्वर सर. हजुर हजुरको अमूल्य समयको बावजुद पनि समय दिनुभयो र आफ्नो अनुभवको अनुभूति व्यक्त गर्नुभयो र अहिलेको 2082 सालको एसीमा हजुरको छोरीले जुन पोजिटिभ ल्याएकी छन् उनको शैक्षिक उन्नयनको पनि म सफलताको कामना व्यक्त गर्दछु र ईश्वर सरप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु. श्रोताहरूमा धन्यवाद दिँदै आजका अतिथि किशोर बोहरा सरप्रति हार्दिक आभार व्यक्त गर्दै म प्रस्तुत विश्वराज अर्याल पनि छायामा पर्न चाहन्छु. र ईश्वर सरप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु. श्रोताहरूमा धन्यवाद.

0: दाई यदा पक्नुहोस् त पक्नुहोस्, के गर्नुभएको?
1: देख्नु भएन, औषधी हालेको
0: लौ न, शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा विष हाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् त है, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: अनि नानी विषादी प्रयोग
2: सूचना संगीत र मनोरञ्जन को अटूट साहिनी, यो हो रेडियो साहिनी 99.8 मेगाहर्ज।

चाहिनो समय सूचक अहिले बिहानको 9 बज्यो छानबिन गर्न गठित समितिका अध्यक्ष एवं पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीले आफूहरूले पूर्ण रूपमा निष्पक्ष अनुसन्धान गरी प्रमाण सहितको प्रतिवेदन सरकारलाई बुझाएको बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बसमा पत्रकार खेमबमसँग कुराकानी गर्दै अध्यक्ष भण्डारीले तथ्य र प्रमाणका आधारमा वस्तुगत रिपोर्ट तयार पारिएको स्पष्ट पार्नु भएको हो। गुरूङको हामी नेपाल नामक संस्थाको आर्थिक लेनदेनदेखि विवादित व्यवसायी दीपक भट्टसँगको साठगाँठका विषयमा समेत प्रत्यक्ष र सक्कली कागजातहरूलाई मुख्य आधार बनाएर प्रतिवेदन तयार पारिएको उहाँले जानकारी दिनुभयो। छानबिनपछि गुरूङ पुनः गृहमन्त्रीमा बहाल हुने वा नहुने भन्ने विषयमा राखेको जिज्ञासामा उहाँले यो कुरा स्वतन्त्र मन्त्री परिषदको निर्णयमा भर पर्ने बताउनुभयो। आगामी राजनीतिक कदम र निर्णयबारे अनुमानको भरमा अहिले केही भन्न नसकिने भन्दै उहाँले स्पष्ट पार्नु भएको छ। त्यस्तै वरिष्ठ पत्रकार ऋषि रमलाले नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर रहनुपर्नेमा जोड़ दिँदै दुई देशबीच देखिँदै आएका सीमा विवाद कूटनीतिक माध्यमबाट मात्रै समाधान गर्न सकिने बताउनु भएको छ। उहाँले नेपाल र भारत बीचका जस्तासुकै समस्या पनि वार्ताको टेबलमा बसेर नै समाधान गरिनुपर्नेमा जोड़ दिनुभयो। पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेको भारत भ्रमण र त्यहाँ उहाँलाई गरिएको स्वागत एकदमै प्रशंसनीय रहेको धमलाको भनाई छ। सभापति लामिछानेको उक्त भ्रमणले दुवै देशको आपसी सम्बन्धमा सकारात्मक संकेतहरू देखिने आशा उहाँले व्यक्त गर्नुभयो। लामिछानेले परिपक्व तरिकाले कूटनीतिक माध्यमबाट गरेको वार्ता र पहल कदमले आगामी दिनमा दुई देशबीचको सीमा विवाद लगायतका समस्याहरू निराकरण हुन सक्ने विश्वास समेत पत्रकार धमलाले व्यक्त गर्नुभयो। त्यस्तै नेपाली कांग्रेसका नेता श्याम घिमिरेले सबै थप गरिए पनि महाधिवेशन अगाडि पार्टीको सदस्यता अध्यावधिक नगरिने स्पष्ट पार्नु भएको छ। उहाँले नेतृत्वले सबै पक्षलाई समेटेर मिलाएर लैजानु पर्नेमा जोड़ दिनुभएको छ। पार्टीभित्र मतभेद रहे पनि आफू कुनै पनि हालतमा पार्टी विभाजन गर्ने पक्षमा नरहेको नेता घिमिरेले प्रश्न पार्नुभयो। आन्तरिक एकता बलियो बनाउन नेतृत्व जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ। यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेको भारत भ्रमण र त्यहाँ उहाँलाई गरिएको स्वागतलाई सकारात्मक रूपमा लिन सकिने उहाँले बताउनुभयो। यद्यपि औपचारिक स्वागतकै भरमा मात्रै दुई देशबीचका सबै समस्याहरू तत्कालै समाधान भइहाल्छन् भनेर विश्वास गरिहाल्न नसकिने उहाँको तर्क छ। अर्को प्रसंगमा नेता घिमिरेले प्रधानमन्त्री बालेन शाहले संसदमा सम्बोधन गर्ने क्रममा कतिपय विषयमा सन्तुलन गुमाएको वा चिप्लिएको टिप्पणी समेत गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले अधिवेशन तालिका अन्तर्गत हालसम्म 4,246 वडामा अधिवेशन सकेको छ। केन्द्रीय सदस्य आरके ढुंगानाले आज्ञावादी गरेको विवरण अनुसार हालसम्म कुल 512 पालिका अधिवेशन सम्पन्न भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन लक्षित गरी विशेष तालिका अन्तर्गत 1.5-2 र 3 गते वडा भेला तथा वडा अधिवेशन सञ्चालन गरिएको थियो। त्यस्तै 8-9 र 10 गते पालिका भेला तथा पालिका अधिवेशन सञ्चालन गरेको थियो।

0: 2016-17 गते पनि बाँकी रहेका वडा र पालिका अधिवेशन सञ्चालन भएका थिए। आगामी 23 र 24 गते जिल्ला अधिवेशन गर्ने तयारी स्वरूप केन्द्रीय संगठन विभागबाट आवश्यक तयारीहरू भएको छ भने केन्द्रीय निर्वाचन आयोगबाट अधिवेशन हुने जिल्लाहरूमा निर्वाचन समिति गठन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन आगामी असार 7, 8 र 9 गते चितवनमा हुँदैछ। चीनको कोरोना नाकाबाट भित्रिएका विद्युतीय सवारी साधन आयातमा कैफियत रहे नरहेको छानबिन गर्न अर्थ मन्त्रालयद्वारा गठित समिति मुस्ताङ पुगेको छ। संचार विभागका निर्देशक भूपाल राज साक्यको नेतृत्वमा रहेको 3 सदस्यीय टोलीले बेनी जोनसुन सड़क मार्ग हुँदै मुस्ताङ पुगेर अनुसन्धान शुरू गरेको हो। टोलीले पोखराको हिर्जामा 98 पर्वतको कुस्मामा 17 र मुस्ताङको जोनसुन बस पार्कमा पार्किङ गरी राखिएका 266 विद्युतीय सवारी साधनको स्थलगत अनुगमन गरिसकेको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ। गत भदौदेखि संचालनमा आएको कोरोना नाकाबाट जेठको दोस्रो साता चिनिया कम्पनी बीवाईडीका 775 विद्युतीय सवारी साधन नेपाल भित्रिएका थिए, जसमध्ये 649 भन्सार जाँचपास भइसकेको छ। विद्युतीय सवारी साधन आयातमा भएको गड़बड़ीबारे प्रधानमन्त्री कार्यालयले समेत चासो दिएको छ।
1: दाई, एक कप चियाको 30 रुपियाँ कस्तो महँगो? आजकल त केही कुरामा पनि पैसा असुल नहुने।
2: हुन्छ नि भाइ, अब एनसेलमा पैसा असुल
1: हो र?
2: हो नि, एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल?
1: गजब रहेछ, अब म पनि पैसा असुल गर्छु।
2: आजै *1-2-3# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्। एनसेल नेपालकै लागि।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्ने भयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन भुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नगेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: प्रधानमन्त्री बालिङ्ग शाहले 3 जना मन्त्रीको कार्य सम्पादनमा चित्त नबुझेको भन्दै हटाउने तयारी तीव्र पार्नु भएको छ। सरकार नयाँ स्पीड अनुसार चल्नुपर्नेमा 3 मन्त्रीको कार्य सम्पादन उल्लेख्य सन्तोषजनक नरहेको भन्दै हटाउने सूचीमा परे पनि यो कदम भने बजेट पारित भएपछि मात्रै हुने भनिएको छ। प्रधानमन्त्री बालिङ्ग शाहले रक्षा, गृह र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी आफैसँग राख्नु भएको छ। छाया मन्त्रीहरूले मन्त्रालय चलाएको चर्चा चलिरहेको बेला बालिङ्ग शाहको नजिकका व्यक्तिहरूले यस्ता मन्त्रालयको जिम्मेवारी लिएको बताइएको छ। यस्तोमा उहाँले 30 मन्त्रीलाई बजेट पारित भए पश्चात विदाई गर्ने गरी आन्तरिक तयारी तीव्र पारेको बताइएको छ। यस्तोमा बालिन्द्र शाहको कमजोर कार्य सम्पादनको सूचीमा स्वास्थ्य मन्त्री निशा मेहता, उद्योग मन्त्री गौरी कुमारी यादव, कृषि मन्त्री गीता चौधरी रहेका छन्। 15 सदस्यीय क्याबिनेटमा 3 मन्त्रालय आफैले सम्हाल्नु भएका बालिन्द्र शाहले कार्य सम्पादनमा कमजोर बन्दै हटाउने तयारी गरेको मन्त्रीहरू भने 3 जना अनि महिला र थारू मधेसी समुदायका रहेका छन्। यस्तोमा निशा मेहताले स्वास्थ्य मन्त्रीको पदीय करिमा जोगाउन नसकेको आरोप लागेको छ। यता कृषि मन्त्री गीता चौधरीले पनि आफ्नो काम बलियो ढंगले गर्न नसकेको बताइएको छ। यही बेला रासायनिक मलको हाहाकार हुने अवस्था बनेको छ भने मन्त्रीको हैसियतमा उनले यसबारे पर्याप्त पहल गर्न नसकेको देखि यता उद्योग मन्त्री बनाएर ल्याउनु भएकी गौरी कुमारी यादव पनि सरकारको स्पीड समात्न नसकेको निष्कर्षमा रहेको जनाइएको छ। प्रधानमन्त्रीको कार्यालयले मन्त्रीहरूको कार्य सम्पादन क्षमता र उनीहरूको निर्णय गर्न सक्ने क्षमतामाथि निगरानी गरिरहेको बताइएको छ, जसको मूल्याङ्कनको आधारमा कसलाई राख्ने र कसलाई हटाउने भन्ने निर्णय लिने गरी अघि बढ़ने जनाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको एकल बहुमतको सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री बालिङ शाहलाई मन्त्री राख्ने वा नराख्ने भन्ने विषयमा स्वतन्त्रता दिएको छ। राज्यसभा सभापति रवि लामिछानेले बालेन्द्रलाई धेरै चलाउन नहुने भन्ने मतका आधारमा नै खुल्ला छाडेको सुनाइएको छ। काठमाडौँको कार्केश्वर नगरपालिका छ लोलाङ पयोटारमा घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पयोटार बस्ने नेपाली बुढो भनिने 42 वर्षीय कुमार थापा रहेका छन्। उनले आफ्नो श्रीमती 42 वर्षीय ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। शुक्रबार राति 10:10 बजे रड प्रहारबाट गम्भीर खाइती भएकी भुजेलको उपचारको क्रममा त्रिवी शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको हो। कुमार थापालाई पक्राउ गरी प्रहरी वृत्त बालाजुमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। देशका पूर्वी र मध्यम भेगका धेरै ठाउँमा गए राति र बिहान पानी परेको छ। पानी परेका ठाउँमा शीतल भएको छ तर पश्चिम तराईका धेरै ठाउँमा भने पानी नपरेका कारण गर्मी बढ़ेको छ। केही ठाउँमा तातो लहर समेत चलेको छ। आज र भोलि पनि मधेस बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका गर्मी बढ़ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी लुम्बिनी कर्णाली प्रदेश लगायत हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा तथा तराई भूभागका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। यसैबीच नेपालमा मनसून भित्रिन अझ एक हप्ता लाग्ने भएको छ। महाशाखाका अनुसार अहिले दक्षिण भारतको केरला र तमिलनाडुमा मनसून आइपुगेको र बंगालको खाड़ी हुँदै नेपालमा मनसून आइपुग्न एक हप्ता लाग्ने जनाइएको छ। 3-4 दिनमा बंगालको खाड़ीमा मनसून पुग्ने र त्यसपछि नेपालमा आउन एक हप्ता आसपास वा केही अघि वा केही दिन पछि हुन सक्ने मौसमविदहरूको भनाइ छ। मौसमविदहरूका अनुसार कहिलेकाहीँ मनसून छिटो सक्रिय भए छिटै भित्रने र ढिलो सक्रिय भए ढिला आउने हुने गर्दछ। नेपालमा औसत जून 13 तारीकमा मनसून भित्रिने मिति रहेको छ। भारतमा तोकिएको औसत मिति जुन 1 मा मनसून भित्रिनेमा यसपालि केही ढिला गरेर भित्रिएको छ। त्यसैले नेपालमा पनि निर्धारित मितिभन्दा केही ढिला भित्रिने मौसमविदहरूको अनुमान रहेको छ। यसपालि मनसूनमा औसतभन्दा कम वर्षा हुने र गर्मी बढ़ी हुने आकलन गरिएको छ। कुनै कुनै क्षेत्रमा भने अतिवृष्टि वा अनावृष्टि हुन सक्ने सम्भावना समेत रहेको मौसमविदहरूले अनुमान गरेका छन्। भारतको कठोर जनता गर्ने तयारी गरेको छ। विशेष गरी सामाजिक सञ्जाल मार्फत चर्चामा आएको कक्रोच पीपल्स पार्टीले शिक्षा मन्त्री विरूद्ध शान्तिपूर्ण विरोध प्रदर्शनको तयारी गरेको भारतीय संचार माध्यमहरूले जनाएका छन्। पार्टीका संस्थापक अभिजित डिप्की अमेरिकाबाट नयाँ दिल्ली आइपुगेका छन्। अमेरिकाको बोस्टन विश्वविद्यालयका 30 वर्षीय स्नातक डिप्कीले अनलाइन आन्दोलनलाई समर्थन गर्दै आएका छन्। उनी यसअघि राजनीतिक संचार रणनीतिकारका रूपमा आम आदमी पार्टीसँग जोड़िएका थिए। उनले मेसोरामा व्यङ्ग्यात्मक रूपमा कक्रोच जनता पार्टी सीजेपी स्थापना गरेका हुन्। यो अभियान सर्वोच्च अदालतका मुख्य न्यायाधीश सूर्यकान्तले युवालाई आलोचनात्मक रूपमा कक्रोच र परजीवी भनेपछि शुरू भएको थियो। कक्रोच जनता पार्टीले छोटो समयमै सामाजिक सञ्जालमा लोकप्रियता प्राप्त गरेको छ। डिप्कीले परीक्षामा हुने गरेको अनियमितता आरोपमा केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आएका छन्। दिल्लीमा भीड़ नगर्न समर्थकलाई उनको आग्रह रहेको छ। भारतका शैक्षिक तथा वातावरण अभियन्ता सोनाम वाङचुक पनि आजको प्रदर्शनमा सहभागी हुने जनाइएको छ। एसियाली खेलकुदको पुरूषतर्फको छनौटमा नेपालले सेमी फाइनलमा ओमानसँग खेल्ने भएको छ। सिंगापुरमा भइरहेको प्रतियोगिताको लीग चरणको अन्तिम खेलमा हिजो हङकङले ओमानलाई 154 रनले पराजित गरेपछि सेमी फाइनल समीकरण पूरा भएको हो। नेपाल र मलेसिया समूह एबाट तथा हङकङ र ओमान समूह बीबाट विजेता र उपविजेता बन्दै सेमी फाइनलमा पुगेका छन्। नेपालले ओमान र मलेसियाले हङकङसँग सेमी फाइनलमा खेल्नेछ। दुवै सेमी फाइनलका खेल भोलि आइतबारबाट शुरू हुनेछन्। नेपालले समूह एको विजेता बन्ने क्रममा आफ्नो पहिलो खेलमा चीनलाई 221 रनले र दोस्रो खेलमा हिजो मलेसियालाई 167 रनले पराजित गरेको थियो। त्यस्तै विश्वकप फुटबल 2026 प्रमुख उपाधि दावेदारका रूपमा हेरिएको छ भने मैदानमा भएको मैत्री खेलमा आइभोरी कोष्टसँग 2-1 स्तब्ध भएको छ। बुबेला डोलीले एक गोल गर्नुका साथै अर्को गोलमा एसिस्ट गरेपछि विश्वकप अघि खेलिएको अभ्यास खेलमा आइभोरी कोष्टले जित हात पारेको हो। खेलको 6 मिनटमै डोलीको पासमा अमार डियोले गोल गरेपछि फ्रान्स पछाडि परेको थियो। विश्वकप अघि फ्रान्सले अर्को अभ्यास खेल सोमबार उत्तरी आयरल्याण्ड विरूद्ध खेल्नेछ। फ्रान्सले जुन स्वरमा सेनेगलको सामना गरेर विश्वकपको शुरूआत गर्नेछ। विश्वकप विजेताको अर्को दावेदार स्पेनले पनि घरेलु मैदानमा जित हासिल गर्न सकेन भने स्पेनले विश्वकपमा आफ्नो पहिलो खेल जुन 15 अट्लान्टिकमा केप भेडो विरूद्ध खेल्नेछ। विश्वकपमा इराकको पहिलो खेल जुन सोह्रमा नर्वेसँग रहेको छ। सहआयोजक मेक्सिकोले भने सर्बियालाई 5-1 पराजित गरेर मनोबल उच्च पारेको छ। मेक्सिकोले 2 गोल आत्मघातीका रूपमा उपहार पाएको थियो भने विश्वकपको उद्घाटन खेलमा दक्षिण अफ्रिकाको सामना गर्दैछ। हस्त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।
6: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ। नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ, समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। गैडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।
7: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना
8: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
9: खरो विषयमा सरो बहस, नेपाली बहस,
10: यस नेपाली बहसका साथमा
11: प्रति तयारी चल्छ।

0: सूत्र अनुसार नेपाली बस बाटो खेलमा उपस्थित भइसकेको छु। आजको नेपाली बस पनि देशभरका 350 पनि रेडियो एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। डिजिटल प्लेटफर्ममा हाम्रो पाटो .com र नेपाली नेटवर्क .com मार्फत संसारभरिकै साथ सुनिराख्नु भएको छ। नेपाली बसमा हामी सामाजिक आर्थिक सांस्कृतिक उन्नति राजनीतिक विषयमा छल्छौ र बस गर्ने गर्दछौ। काठमाडौँ उपत्यकामा रेडियो 99.1 मेगाहर्जबाट पनि नेपाली बस यतिखेर प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ। नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बस बारे विभिन्न क्षेत्रका बारेमा चर्चा परिचर्चा गर्ने गर्दछौ। नेपाली बसलाई यहाँहरूले सीधा प्रश्नको सीधा जवाफ लिने कार्यक्रमका रूपमा पनि हेरिराख्नु भएको छ। आज हामी यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति भारत भ्रमण सकेर फर्किनु भएको छ र प्रवास जानु भएको छ। अब भारतसँगको द्विपक्षीय सम्बन्धका विषयमा पनि एक किसिमको जुन चर्चा हुने गरेको छ, यो सम्बन्ध सुधारका लागि पनि एउटा कोषी ढुङ्गा स्थापित भएको विषय पनि संसदै जोडिएर आएको छ। अब नेपाल र भारत दुई देश बीचको सम्बन्धदायी भएको सम्बन्ध मात्र होइन, वान टू वान वार्ताको सम्बन्ध, मित्रताको सम्बन्ध र दुई देश बीचको सम्बन्ध, छिमेकीको सम्बन्ध अगाडि बढ्नु पर्दछ। भारतबाट पनि विकासका विभिन्न मोडलहरूमा, विकासका विभिन्न आयामहरूमा नेपालले फाइदा लिन सक्नु पर्दछ भन्ने खालका विषयहरू पनि सँगसँगै आएका छन्। आजले सुन्न हामी बहस गर्न चाहन्छौ, चर्चा गर्न चाहन्छौ। भारत भ्रमण रवि लामिछानेको कस्तो रह्यो? हिजो तपाईँहरूले कसरी के विषयमा छलफल गर्नुभयो भन्ने पत्रकारको प्रश्नमा उहाँले भन्नुभएको छ। अब सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्छौं र प्रधानमन्त्री बाबु शाहले सीमाको विषयमा भनेको विषय के हो, नेपाल अधिकरणकारी देश हो त भन्ने गर्दाखेरि उहाँले परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्ति, जो विज्ञप्ति अनुसार नै यहाँहरूले बुझ्नका निम्ति आग्रह पनि गर्नुभएको छ। रवि लामिछानेले यहाँहरूले श्रोता, हामी नेपाली बसमा भन्न चाहन्छौ, भारतसँग वान टू वान वार्ता भएको छ, राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका सभापतिले भारतसँग एक किसिमको सम्बन्ध प्रारम्भ विस्तार गर्ने गरे, जुन किसिमको एउटा माध्यम तयार गरेको छ, जुन गुरुत्व तयार भएको छ, यसलाई अब जुकाएर हेर्न सक्नुपर्दछ भन्ने विषयमा पनि आज हामी छलफल बस गर्न चाहन्छौँ। प्रतिवेदन बुझाएको छ, प्रधानमन्त्री कार्यालयमा प्रतिवेदन बुझाएको छ र पूर्व गृहमन्त्री सुदन गुरुङको प्रतिवेदनले अब के कुरालाई बाहिर ल्याउँदछ त, के के विषयमा छ उहाँ अनुसन्धान भयो, के के विषयमा प्रतिवेदनमा लेखियो, प्रतिवेदनमा सुदन गुरुङ के हुन्छ उनको बारेमा, उनी फेरि गृह मन्त्रालयमा फर्किन्छन्, असुरन गुरुङको अहिलेसम्म आएका तथ्य पूर्वदर्शीका आधारमा प्रतिवेदन सार्वजनिक गर्ने र प्रतिवेदन तयार गर्ने हिम्मत गरे त समितिले, उनले उनको ब्याज दलको समितिले फेरि पाँच दिन थपेर थप अनुसन्धान पनि गरेको थियो, त्यसको प्रतिवेदन यतिखेर प्रधानमन्त्रीले बुझाएको छ। प्रधानमन्त्रीले बुझाएको प्रतिवेदन आखिर के छ थाहा छ, अब यसको विषयमा पनि बस्न चर्चा गर्न चाहन्छु। नेपाली बस यतिखेर देशभरका नेपालीहरूले तपाईँहरूले सुनिराख्नु भएको छ, विदेशपरमा पनि तपाईँहरूले सुनिराख्नु भएको छ, लाखौं नेपालीहरूले मन पराउने कार्यक्रम हो, सुन्ने कार्यक्रम हो र सड़क ठुलोमा पनि भएर बन्दै छ, दैनिक औसत 8 जनाको मृत्यु हुने गरेको छ, राज्य उदासीन छ, सड़क सुरक्षा कानून विषय भारत बस विचार पत्र छ, यातायात नियमावलीकै भरमा अहिलेसम्म काम भइरहेको छ। अनि श्रोता, हामी बहस गर्न चाहन्छौ, चर्चा गर्न चाहन्छौ, नेपाली बसमा विभिन्न क्षेत्रका विषयमा हामी चर्चा परिचर्चा गर्नेछौ। नेपाली बहस यतिखेर हरेक नेपालीले, हरेक नेपाली नागरिकहरूले भन्नुभएको छ, अब सरकारलाई खबरदारी गर्नुपर्छ, राज्यले खबरदारी गर्नुपर्छ, राज्यका हरेक निकायहरूलाई सुशासनयुक्त समाज निर्माणका निम्ति खबरदारी गर्नुपर्दछ भन्ने विषयहरू पनि सँगसँगै जोडेर आएको छ। आधुनिक श्रोता, अहिलेको अवस्थामा राष्ट्रिय उदाहरण र पार्टी विभाजित भएको छ, धौर संसद जमाले एउटा पत्कालाई लगेर हिँड्नु भएको छ, 183 जना सदस्यहरू लगेर उहाँ पार्टी विभाजन गरेर हिँड्नु भएको छ, यो विभाजन हो वा चाहिँ उहाँ बहिनी भएको, यसका विषयमा पनि आज हामी चर्चा गर्न नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ,
1: धन्यवाद।
0: कंग्रेसको क्रियाशील सदस्यता अध्यापनको समय सकियो, तपाईँले क्रियाशीलता सदस्यतालाई अध्यापन गर्नुभयो?
1: क्रियाशील समयले अध्यापन गर्ने समय सायद हिजो कुरा सकियो। अध्यावधिको अहिले जरुरत छैन, अहिले महाधिवेशनतर्फ लगायो, अध्यावधिक बढी महाधिवेशन पछि भित्रसन गर्ने काममा लाग्यो, अहिले महाधिवेशनतर्फ लगायो भन्छ धेरै मान्छेहरू छुट्न सक्छन् होइन, हामी झन्डै महिना क्रियाशीलमा 4 लाख मात्रै गरे,
0: हो 4 लाखले गरे, 8 लाख
1: भनेपछि 5 लाख मान्छे त छुट्यो नि त आधा घन्टा बाद त छुट्यो त्यसले गर्दाखेरि एडमिट नगरौँ भन्ने कुरा थियो आफू त आएन भयो भइसकेपछि स्कुल नवीकरण र नयाँ विद्यालय पनि भइसकेको अवस्था हो अध्यायको आवश्यकता छैन भन्ने हामीले निष्कर्ष निकालेको हो त्यही कुरा पार्टीको सूत्र हामीले आग्रह गरेको
0: हिजो चाहिँ अलिकति त्यहाँ बदमासी भएको छ क्रियाशीलतामा सदस्यतामा होइन हिजो अलिकति बदमासी भएको छ होइन एउटै घर धेरै व्यक्तिहरूले चाहिँ सदस्यता लिएको कोही कता होइन त्यहाँ चाहिँ अब हामीलाई फाइन सदस्यता चाहियो नि त कंग्रेसलाई सुदृढ बनाउनलाई त खासमा क्रियाशील सदस्य कति रहेछन् भन्ने कुरा त एकदम तथ्याङ्क चाहियो भनेर नवीन कुमार थापाहरूले अथवा नेपालको संस्थाहरू भयो भने त्यसलाई छैन कतिपय विदेशतिर छन् कता छन्
1: भन्ने
0: कुरा हो होइन धेरैले कंग्रेस सुदृढ बनाउन सक्यो नि त यसलाई होइन गरिदिनु भयो भने त अध्यावधिक अनि महाधिवेशनभन्दा अगाडि क्रियाशील सदस्यता अध्यावधिक गर्ने उहाँहरूले मात्र महाधिवेशनमा सक्रिय सहभागी गराउने भन्ने कुरा आयो भने त भोलि फ्याक्सनमा जानुभयो अनि पार्टी बोल्ने पक्षले महाधिवेशन त गरिहाल्छ नि त होइन तर पार्टी बनाउनु हुन्थ्यो सानो मैले तपाईँ चाहिँ फेरि यो देशमा के भयो
1: पक्षमा चाहिँ अनुसार पनि चल्नु पर्छ मान्छे विशेष महाधिवेशनमा सहभागी भएका हुन् हामी शासक मान्छे त्योभन्दा बाहिर छौँ महाधिवेशनमा भाग लिन पाएन भाग दिएन अब त्यो जानुपर्छ सम्मान चाहिँ के छ भनेदेखि तिनीहरूलाई पनि पार्टीहरू इन्कर्पोरेट गरेर तिनीहरूलाई पनि समावेश गराएर लैजानुपर्छ भन्नेसम्म कुरा हो हामीको पक्षमा छैनौँ
0: पार्टीले भनेको नमान्ने पार्टी नेतृत्वले भनेको नमान्ने भने फेरि विभाजन पनि गर्दैन पनि भन्ने यो कस्तो खालको खेल हो
1: यस्तो छ तपाईँलाई यो मान्ने भन्ने कुरो चाहिँ नेपाली काङ्ग्रेसको इतिहास त मलाई पनि थाहा छ नेपाली काङ्ग्रेसको इतिहासमा तपाईँलाई चाहिँ यो कुरा अनुशासन होइन अगाडि भट्टाभट्टी ढङ्गले मान्छेहरूलाई अधिकारीहरूलाई निष्कासन गर्ने कामहरू गरेका छन् अब यस्तो कुराहरू नेपाली काङ्ग्रेस इतिहासमा कहिले पनि भएको थिएन नेपाली काङ्ग्रेस भनेको सबै सहभागी नै चल्ने सरकारले चल्ने पार्टी हो
0: भारत भनौँ सबैलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति स्वदेश फर्किनु भयो नेपाल भारतको सम्बन्धमा चाहिँ राम्रै सहकार्यदेखि लिएर राम्रै सम्बन्ध पुरान सम्बन्ध सुमधुर सम्बन्ध कायम भएको छ परराष्ट्र मन्त्री हिजो मात्रै जानु भएको छ भारत नेपालको सम्बन्ध उचाइमा भयो होइन
1: हामी नेपालले पाएको सम्मान सम्मान मान्नुपर्छ र नेपाललाई दिएको महत्त्व मान्नुपर्छ र साधारण दलको चाहिँ के छ भने सभापति भविष्यले उहाँलाई प्रयोग गरेको सबभन्दा कि चढ्दाखेरि त्यसलाई
0: द्विदेशी विश्व सम्बन्ध सीमा विवादका विषयहरू त्यसै गरी कनेक्टिभिटीका विषयहरू व्यापारका विषयहरूमा हिजोका तुलनामा चाहिँ द्विदेश बीचको सम्बन्धलाई अलिकति प्रगाढ भएको हो यो नेपालप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आएको हो भारतको
1: परिवर्तनै आएको अहिले नै घोषणा गरेन चाहिँ गाह्रो छ हेर्नुहोस् तर कुरा चाहिँ के हो भनेदेखि अब यसले सकारात्मक परिणामतर्फ उन्मुख गराएको चाहिँ सकारात्मकतातर्फ उन्मुख गराएको सम्बन्धी छ परिणाम भनेको चाहिँ अब यो के भनेदेखि उहाँको भ्रमण भनेको सरकारी भ्रमण होइन उहाँको भ्रमण भनेको चाहिँ पार्टीगत भ्रमण हो सत्तारूढ दलको पार्टीको भ्रमण हो अब सरकारले त्यसलाई कसरी इनिसिएसन दिन्छ त्यसलाई त कानुनमा लैजाने काम त सरकार तर्फबाट हुनु पर्यो नि त
0: होइन आउनुहोस् अहिले पछिल्लो समय चाहिँ सीमाको विवादको विषय पनि त्यो ढंगले उठेको थियो संसदमा पार्लियामेन्टमा नै प्रधानमन्त्रीले अब सीमाको विषयमा जुन बोल्नुभयो नेपालले समेत अतिक्रमण गरेको वा चाहिँ नेपालले समेत सीमा मिचेको भन्ने शब्द प्रयोग गर्नुभयो यो कुराले नेपाल पनि अतिक्रमणकारी देश हो भन्ने खालको भाषा सिर्जना गर्यो भन्ने एकापट्टि छ होइन उहाँले कूटनीतिक हिसाबले अब नेपाललाई चाहिँ अन्तर्राष्ट्रिय मञ्चमा अब सीमाको विषय जोड तर्का साथ उठाउनका निम्ति उहाँले यो कुरा बाहिर ल्याउनुभयो भन्ने विषय पनि सँगसँगै उठाएको छ तपाईँहरू के भन्नुहुन्छ तपाईँ के छ नारायण यसो
1: प्रधानमन्त्री जहाँ पनि मैले क्रम भन्दा चाहिँ मैले चुनाव हुने गर्थ्यो मैले प्र्याक्टिस भनेको लिखित रूपमा तिन महिना अहिले प्रश्न सोध्नु पर्थ्यो त्यहाँ चाहिँ के छ भन्दाखेरि लिखित रूपमा प्रधानमन्त्री जहाँ पनि प्र्याक्टिस थियो उहाँलाई अचानक चाहिँ के छ भन्दाखेरि आएर कसैलाई थाहै नदिइकन आएर हात उठाएर सभामा आएर जहाँ पनि कोसिस गर्नुभयो अब त्यही भन्दाखेरि अहिले त उहाँ चिप्लिनु हो त्यो कुरामा किनभने नेपालले भारतको भूमि मिचेको छ भन्ने कुरा आएसम्म कतिवटा पनि कुरा आएको छैन स्वयं भारतीय पक्षले पनि त्यो कुराको दाबी नगरेको कुरा नेपालको प्रधानमन्त्रीले बोल्नु राम्रो कुरा थिएन भने बोल्नु मलाई लाग्छ चाहिँ के छ भन्दाखेरि पूर्ण क्रममा चिप्लिनु हो
0: श्रोता हामी नेपाली बसमा छोटो विश्राम छौ विश्रामपछि पुनः उपस्थित हुनेछौ।

बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका वकिलता सेवाहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आसार मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आसार मसान्तभित्र वकिलता सेवा ब्याज

나눕니다. 성령의 생명을 얻게 되고 바로 마음대로 되죠. 바로 마음대로 되죠. 나는 되지 라이브 많이

0: धेरैले मन पराउँछ नेपाली बस है देशभरि
1: एकदम जनताले सुन्छ नेपाली बस आज म गुल्मी जाँदैछु र गुल्मीका जनताहरूसँग पनि मेरो आज व्यापक रूपमा अन्तर्क्रिया छ र गुल्मीमा पनि आज हामी व्यापक रूपमा कुराकानी गर्दैछौ एउटा हामीले एउटा देशको अहिले समग्र विकास समितिको बारेमा सुशासनको बारेमा भ्रष्टाचार अन्तको बारेमा एउटा खबरदारी चाहिँ सुरु गरेका छौँ विभिन्न जिल्लामा गइरहँदाखेरि नेपाली बसको बारेमा सिम वनको बारेमा अमृता अधिकारी जीवन भण्डारीको बारेमा पनि
0: भारत भ्रमण एउटा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति फर्किनु भएको छ परराष्ट्र मन्त्री हिजो मात्रै भारत भ्रमण जानुभयो तपाईँले नजिकबाट हेर्नु भएको छ भारत र नेपालको सम्बन्धमा कोठाढुङ्गा साबित भयो होइन अहिले पछिल्लो समय
1: अब मैले नेपाल भारत सम्बन्धको बारेमा करिब 25 वर्षदेखि कलम चलाएको बोलेको लेखेको मान्छे म नेपाल भारत सम्बन्ध प्रगाढ सुमधुर हुनुपर्छ र आर्थिक चाहिँ योजनामा फोकस गर्नुपर्छ र आर्थिक कुटनीतिमा जानुपर्छ भनेर मैले सुईदेखि नै बोलेको मान्छे आज राष्ट्रिय जनता पार्टीको सभापति रघुराम खानेले पनि 5 दिने भारत भ्रमण सकेर स्वदेश फर्काएर उहाँले पनि आर्थिक कुटनीतिमै बढी जोड दिनुभएको छ नेपाल भारत सीमा विवादलाई यसलाई उच्चार गरेर यसलाई चाहिँ अलग खडा गरेर मुख्य यो सीमा विवाद सम्मान हुँदैन भनेर भने अब कुटनीति माध्यमबाट मात्रै नेपाल भारत सम्बन्धको सीमा विवाद चाहिँ अन्त्य गर्न सकिन्छ भन्ने जुन किसिमको उहाँको दृष्टिकोण आएको छ मैले त 10 वर्ष अघिदेखि नै कार्मिक रूपमा बोलेको मान्छे हुँ नेपाल भारत सम्बन्धमा अब धेरै किसिमको हामीले वैवाहिक रूपमा चाहिँ अगाडि बढ्नुपर्छ आर्थिक सामाजिक राजनीतिक विषयवस्तुमा हामीले चाहिँ बढी फोकस गरिरहँदाखेरि कुटनीति माध्यमबाट मात्रै सीमा विवादको सन्धान हुनुपर्छ र कुटनीति माध्यमबाट दुवै राष्ट्रका प्रतिनिधिहरू एउटा टेबलमा बसेर सीमा विवादको चाहिँ अन्त्य गर्नुपर्छ भनेर मैले बारम्बार भनेको थिएँ रमजान खानेले पनि नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सम्बन्ध होस् बीजेपीका अगाडि सम्बन्ध होस् अथवा हुनुहुन्छ भने गृहमन्त्री अमित शाह र परराष्ट्र मन्त्री एस जयशंकरसँग पनि कुराकानी गर्दाखेरि सीमा विवादको बारेमा हामी त्यहाँ कुरा गर्न चाहनु भएन किन भन्दाखेरि नेपाल भारत सम्बन्धमा सीमा विवाद जति उचाल्यो त्यति नै आर्थिक एजेण्डा पछि पर्छ यो देशको समग्र विकासमा आर्थिक एजेण्डा नै मुख्य एजेण्डा हुनुपर्छ आर्थिक रूपमा नेपाललाई सबल सक्षम बनाउनको लागि भारतको सहयोग समर्थन हुनुपर्छ ठुलो परियोजना चाहिँ नेपालमा ल्याउनुपर्छ केन्द्रजी र आफूले लगानी अभिवृद्धि गर्नुपर्छ लगानीको वातावरण बनाउनुपर्छ भन्ने पछिमा जसरी मैले आएको थिएँ सुरुदेखि नै त्यसलाई आज राष्ट्रिय पार्टीले पनि सत्तामा भएको पार्टीले पनि सरकारको नेतृत्व गरेको पार्टीले पनि स्पष्ट रूपमा बताउनलाई
0: तपाईँले त राम्रो स्वागत गर्यो नि त आफ्नो मुख्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई हेर्नुहोस् त कति राम्रो सम्मान होइन सिङ्गो देश नेपालको ठाडो पार्ने जुन सम्मान पाउनुभयो नि त रामचन्दीले होइन
1: होइन भारतीय जनता पार्टीले पछिल्लो समय पार्टी सम्बन्धमा बढी जोड दिएको छ किन भन्दाखेरि भारतीय जनता पार्टी भारतको सबैभन्दा ठूलो शक्तिशाली संगठन भएको पार्टी हो तर उनीहरूको रणनीति के छ भन्दाखेरि अब नेपाल नीतिलाई हामीले पहिलो प्राथमिकता राखेर काम गर्नुपर्छ पार्टी पार्टी सम्बन्ध पनि विस्तार सुमधुर बनाउनुपर्छ र पार्टीसँग पनि सरकारी गरेर जानुपर्छ भन्ने भारतीय जनता पार्टीको बटम लाइन हो त्यसैले भारतीय जनता पार्टीको अध्यक्ष पनि बिहारको हुनुहुन्छ उहाँले नेपालसँग राम्रो सम्बन्ध राखेर जान चाहनु भएको छ र आज राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रघुराम खानेलाई उहाँले बोलाएर भव्य स्वागत गरेर पठाउनुभयो भने भोलि अरू पार्टीका नेताहरूले पनि बोलाएर पार्टी पार्टी सम्बन्धलाई विस्तार गर्ने रणनीति अनुसार त्यहाँ जो पनि जान सक्छ त्यसैले म अलिक के भन्छु भन्दाखेरि रघुराम खानेलाई भारतले जसरी स्वागत गर्यो यो राम्रो पक्ष हो किनभने पाहुनालाई बोलाइसकेपछि सम्मान गर्न सक्नुपर्छ सिक्नुपर्छ कि अति विवाह भयो भनेर हामी भन्छौँ मुख्यमन्त्री किन हाम्रो देशमा के छ भन्दाखेरि नीति आकर्षण गर्ने प्रचलन एकदम कम दिँदा आएको छ र भारतले के सोच्यो भन्दाखेरि रमलाई भव्य रूपमा साथ गर्ने उहाँको कुरा पनि सुन्नु विपक्षी वार्ताहरूमा पनि अगाडि बढाउने र जुन किसिमको भारतीय प्रणाली नरेन्द्र मोदीसँग भेट्दाखेरि पनि कुराकानीहरू राम्रोसँग भारतीयहरूले सुन्न पाएको छ किन भन्दाखेरि अहिलेको अवस्थामा सुस्कमा पनि पुग्यो तपाईँलाई थाहा छ म कार्यक्रम पनि जाँदैछु सुस्कमा पनि त्यहाँ समस्याहरू मैले देखेको छु र भारतले पक्ष रूपमा सीमा विवादको कुरा गर्दाखेरि भारतले विदेश मन्त्रालयको प्रवक्ताले भन्नुभएको छ 98% चाहिँ सीमा विवाद सन्धान भयो गण्डक र सुस्कामा केही समस्या छ त्यसको सन्धान गर्न भारतको माध्यमबाट भारत तयार भन्ने स्पष्ट रूपमा मत दिनु भएको छ भारतीय पक्षले आफ्नो अडान कष्ट रूपमा अगाडि सारेको छ र आज नेपालको परराष्ट्र मन्त्री पनि भारतमा हुनुहुन्छ सुशील खनाल पनि त्यसैले गर्दाखेरि द्विपक्षीय भेटवार्ता कुराकानीले अहिलेको अवस्थामा नेपाल भारत सम्बन्धलाई अगाडि बढाउन र असहमतिका केही बुदाहरूलाई सहमतिमा ल्याउन वार्ताको टेमा बसेर समन्वय सम्मान गर्न पनि एउटा महत्वपूर्ण चाहिँ भावनाहरू हुनुपर्छ मैले बहुदेखि भनेको थिएँ भागहरूमा जाँदाखेरि राम्रो हुन्छ नगरी सुकेपछि परराष्ट्र मन्त्री पनि बिचमा पठाउनु भएन भारतीय विदेश सचिव नेपाल आउने भनेर नीति तय हुँदाखेरि पनि उहाँले भेट्न चाहनु भएन त्यसपछि भारतीय पक्षले के सोच्यो भन्दाखेरि सत्ताको नेतृत्व गरेको पार्टी सभापतिलाई बोलाएर अहिलेको अङ्गलता छिर्नुपर्छ सम्हालेर हुनुपर्छ भनेर भारतीय प्रधानमन्त्रीले रमलाङसँग भेटिसकेपछि लेखेको स्टाटस तपाईँलाई थाहा छ नि त अहिले त पटकको भन्नुभएको छ अब हामी सहकार्य गर्न तयार छौँ समृद्धिको लागि विकासको लागि र हाम्रो दृष्टिकोण पाँचको दृष्टिकोण भनेको नेपाल हाम्रो पहिलो पाकरमा पर्छ छिमेकी फर्स्ट भने जस्तो गरी त्यसरी जानुपर्छ भनेर त स्पष्ट रूपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विचारहरू त बाहिर आयो नि त केन्द्रमा
0: होइन ऋषि धौलाजी अहिलेको अवस्थामा जुन ढंगले भारतले न्यानो स्वागत गर्यो तर भारतमा गएर सीमाका विषयमा जुन तरिकाले जुन उच्च स्तरमा छलफल हुन सक्नुपर्ने थियो ती मुद्दाहरू उठाउन सक्नुपर्ने थियो त्यो उठेन भन्ने कुरा एकातर्फ आयो तर भारत भ्रमण जानु पूर्व सभापति भारत भ्रमण जानु पूर्व संसदको रोस्टममा आएर प्रधानमन्त्री बालेन्द्र शाहले जुन हिसाबले नेपालले पनि भारतका कैयौं ठाउँमा सीमा मिसेको छ भन्ने खालको अभिव्यक्ति दिनुभयो यद्यपि उहाँले चाहिँ त्यो अपरिपक्व अभिव्यक्ति दिनुभयो भनेर आएको छ तर कतिपयले कसरी बुझेका छन् भने आफू भारत भ्रमण नगइसके पछाडि सभापतिलाई निमन्त्रणा आइराख्दाखेरि एउटा अर्को जाल फाल्न खोज्नु भएको थियो प्रधानमन्त्रीले पासो फाल्न खोज्नु भएको थियो त्यो पासोमा आफै पर्नुभयो भन्ने खालका टिप्पणी हुँदैछन् तपाईँले कसरी बुझ्नु भएको छ यो विषयलाई
1: नेपाल भारत सम्बन्धको बारेमा म धेरै नकारात्मक कुरा गर्न चाहन्न नेपाल भारत सम्बन्धलाई प्रगाढ बनाउनुपर्छ सुनदुर बनाउनुपर्छ भनेर मैले खबर पाएको मान्छे मैले धेरैपल्ट बोलेको भारतीय नेपाल अन्तर्वार्ता लिएको भारतका अहिलेको रक्षामन्त्री राजनाथ सिंहसँग मैले धेरैपल्ट अन्तर्वार्ता लिएको छु र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि मैले दुईपल्ट भेटेको छु नेपाल भारत सम्बन्धको कुरा गर्दाखेरि धेरै पक्षमा मैले त्यहाँ वार्ता गरेको छु कुराकानी गरेको छु र राहुल गान्धीलाई भेट्ने मान्छे पनि मैले राहुल गान्धीसँग पनि मैले कुराकानी गरेको छु नेपाल भारतसम्मको बारेमा मैले धेरै भारतीय नेताहरूसँग अन्तर्क्रिया गरेको र भारतीय नेताहरूसँग छलफल गरेको नेता राख्नुमा राम्रो बनाउनुपर्छ भनेर भारतीय नेता र नेपालका नेताहरूलाई एकै ठाउँमा राखेर पनि मैले बहस गरेको छु र नयाँ दिल्लीमा भारतीय नेताहरूसँग पनि मैले बहस गरेको छु नि त त्यसैले गर्दाखेरि रविराम छानेले भारतमा गएर भारतीय नेताहरूसँग भेट्दाखेरि समान रूपमा उहाँले अगाडि सारेको एजेन्डा भनेको अब आर्थिक एजेन्डा हो मैले त लक्सरबाट काठमाडौँसम्म रेलमार्ग छिटोभन्दा छिटो बनाउनुपर्छ भनेर नयाँ दिल्लीमा 4 वर्ष अगाडि बोलेको मान्छे म किन भन्दाखेरि पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट र गौतम बुद्ध अन्तर्राष्ट्रिय एयरपोर्टमा जहाजहरू हुनुपर्छ हर जहाज हुनुपर्छ नेपाल भारत सम्बन्ध अगाडि बढाउनको लागि अब भारतीय जहाजहरू गौतम बुद्ध अन्तर्राष्ट्रिय एयरपोर्टमा अवतरण हुनुपर्छ भनेर मैले बहस गरेको मान्छे किन नेपालको पर्यटन क्षेत्रलाई विशेष रूपमा हामी ध्यान दिनुपर्छ पर्यटन क्षेत्रको विकास र विस्तारमा भारतसँग सहकारी गर्नुपर्छ धर्म संस्कृति बारेमा हामीले भारतसँग सहकारी गर्नुपर्छ किन भन्दाखेरि तपाईँलाई थाहा छ धार्मिक पर्यटन आजको नेपालको विकासको मुख्य एजेन्डा हुन सक्छ भारतबाट हामीले 50 लाख पर्यटकहरू नेपाल ल्याउने बाटो बनाउनुपर्छ हामीले किनभने मुक्ति मार्गको कुरा गर्दाखेरि जानेकी भाइको कुरा गर्दाखेरि तपाईँलाई थाहा छ गौतम बुद्ध जन्मेको ठाउँको लुम्बिनीको कुरा गर्दाखेरि पश्चिम भारतको कुरा गर्दाखेरि धेरै मान्छेहरू भारतीय पर्यटकहरू नेपाल आउन चाहन्छ नेपाल अत्यन्त सुन्दर राम्रो देश हो अहिले म टाउमा छु पनि त्यही राम्रो ठाउँ छ. किन भन्दाखेरि यहाँ चाहिँ धेरै पर्यटकहरू आउन सक्छन्, तर हामीले हाम्रो देशलाई जसरी बान्ने गर्नुपर्छ, जसरी अगाडि बढाउनु पर्छ, पर्यटन क्षेत्रको विकास र सबै दिन हामी सकेनौँ. त्यसैले गर्दाखेरि अब हामीले कुटनीतिक माध्यमबाट भारतसँग पर्यटक केमा बसेर
0: नेपालले पनि भारतका सीमाहरू मिसेको, भारतका जमिनहरू मिसेको होइन, यस्तो खालको अतिक्रमणकारी हो र नेपाल पनि होइन. यो विषयमा त निकै चर्चा छ नि त अहिले, तपाईँ बोल्नु भएन.
1: होइन, अब नेपालको प्रधानमन्त्रीले संसदमा बोल्नुभयो, के भन्नुभयो भन्ने कुरा सबैलाई थाहा छ. अन्तर्राष्ट्रिय क्षेत्रमा समाचार बनिसकेको छ, भारतीय मिडियाले व्यापक रूपमा समाचार सम्प्रेषण गरिसकेका छन्. अब नेपालको प्रधानमन्त्रीले बोलेको कुरामा सुन्दैमा सुस्त नै पनि वास्तव के रहेछ, साँच्चै के नेपालले के भन्दाखेरि मैले त्यहाँ त्यो देखिनँ, सुस्ताको मैले त्यो देखिनँ. किन सुस्ताका नेपालीहरू के भन्छन् भन्दाखेरि हामीलाई नागरिकता देऊ, हामीलाई लाल पूजा देऊ, हामी नेपाल भारत सम्बन्ध राम्रो भएको हेर्न चाहन्छौँ भने सुस्तावासीको भनाइ छ. उनीहरू लाल पूजा पनि पाएको छैनन्, नागरिकता पनि पाएको छैनन्, उनीहरू ठुलो समस्यामा छन् सेन्जी. म त सुस्तामा पुगेर त्यहाँको जनताको पीडा बुझेर आएको मान्छे हो. त्यसैले गर्दाखेरि प्रधानमन्त्रीले जुन शब्द बोल्नु हो बोलेको कुरामा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि पुष्टिफाइ गर्न सकेको छैन, स्वीकार गर्न पनि सकेको छैन, अस्वीकार गर्न पनि सकेको छैन. किन भन्दाखेरि हिजो पनि राष्ट्रिय दरबारको सभापति रामसँगले भन्नुभयो, परराष्ट्र मन्त्रालय जारी गरेको वक्तव्य आधिकारिक होइन भन्नुभयो. तर आज राष्ट्रिय स्वतन्त्र पार्टी देशको सबैलाई शक्तिशाली पार्टी, सबैभन्दा ठुलो पार्टी, र सुसभापतिले अचम्म सीमा विवादको समाधान भारतसँग अहिले कुटनीतिक माध्यम बाहेक अर्को विकल्प छैन भनेर भन्नुभयो क्या. तर रविजीले पत्रकार हुँदाखेरि भनेको कुरा त तपाईँलाई थाहा छ, मलाई पनि थाहा छ, म त्यति पनि मान्न चाहन्न. तर आज उहाँ परिपक्क राजनीतिको रूपमा आउनु भएको छ नेपाल भारत सम्बन्धमा. किन भन्दाखेरि सीमा विवादलाई उचाल्नु हुँदैन, सीमा विवादलाई समस्याको समाधान गर्ने हो भने पार्टीको टेवा बसेर गर्नुपर्छ भन्ने जुन बटन लगायो नि त्यो राम्रो बस्थ्यो. उहाँले भारतमा के के बोल्नु छोडिदिनुहोस्, उहाँले भारतमा छ नि भारतीय प्रधानमन्त्री सीमा विवाद गरेर बोल्नु भएन, त्यो कुरा पनि मलाई थाहा छ स्पष्ट रूपमा. किन भन्दाखेरि उहाँले सीमा विवादको समाधान वार्ताबाट एउटा टिम बनाएर
0: सीमाको समाधान हुँदैन, ढोङ बजाएर हुँदैन भनेर उहाँले स्पष्ट रूपमा भन्नुभएको छ. यसको कुटनीतिको
1: समस्याको समाधान हुँदैन, किन भन्दाखेरि समस्याको समाधान भनेको वार्ता हो, वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न सक्यो भने नेपाल भारत सम्बन्धमा सीमा विवाद अलग दीर्घकालीन सम्मान गर्नुपर्छ. जसरी भारत र बङ्गलादेशको बीचमा एउटा सहमति भएर सीमा विवादको अन्त्य भयो, म त भन्छु नेपाल सरकारलाई, भारतीय सरकारलाई, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई, नेपालको प्रधानमन्त्री बालन शर्मा भन्न चाहन्छु, सीमा विवादको अन्त्य गरौँ. अब दीर्घकालमा पर्छौँ सीमा विवाद अन्त्य भएको घोषणा गरौँ. 98% समस्याको समाधान भइसक्यो, खतम बुझ्नु संस्थाले पनि भनिसक्नु भएको छ त, भारतले पनि भनिसकेको छ. 2% कहाँ बाँकी छ त्यहाँ बसौँ र वार्ताको टेबल एजेन्डा राखौँ र समस्याको समाधान दीर्घकालीन रूपमा अगाडि बढेर सम्मान गर्न.
0: अब नेपालमा चाहिँ यसै पाला समृद्धि, यसै पाला सुशासन, अब यो सरकारले जनताका हरेक पीड़ाहरू बुझेर जनताका घाउमा मलम लाउने काम गर्न सक्छ कि सक्दैन, तपाईँले कस्तो देख्नु भएको छ? मोर्निङ सो अफ द डे भन्छ सरकार सही बाटोमा छ, सही ट्र्याकमा छ सरकार आज.
1: अब अहिले म सरकारको आलोचना गर्ने पक्षमा छैन, मैले भनेको छु सबै दिन सरकारलाई काम गर्न दिउँ. सुशासनको कुरा हो अहिले मुख्य एजेन्डा, जनता सुशासन खोजिरहेछन्। मैले गाउँघरमा जाँदाखेरि कुरा काट्दाखेरि पुलिसहरूको कुरा पनि डरलाग्दो छ, पुलिसहरूले भनेका छन् हामीलाई न्याय चाहियो, हामीलाई बस्न चाहियो, सुकुम्बर समस्याको कुरा गर्दाखेरि सुकुम्बर समस्या सम्मान गर्न पनि दीर्घकालीन मासिक बनाउन चाहिन्छ, अचोको भनौँ सुकुम्बर समस्या सम्मान गर्न सकिँदैन. केन्द्रमन्त्री नेपाली देश लाखौं लाख जनताले सुन्छन्, देशभरिका जनताले चाहिँ सुकुम्बर समस्या सम्मान गर्न बाइडेन साको रणनीति चाहियो, अव्यवस्थित व्यवस्थित बनाउनु पर्यो.
0: अवस्थाहरू दयनीय अवस्था
1: अर्णमोको घर बनाइदिनु पर्यो गाँस बाँसको बाँसको व्यवस्था सरकारले
0: गर्नुपर्छ
1: सुकुम्बाले साथ दिन्छ र सुकुम्बा समस्या विवेकानन्दको समाधान गर्नुपर्छ भनेर म देशभरि जाँदैछु देशभरि
0: जानुहुन्न अहिले रौतहट जानु छोड्नु भयो तपाईँ यहाँ आइरहेको छ कमेन्ट
1: सम्मान गर्नुपर्छ म मैले पाउँदो छु अब केही समयपछि म गुमी पुग्दैछु
0: तर
1: ऋषि अहिले देशवादी बेलामा छ
0: भन्दैछन् कि ऋषिजी तपाईँ कहिले जानुहुन्छ रौतहटमा रौतहटको जनताले बुझ्नु
1: हरेक बिरुवा जान्छु म जनतालाई छ नि साथ दिन्छु म स्वास्थ्य र शिक्षा निशुल्क हुनुपर्छ भन्ने मान्छ अर्थमन्त्री सुविधा दिएर भन्न चाहन्छु अब बिजुलीमा घाट लगाएर समस्याको सम्मान हुँदैन नेपाली जनतालाई सकिन्छ भने दलितलाई निमुखलाई असहाय गरिब जनतालाई निशुल्क बत्ती लगाएर दिनुपर्छ घाट लगाउने होइन स्वास्थ्य र शिक्षामा ब्याज लगाउने होइन ट्याक्स लगाउने होइन स्वास्थ्य र शिक्षा निशुल्क गर्नुपर्छ भन्ने मेरो अभियान हो तीव्र गतिमा हुनुपर्छ सम्पन्नमा रहनुपर्छ स्वदेशमै रोजगारी दिनुपर्छ खेलजी
0: सरकारले जनतालाई चाहिँ मारमा पार्ने काम भयो कालो बजारी छ बजारहरूको पनि आज छैन होइन बेजिङमा चाहिँ एक अर्ब करिब करिब कारोबार गर्ने व्यक्तिले चाहिँ अब पाँच पर्सेन्ट मात्र तिर्दाखेरि पाँच करोड तिर्नु पर्दछ होइन यहाँ त निकै ठुलो गाह्रो छ नि त अहिले व्यापारीहरूलाई सामानको मूल्य बढ्दैछ अब उत्पादनको मूल्य बढ्दैछ सक्छन् त जनताहरू गरिब जनताहरू बाँच्न सक्छन् यो देशमा अब
1: होइन व्यापारीहरू पनि समस्या छन् सुरुमै सरकारले धरपकड गर्यो व्यापारीहरूलाई व्यापारीमाथि सरकारले तर्साउन खोज्यो त्यो गलत हो गलत गर्नेलाई पनि कारवाही गर्नुपर्छ तर त्यसको प्रक्रिया हुन्छ विधि हुन्छ म सरकारलाई के भन्न चाहन्छु भन्दाखेरि बालन खालाई अहिलेको अवस्थामा आर्थिक क्रान्ति गर्ने हो देशमा उद्योग धन्दा छ नि सुचारू गर्ने हो बन्द भएका उद्योगहरू खोल्नुपर्छ सरकारले खोइ पहल गरेको किनभने हाम्रो देशमा अब उद्योगपति व्यापारीले निरन्तर काम गर्नु पाउनु पर्यो उनीहरूलाई एकदमै समस्या हुनु भएन सरकारले त सहजीकरण गर्ने उद्योगपति व्यापारलाई साथ दिनु हो अन्त गाउँ गाउँमा छ नि किसानहरूलाई मल दिनु पर्यो मल पास होइन बिउ दिनु पर्यो बिउ हामीले त्यो उत्पादन गर्नु पर्यो मल कारखाना हामीले खोल्नु पर्यो रविजीले भन्नुभयो नि त मैले पहिले पनि नेपालमा मल कारखाना चाहिन्छ भन्ने मान्छे म हुँ देशको समग्र विकासमा त्यसैले गर्दाखेरि अब किसानहरूको लागि सिँचाइ गरिदिनु पर्यो किसानहरूलाई हामीले सक्षम बनाउनु पर्यो आज पालपाका कतिपय गाउँका छन् खेतबारीहरू बाँदैछन् किनभने युवाहरू विदेशमा छन् हामीले ती बाँझो खेतबारीलाई जोत्नु पर्यो उत्पादनमुखी हुनको लागि हामीले दबाब दिनु पर्यो सबैलाई पनि उत्पादनमा लाग्नको लागि आग्रह गर्नु पर्यो किनभने उत्पादन गर्नु पर्यो उत्पादन हामीले गर्न सकेका छैनौँ खाद्यान्नमा हामीले आत्मनिर्भर हुनु पर्यो कृषि क्रान्तिको जग अगाडि बढाउनु पर्यो किसानहरूलाई सहुलियतमा ऋणहरू दिनु पर्यो हामीले धेरै काम गर्न सक्छौँ सिन्दी
0: तपाईँलाई चाहिँ यहाँको अभियान यो स्वतन्त्र नागरिकहरूको अभियान सफल रहोस् देश दौडामा तपाईँहरू हुनुहुन्छ जनताका पीडामा हिजो पत्रकारिताका माध्यमबाट र आज समाज सेवाका माध्यमबाट तपाईँ अगाडि बढिरहनु भएको छ तपाईँलाई धेरै धेरै शुभकामना नमस्कार समयका लागि श्रोता नेपाली भाषामा छोटो विश्राम छ विश्रामपछि पुनः उपस्थित हुनेछ

0: ब्याङ्कमा खाता छ कि छैन त?
1: बेतमा पूर्व गृहमन्त्री सुदन गुरूङमाथि लागेको आरोपबारे छानबिन गर्न गठित समितिका संयोजक अध्यक्ष पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारी हुनुहुन्छ। श्रीमान नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। आवाज सुनिरहनु भएको छ? अहिले ठिक छ आवाज? मेरो अडियो
2: अहिले राम्रो आवाज सुनिएको छैन।
1: अहिले कस्तो छ आवाज? सुन्दै हुनुहुन्छ?
2: खै त मैले मसिनो चाहिन्छ, छैन।
1: अहिले प्रश्न आएको छ, सुन्दै हुनुहुन्छ?
2: अलिकति
1: अलिकति आयो।
2: हजुर,
1: के छ, सन्चै हुनुहुन्छ, आराम हुनुहुन्छ?
2: सबै कस्तो छ? राम्रो छ।
1: मरिवार्कमा हुनुहुन्थ्यो अहिले होइन?
2: अहिले मरिवार वर्षमा आएको यहाँ।
1: स्वास्थ्य कस्तो छ तपाईँको? ठिक छ अहिले? स्वास्थ्य ठिक छ? स्वास्थ्य
2: ठिक, मेरो नियमित आफ्नो एक्सर्साइज हुन्छ, मरिवार्क हुन्छ,
1: पूजा पाठ पनि गर्नुहुन्छ तपाईँ बिहान बिहान होइन? पूजा पाठ धर्म कर्ममा पनि हुनुहुन्छ होइन श्रीमान?
2: हजुर,
1: सुन्दै हुनुहुन्छ नि मलाई राम्रोसँग? सुन्दै हुनुहुन्छ नि? सुन्दै हुनुहुन्छ नि? अहिले अब लामो समय तपाईँले चाहिँ पूर्व गृहमन्त्री सुदन गुरूङमाथि लागेको आरोपबारे छानबिन गर्ने एउटा जिम्मा पाउनुभयो होइन? तपाईँलाई सरकारले 15 दिन दिएको थियो होइन सुरुमा?
2: हजुर,
1: 15 दिनमा नभ्याएर 5 दिन थप गरेर 20 दिनमा चाहिँ प्रतिवेदन तयार पार्नु भएको छ र प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइसक्नुभयो। कस्तो खाले प्रतिवेदन बुझाउनुभयो प्रधानमन्त्रीलाई, जनतालाई भन्नुहोस् आज?
2: हामीलाई 15 दिनको म्याद दिएको थियो, 82/28 को निर्णय अनुसार हामीलाई चाहिँ यो पूर्व गृहमन्त्री तथा हालका प्रतिनिधिसभाका मान्य सदस्य श्री सुदन गुरूङ गृहमन्त्री हुँदा र पश्चात उठेका विभिन्न सरकारका सवालमा सत्य सत्य बुझेर रायसाहित्यको प्रतिवेदन दिने भनेर हामीलाई एउटा म्यान्डेट दिएको थियो। यो चाहिँ नेपाल सरकार तथा कार्य सम्पादन नियम 2064 को अधीनमा रहेर यो समिति गठन भएको थियो। र त्यो जस्तो दिएको समय 15 दिन थियो, त्यो समय बीचमा 4 दिन लगातार बिदा र अर्को 2 दिन बिदा गर्दाखेरि हामीले केही थप प्रमाण बुझ्ने समय अलिकति हामीलाई विभिन्न कार्यालयहरूबाट विभिन्न निकायहरूबाट आउन अलिकति टाइम लागेको कारणले हामीले थप 5 दिनहरू समय लिएका थियौँ। त्यो थप 5 दिनको समय बाँकी नै थियो, तर हामीले हाम्रो हिजो हाम्रो प्रतिवेदन बुझाइसकेका छौँ।
1: कसरी तपाईँहरूले छानबिन गर्नुभयो, प्रतिवेदनमा सत्य तथ्य, दुधको दुध, पानीको पानी आउन सक्छ कि सक्दैन, समिति छ नि त अहिले?
2: समितिको संरचना कस्तो थियो पहिले संरचनाबाट जाउँ। पहिले हाम्रो 3 जना हामी समितिका सदस्यहरू थियौँ, महाध्यक्ष थिएँ, 1 जना लेखा राजस्वको विज्ञ हुनुहुन्थ्यो शोभा कान्त पौडेलजी, जो अहिले महालेखा नियन्त्रक पनि हुनुहुन्छ। अर्को अनुसन्धान र विजय पाठमा अलिकति आफूलाई अनुभव राम्रो सँगाली सक्नुभएका साथी हुनुहुन्थ्यो अच्युत मणि न्यौपाने, 3 जनाको हाम्रो एउटा संयुक्त टोली थियो। यो संयुक्त टोलीले तथ्याङ्कहरू हेर्यो, सूचनाहरू प्राप्त गर्यो, धेरै जानकारी लियो र हामीले यो सबै कुराहरूलाई दुईटा स्रोतमा हामीले विभाजन गर्यौँ। पहिलो प्राथमिक स्रोतका रूपमा सूक्ष्म रूपमा हामीले अध्ययन गर्यौं, त्यसको सम्बद्ध व्यक्तिलाई बयान गराएका छौं, कागज गराएका छौं, सत्तागत छलफल गरेका छौं, सोधपुछ गरेका
1: छौँ
2: भन्ने कुरालाई पहिलो प्राथमिक स्रोतहरू, कम्पनीका सेयरका कुरा, लगतका कुरा लगायत थुप्रै अभिलेखहरू हामीले चाहिँ संकलन गर्यौं सम्बद्ध कागजहरू। त्यस्तै विभिन्न बैंकहरू तथा वित्तीय संस्थाबाट बैंक स्टेटमेन्ट, स्टक होल्डर ब्रोकरहरूसँग कारोबारको अभिलेख माग गरेर हामीले छानबिन र अध्ययन गर्यौं। त्यो गर्दै जाँदा सम्बन्धित व्यक्तिसँग हरेक उठेका प्रश्नहरूको प्रश्नोत्तर विधिबाट सोधपुछ पनि गर्यौं र जो हाम्रो समितिमा उपस्थित हुन सक्नुभएको छैन र उहाँहरूलाई बुझ्नुपर्ने आवश्यक छानेका थियौँ, उहाँहरूलाई इमेलबाट जुन कल गरेर पनि हामीले बुझ्यौं। त्यसरी हामीले प्रमाण संकलन गर्यौं, प्रमाण संकलन गर्दै जाँदा संस्थागत सोधपुछ पनि भएका छन्, आवश्यक कार्यहरू झिकाउने काम पनि भएका छन् अनि यी सबै कुराहरूलाई क्यालकुलेसन गरेर हामीले एउटा रिपोर्ट हामीले दिएका छौँ। अब त्यो रिपोर्टको बारेमा यहाँलाई मैले भन्नुपर्दा रिपोर्ट 43 पेजको छ, त्यसको परीक्षण हामीले 14 राखेका छौँ र अनुसूचित 7 छौँ। त्यो त्यसको जिस्ट चाहिँ हामीले फेरि छुट्टै पनि त्यसैमा हामीले झन्डै 2-3 पानाको एउटा त्यसको जिस्ट मात्रै पनि हामी निकालेर प्रतिवेदनमा राखिदिएका छौँ। मलाई लाग्छ राय त्यसको दोस्रो राय छैन, त्यो राय त्यति अस्पष्ट छैन र हाम्रो बुद्धि र विवेकले भएसम्म निष्पक्ष भएर स्वतन्त्र पूर्वक सञ्चालित कागजातहरूको देशबाट देखिएको कुरालाई हामीले त्यहाँ
1: चाहिँ जस्तो अब जनतालाई के छ हामी अब यो नेपाली बस होइन लाखौं जनताले सुन्छन् होइन देशभरका 400 रेडियोले प्रसारण पनि गर्छन् त्यसै गरी हाम्रो अनलाइन माध्यमहरूमा डिजिटल प्लेटफर्ममा हाम्रो धेरै ठाउँबाट चाहिँ विश्वभर छरिएर रहेका नागरिकहरूले पनि यतिखेर सुनिरहेका छन्। यो कुरा के छ भने सुशासनको कुरा छ होइन देश बनाउने कुरा छ राष्ट्र बनाउने कुरा छ। फागुन भाद्र 23 र 24 जेएनजी विद्रोह त्यसपछि फागुन 21 गतेको चाहिँ निर्वाचन त्यस पछाडि जनताले दिएको म्यान्डेट होइन यी सबै कुराले गर्दाखेरि चाहिँ यो सरकार सुशासनयुक्त सरकार हुनुपर्दछ र कुनै पनि खालका ब्लेमहरू कुनै पनि खालका आरोपहरूबाट मुक्त हुनुपर्दछ यसका प्रतिनिधिहरू भन्ने हरेक
2: जनताले
1: अनुसन्धान छ नि अनुसन्धानको विषयमा चाहिँ आज कुरा उठ्दैछ। लामो समय न्याय क्षेत्रको व्यक्ति हो तपाईँले अहिलेसम्म कहीँ पनि गलत काममा चाहिँ हात हाल्नु भएको छैन तपाईँको बारेमा यस्ता कुराहरू सुनेका छैनन् तर तपाईँले दुधको दुध पानीको पानी जे आउँछ ती प्रमाण सबै तथ्य प्रमाणहरू संकलन गर्न सक्नुभयो त यो छोटो अवधिमा।
2: अब यस्तो छ हामीले प्रधानको मूल्याङ्कन इभिडेन्सियल टेस्टिङको आधारमा रहेका छौँ हेर्नु तथ्य त्यतिकै राखिएको छैन प्रमाण मूल्याङ्कनको आधारमा राखेको छ हरेक विषयको पछाडि पुस्तिका आधार र सम्बन्ध प्रमाणलाई सञ्चालन गरेर राखिएको छ रिपोर्टलाई हामीले वस्तुगत बनाउने म्याक्सिमम प्रयास गरेका छौँ हाम्रो आफ्नो लेखाइ रिपोर्टबाट हामी सन्तोष छौँ तर हामीलाई के लाग्छ भने नि अब यहाँको यहाँहरूले पनि त्यो रिपोर्ट कुनै बेला सायद पढ्नै पाउनुहुन्छ र त्यो पढेर पनि यहाँहरूको सूक्ष्म मूल्याङ्कन हुन्छ त्यो मूल्याङ्कनको अपेक्षामा पनि हामी छौँ हजुर।
1: भनेपछि हरेक क्षेत्रबाट आएका दस्तीहरू प्रमाणहरूलाई तपाईँले एकट्ठा गरेर सही रूपमा चाहिँ विश्लेषण गर्नुभएको छ होइन यो अवधिभर 20 दिनको
2: पछाडि पुस्तिका आधार र सम्बद्ध प्रमाणलाई सञ्चालन गरेर राखिएको छ रिपोर्टलाई हामीले वस्तुगत बनाउने म्याक्सिमम प्रयास गरेका छौँ हाम्रो आफ्नो लेखाइ रिपोर्टबाट हामी सन्तोष छौँ तर हामीलाई

0: कारणहरू छन्, त्यो भन्दा हामी बाहिर जान इच्छा हुँदैन। तर के सम्भव हुन्छ भने हामीले जे जति सूक्ष्म रूपले अध्ययन गर्यौं, त्यो सूक्ष्म रूपले गरे अध्ययन गरेका जति पनि कागजहरू छन्, जति पनि प्रमाणहरू छन्, जति पनि सम्बद्ध व्यक्तिलाई बुझिएका विषयहरू छन्, ती सबै विषयलाई बुझेर हामीले त्यसमा हामीले सन्देश सञ्चालित गरेर त्यो सञ्चालितको मैले इभिडेन्सियल टेस्टिङको आधारमा हामीले काम गरेका छौँ। हजुर,
1: अहिले अब यो धेरै चर्चाको विषय पनि बनेको छ, किनभने अब अहिलेसम्म गृह मन्त्रालय खाली पनि छ होइन।

0: खबरमा विनु शर्माको नमस्कार। राष्ट्रमन्त्री सुशील खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गर्नु भएको छ। नयाँ दिल्ली स्थित नेपाली दूतावासका अनुसार डोभालको कार्यालयमा भएको भेटमा नेपाल भारत द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्ने लगायतका विभिन्न विषयमा छलफल भएको थियो। त्यसअघि परराष्ट्र मन्त्री खनालले शुक्रबार साँझ नयाँ दिल्लीमा इण्डिया फाउण्डेशनद्वारा आयोजित कार्यक्रममा विशिष्ट व्यक्तित्वको भेलालाई सम्बोधन गर्नुभएको थियो। उहाँले नेपालको विदेश नीतिका प्राथमिकताहरूको रूपरेखा प्रस्तुत गर्नका साथै क्षेत्रीय सम्पर्क प्रविधि र पर्यटनमा केन्द्रित भएर अन्तर्क्रिया गरेको दूतावासले जानकारी दिएको छ। उहाँले नेपालको विदेशी नीति रूपान्तरण आर्थिक वृद्धिको लागि नेपाली सरकारको आकांक्षाबाट निर्देशित रहेको कुरालाई जोड़ दिनुभएको थियो। परराष्ट्र मन्त्री खनाल भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरको नेतृत्वमा मिलन टोलामा शुक्रबारदेखि बुधबारसम्मको दिल्लीमा औपचारिक भ्रमणमा रहनु भएको छ। परराष्ट्र मन्त्री खनालले समयपछि डाक्टर जयशंकरसँग पनि औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटमा उहाँहरू बीच द्विपक्षीय व्यापार लगानी सम्पर्क संचार कनेक्टिभिटी ऊर्जा तथा जलस्तरको सम्बन्ध लगायत विषयमा छलफल हुनेछ। परराष्ट्र मन्त्री खनाल भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्कने कार्यक्रम छ। सुनसरी कोशी गाउँपालिका घाटा बाँधमा गइरहेको भएको सुनामी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ। त्रिगात नगरपालिका दुई घर भएका प्रहरी जवान 32 वर्षीय रन्दीप पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो। प्रहरी जवान पौडेलले चलाएको +1 +1 +2 +5 नम्बरको मोटरसाइकल +1 02 03 X05 नम्बरको सिटी सुधारीसँग ठोकिँदा गम्भीर घाइते भएका उहाँको उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ। पहिलो प्रहरी चौकी कोशी बारेसमा कार्यरत हुनुहुन्थ्यो। दुर्घटनापछि सिटी सुधारी चालक कोशी गाउँपालिका 8 का 44 वर्षीय पूर्व खान भनिने रजाक मिया फरार भएका छन्। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको सुनाइएको छ। पार्टीको जिल्ला अभिवेशन आजदेखि शुरू हुँदैछ। 1277 जिल्लामा प्रवर्तक समिति बनाइसकेको छ। पछिल्लो पटक प्रवर्तक समिति दर्तामा गठन गरिएको थियो। प्रवर्तक समिति भने पनि गण्डकीका दुई हिमाली जिल्ला बनाउने स्थानीय भने अधिवेशन नगरिने भएको छ। ती जिल्लामा उडान पालिकाको समेत अधिवेशन गरिएको थिएन। आज भने जिल्ला अधिवेशन गरेर जेठ 26 प्रदेश अधिवेशन
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ। नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ।

0: व्यवसायको सम्मान बढाऊ, समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
1: गैडाकोट नगरपालिका र रेडियो साहिनो द्वारा जनहितमा जारी सन्देश।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पुरै शरीर ढाक्ने गरी पुरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
1: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। चैते धानमा नेक ब्लास्टको समस्या।
4: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
1: रोगको लागि अनुकूल मौसम।
4: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू।
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
4: खेतमा पानी जमाइ राख्ने।
1: वेबिस्टिन वा डेरो साल 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
4: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
1: के हो दाइ,
2: भोलि तल त्यो गजुरी बिहेमा बिहे नभएका दिदी बहिनी पनि आउँदैछन् रे।
1: ए हो र दाइ, जानुपर्छ। तर दाइ कसरी थापन भयो कुरा
2: कुपी सूत्रबाट?
1: ए दाइ।

0: आमा
1: आमा
2: ओहो ल मेरा छोराहरूले त बुहारी पो लिएर आएछन् त लौ भित्रै आऊ

0: मिस तामाङ मेरे नि सबै
1: तामाङहरू उसलाई त भरे म पटाउँछु
0: पत्ता
1: पत्तै
0: हो त।

0: सूचना संगीत र मनोरंजन को अटूट साहिनो यो हो रेडियो साहिनो 89.8 MHz
1: साहिनो समय सूचक अहिले बिहानको 11 बज्यो इट्स 11 AM
2: आमा एक गिलास दही खाऊ न साह्रै गर्मी हो
3: आमा मलाई दूध है
2: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
4: किनभने
0: 90.88 MHz
1: साहिनो समय सूचक अहिले बिहानको 11 बजे

0: र यो सबै
1: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दूध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
2: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसुक। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध,
1: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
2: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिसका
1: प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाइ

0: यो रोग विरुद्धको खोप लगाइदिने। सुँगुर, बङ्गुर, हाँस जस्ता घर पालुवा पशु पन्छीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने।
1: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश। सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
2: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
1: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
2: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
1: कैडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।

0: ओए केटा, म त सक्दिनँ हिँड्न यार। कति दिन लाग्छ आज?
1: आज गएर देउराली बस्ने हो। अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी।
0: हो र?
2: यसको हिँडाइले त चार दिन पनि पुगेन। जामिन

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

0: रेडियो साइनम 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले मध्याह्नको 12 बज्यो 12:00 PM

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
1: आज एकदम कहाँ भेट भयो हामी नि ल दार्जिलिङको अवतार बसेको यसरी मन्दिर पूजा संस्कृति चाहिँ तपाईँको लोक हुँदै गयो के अरे अब के नै सबै मिलेर चाहिँ जगेर्ना गर्नु पर्यो ठिक छ नि त
2: भेट भयो।

0: सरकार बलियो र दृढ सहयोग गर्न सदैव तयार लगायतका बुदामा सहमति भएको छ। भारतको भेटवार्तामा परराष्ट्र मन्त्री खनालले प्रधानमन्त्री बालेन्द्र शाह र नेपाली जनताका तर्फबाट भारत सरकार र त्यहाँका जनताको सुख र समृद्धिको कामना गर्दै पठाउनु भएको शुभकामना सन्देश सुनाउनुभयो। गत महिना मोरिससमा नवौं हिन्द महासागर सम्मेलनको छेकमा भएको फलदायी भेटवार्ताको स्मरण गर्दै फेरि आफूहरू बीच ठोस र महत्वपूर्ण अवसर बीच भएको भेटले थप खुशी तुल्याएको उहाँले औल्याउनुभयो। उहाँले भन्नुभयो, नेपालको नयाँ सरकारले सुशासन, आर्थिक प्रवर्धन र परिणाममुखी कूटनीतिका लागि स्पष्ट र निर्णायक जनादेश बोकेको छ। हामी विगतका कुनै पनि झोला बोकेर हिँडेका छैनौ, केवल हाम्रा संरचना मार्फत छिमेकीका साथै महत्वपूर्ण साझेदारहरूसँग साँच्चै नतिजामुखी र रूपान्तरणकारी सम्बन्ध निर्माण गर्दै अघि बढ्न चाहन्छौ। सो क्रममा उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको भर्खरै सम्पन्न भारत भ्रमणको समेत स्मरण गर्नुभयो। नेपाल र भारत दुई देश मात्र नभएर प्राचीन सभ्यताको साझा हिस्सेदार रहेको कुरा दोहोर्याउँदै उहाँले भन्नुभयो, हामीले गर्वका साथ स्वीकार गरेका छौं, हामी एक गर्विलो प्राचीन सभ्यताका हिस्सेदार हौं। हामी सभ्यतावादीबाट रूपान्तरित हुँदै आधुनिक विकास उन्मुख साझेदारका रूपमा नयाँ जन्म लिएर अघि बढेका छौं। नयाँ सरकारको नेतृत्वमा नेपालले भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको मन्त्री खनालले प्रष्ट पार्नुभयो। त्यसैले पनि भारतसँगको सम्बन्धलाई उद्देश्यपूर्ण र उच्च सम्मान साथ अघि बढ़ाउन तत्पर रहेको उहाँले धारणा राख्नुभयो। उहाँले थप्नुभयो, भारतसँगको हाम्रो सम्बन्ध ऐतिहासिक मात्र होइन, साझेदारीको समयमा पनि सबैभन्दा महत्वपूर्ण रहेको छ। चाहे त्यो विपत्तिको समयमा होस् या आज पश्चिम एसियाको संकटको समयमा पनि किन नहोस्, आवश्यक इन्धन मल आपूर्तिमा तपाईहरूले हामीलाई सहयोग गरिरहनु भएको छ। नयाँ ढंगले आगामी साझेदारीको यात्रा शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छापिएको छ।
1: जोखिम मोलेर इटलीमा शरण खोज्दै नेपाली शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। इटलीको उत्तर पूर्वी शहर ट्रिएस्टेको सेन्ट्रल रेल स्टेशन छेउको पार्कमा हरेक साँझ कम्तीमा 10 नेपाली लिनिया दोम्ब्रा ओडीबी एसोसिएशनको मद्दत खोज्दै पुग्छन्। लिनिया स्थानीय गैर सरकारी संस्था हो जसले ट्रिएस्टे सेन्ट्रलको सड़कमा बास लिन पुगेका नेपाली सहित आप्रवासीलाई प्राथमिक स्वास्थ्य